0: शर्तहरू लागु हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोल बाराही 103.8 मेगाहर्ज।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्षा गंडकी चार तुलिगोंडा वाट इन डिपार्टमेंट भवन संगई मोबाइल अंतर्गत पांचसाथी 32400 किरणपे र अंतर्गत पांचसाथी 38300
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
2: बीपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टीबीएस शोरूम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
3: ए ल ल तपाई पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी चार दुलेगौडा बीपी चोक
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878 प्रशान्त नेउपाने 98460 26925
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
5: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसेवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो
4: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समय पाइने रहेछ
5: हो त है सामान लिन टाढै किन जानु पर्यो र
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
8: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
6: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
8: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461 61220
9: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
10: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भयो
9: नरिसौ न त बरु हिँड कहाँबाट ल्याउने हो
10: तिमीलाई पर्खिने बाइक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
11: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
12: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 98466188817
13: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
14: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
13: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कतै पाइन्छ र
14: पाइन्छ नि दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
8: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
13: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
8: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 98461 33101 र 98468 83522
15: आहा घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो बरु कहाँ जाने होला त
10: आ बुढा केलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन् मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो हामी पनि त्यतै जाऊ
11: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
2: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको दुई घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0564142334 र 98171 56606
16: सिर्जना बोर्डिङ स्कुल पोखराको कक्षा 11 मा भर्ना खुलेको सम्बन्धी सूचना
17: सिर्जना बोर्डिंग स्कूल सृजना चौक पोखरामा कक्षा 11 का लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेंट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
16: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेंट टूरिज्म विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
17: सृजना बोर्डिंग स्कूल शान्ति मार्ग सृजना चौक पोखरा फोन नम्बर 061-578-053 र 061-553-595।
18: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165-95301।
19: निःशुल्क पाउनुपर्ने सेवालाई सरकारले थप महँगो बनाउने नीति लिएको आरोप।
20: लाभ कर बढेपछि लगानीकर्ता असन्तुष्ट। बजेटबाट उद्योगी व्यवसायी र कर्मचारी केही उत्साहित हुँदा उपभोक्तालाई भने बजार भाव बढ्ने चिन्ता।
21: विकासको लागि भनेर के कुराहरू देखिन्छ।
22: अब हामीले बढौं जनतालाई असर पर्यो, नबढौं हामीलाई असर पर्छ।
23: त्यो चाहिँ एउटा सजिलो भयो कन्ज्युमरलाई चाहिँ।
19: मोबाइल लतले किशोर किशोरीको निन्द्रा छिन्दै राति अबेरसम्म मोबाइल चलाउँदा थकान अनि व्यवहारमा असर पुगेको अनुसन्धानको निष्कर्ष।
20: र पीएसजीलाई लगातार दोस्रो पटक च्याम्पियन्स लीगको उपाधि आर्सेनल पराजित।
24: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।
25: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको पानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको पानी लाग्छ।
26: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
27: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
26: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
28: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
17: फोन 056-494-333 493-555।
19: काया कैरनमा अब खबरको सिलसिला। नेपालमा बढ़दो बजेट घाटा र चालू खर्चको चापले सार्वजनिक ऋण दायित्व बढ़ाइरहेको छ। हरेक वर्ष सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण दायित्व मात्रै होइन, सावा ब्याज भुक्तानीमा हुने खर्च समेत उच्च दरमा बढ़िरहेको छ। यसले नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा जटिलता बढ़ाउँदै लगेको देखिन्छ। आउँदो आर्थिक वर्ष 83-84 नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण 34 खर्ब बराबर पुग्ने भएको छ। सरकारले आउँदो आर्थिक वर्षमा 6 खर्ब 57 अर्ब सार्वजनिक ऋण परिचालन तथा 3 खर्ब 18 अर्ब ऋण भुक्तानी गर्न छुट्याउने लक्ष्य लिएको छ। साथै 56 अर्ब विदेशी विनिमय दरमा हुने परिवर्तनले घाटा हुने अनुमान गरिएको छ। पूरा ऋण प्राप्ति र सावा फिर्तापछि नेपालले तिर्न बाँकी सार्वजनिक ऋण 34 खर्ब 18 अर्ब 77 करोड़ रूपियाँ बराबर पुग्ने सरकारको प्रक्षेपण छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा नेपालले भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण 29 खर्ब 75 अर्ब 4 करोड़ पुगेको सरकारी तथ्याङ्क छ। चालू आर्थिक वर्षको अन्त्यसम्ममा 30 खर्ब 29 अर्ब सार्वजनिक ऋण पुग्ने अनुमान छ। आगामी वर्ष सार्वजनिक ऋण 34 खर्ब नाग्ने शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। यसैबीच आजको कान्तिपुर दैनिकले बजेटले बढ़ाउला लगानी र उत्पादन शीर्षकको खबर छापेको छ। यति बेला बैंक तथा वित्तीय संस्थामा पाउने 14 खर्ब रूपियाँ भन्दा बढ़ी ऋण दिन मिल्ने रकम अर्थात अधिक तरलता छ। देशको विदेशी मुद्रा संचित अहिलेसम्मकै धेरै पुगेको छ तर लगानी गर्न योग्य रकम पर्याप्त र बाह्य सूचकहरू निरन्तर सबल भइरहेका बेला पनि आउँदो आर्थिक वर्षको बजेट मार्फत सरकारले लगानी प्रोत्साहनका कार्यक्रम ल्याउने धेरैको अपेक्षा थियो। अस्ति शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्ले सार्वजनिक गरेको आर्थिक वर्ष 83-84 को बजेटमा लगानी विस्तारका केही नीति तथा कार्यक्रम पनि आए तर वित्तीय प्रणालीमा रहेको तरलता व्यवस्थापन गरी लगानी विस्तारका लागि पर्याप्त नभएको जानकारहरूको भनाइ छ। सरकारले लगानी एक्सप्रेस नीति मार्फत विदेशी लगानीलाई राहत प्रतिफल फिर्ता लिँदा राष्ट्र बैंकलाई जानकारी दिए मात्र पुग्ने लगायत व्यवस्था गर्न खोजेको छ। योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठ भन्नुहुन्छ, यी कुरा एकदमै नयाँ र अर्थतन्त्रमा फड्को मार्ने खाले होइनन् किनकि लगानी वृद्धिका लागि एकद्वार नीति पटक पटक लगानी सम्मेलन लगायत काम भइरहेका छन् तर नतिजा आउन सकेको छैन। अर्थतन्त्र लामो समयदेखि शिथिल छ। ब्याजदर इतिहासकै सबैभन्दा न्यून बिन्दुमा रहँदा र बैंकमा पर्याप्त पैसा हुँदा पनि लगानीकर्ताले कर्जा लिन सकेका छैनन्। यसैबीच सरकारले बिजुली र राइड सेयरिङमा 5% मूल्य अभिवृद्धि कर अर्थात भ्याट लगाउँदै बहुदर भ्याटको व्यवस्था ल्याएको छ। सरकारले यसलाई औपचारिक रूपमा भने बहुदर भनेको छैन। अहिले करयोग्य वस्तु र सेवामा 13% एकल दर र शून्य दर छ। अर्थमन्त्री स्वर्णिम वाग्ले बजेट मार्फत घोषणा गरे अनुसार साउन 1 देखि 0%, 5% र 13% भ्याट लाग्ने भएको छ। भ्याटमा बहुदरको सान्दर्भिकताबारे अध्ययन गरी सुझाव पेश गर्न उच्च स्तरीय सुझाव समिति गठन गर्ने पनि सरकारले जनाएको छ। उदाउँदो मार्केट राइड सेयरिङको नेपालमा वार्षिक लगभग 20 अर्ब रूपियाँ बराबरको कारोबार हुने गरेको आन्तरिक राजस्व विभागले जनाएको छ। विभागका निर्देशका अनुसार राइडर भ्याटमा दर्ता हुनु नपर्ने तर राइड सेयरिङ प्लेटफर्ममा दर्ता हुनुपर्ने बताउनु भएको छ।
20: सरकारले निजी क्षेत्रबाट संचालित शिक्षण संस्था र स्वास्थ्य संस्थामा सेवाग्राहीले तिर्ने सबै प्रकारका शुल्कमा 3% समता शुल्क लगाउने घोषणा गरेपछि सरकारवालाले असन्तुष्टि जनाएका छन्। संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको शिक्षा र स्वास्थ्य निशुल्क गर्नुको सट्टा अतिरिक्त कर लगाइएको टिप्पणी उनीहरूले गरेका छन्। अर्थमन्त्री स्वर्णिम वाग्ले आर्थिक विधेयक मार्फत निजी शिक्षण संस्था विद्यालय अथवा कलेजमा पढ्ने विद्यार्थी र निजी अस्पतालमा उपचार गराउने बिरामीबाट 3% कर उठाउने घोषणा गर्नुभएको थियो। यो निर्णय पुनर्विचार गर्न अभिभावक, विद्यार्थी संगठन, निजी शिक्षण संस्था, स्वास्थ्य संस्था संचालक, उपभोक्ता अधिकार कर्मीले सरकारलाई आग्रह गरेका छन्। नेपाल अभिभावक महासंघका अध्यक्ष केशव पुरीले सार्वजनिक शिक्षामा बजेट कटौती गर्दै शिक्षाको बोझ अभिभावकमाथि थुपार्ने नीति सरकारले लिएको गुनासो गर्नुभएको छ। निजी अस्पताल संचालकहरूको संस्था एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूट नेपाल अफिनका अध्यक्ष डाक्टर प्रदम खड्का कर थुपारेर सरकारले जनतालाई राहत दिन खोजेको भन्दै व्यङ्ग्य गर्नुभएको छ। निशुल्क पाउनुपर्ने शिक्षा र स्वास्थ्यलाई थप महँगो बनाउने नीति सरकारले लिएको आरोप छ। आजको कान्तिपुरमा खबर छ।
19: सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्ने विभिन्न करलाई एकीकृत गरेको छ। पेट्रोलियम पदार्थ आयात गरी भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सड़क मर्मत तथा सुधार दस्तुर हरित करलाई एकीकृत गरी हरित करमा समाहित गरेको हो। इन्धन आयात बापत भन्सार बिन्दुमा यी कर संकलन भई सरकारको खातामा जम्मा हुने गरेको नेपाल आयल निगमले जनाएको छ। सरकारले आउँदो आर्थिक वर्ष 83-84 को आर्थिक अध्यादेश मार्फत छरिएर रहेका करलाई एकीकृत गरेको हो। अध्यादेश देशमा शुरूमा 10% कर लगानी उल्लेख गरिएकोमा शनिबार हिजो त्यसलाई सच्याएर प्रति लिटर 10 रूपियाँको दरले हरित कर लगाउने व्यवस्था उल्लेख गरिएको छ। यसअघि 1200 मेगावाटको बूढ़ी गण्डकी जलविद्युत आयोजना निर्माणका लागि डिजल पेट्रोल प्रति लिटरमा पूर्वाधार कर बापत 10 रूपियाँ संकलन गर्दै आएको थियो। पछिल्लो समय पश्चिम एसियाली देशमा भएको अर्थात मध्य पूर्वमा भएको युद्धका कारण इन्धनको मूल्य महँगो हुँदै गएपछि सरकारले पूर्वाधार करमा 5 रूपियाँ छूट दिएर लिटरमा 5 रूपियाँ मात्रै संकलन गर्दै आएको थियो। यस्तै सड़क मर्मत दस्तुर बापत पेट्रोल प्रति लिटरमा 4 रूपियाँ र डिजलमा लिटरमा 2 रूपियाँ संकलन गरिँदै आएको छ। हरित कर बापत पेट्रोल र डिजल प्रति लिटरमा 1-1 रूपियाँ संकलन हुने गरेको छ। अब भन्सार बिन्दुमा एउटै हरित कर शीर्षकमा कर संकलन हुनेछ, गोर्खापत्र दैनिकले खबर छापेको छ। काया कैरनमा बजेट बारे उद्योगी व्यवसायी र उपभोक्ताको प्रतिक्रियासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
1: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
0: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
1: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576613414 सम्पर्क गर्नुहुन अनुरोध छ।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभई प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै दिन्छन् स्वादको मिठा, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आउँदो वर्ष सार्वजनिक ऋण 34 खर्ब नाग्ने, वित्त व्यवस्थापनमा जटिलता, पहिलो पटक भ्याटमा बहुदर, निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% करले सरोकारवाला तरंगित, निशुल्क पाउनुपर्ने सेवालाई सरकारले थप महँगो बनाउने नीति लिएको आरोप, इन्धनमा अबदेखि एकीकृत कर लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग, आर्थिक वर्ष 2083-84 को बजेटले पूंजी बजार सुधारका लागि नयाँ वित्तीय उपकरण र संस्थागत लगानी विस्तारका योजना अघि सारे पनि पूंजीगत लाभका वृद्धिले लगानीकर्ता अन्यलमा परेका छन्। अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेले अस्ति शुक्रबार बजेट वाचन गर्दै गर्दा उत्साहित देखिएका ब्रोकर, लगानीकर्ता र विश्लेषकले कर नीतिप्रति असन्तुष्टि जनाएका हुन्। बजेटले गैर आवश्यक नेपालीको लगानी, डेरिभेटिभ कारोबार र नेप्से पुनर्संरचना जस्ता सुधारका कार्यक्रम अघि सारेको छ, तर पूँजीगत लाभकर वृद्धि भएपछि लगानीकर्ताले बजेटलाई बजार मैत्री भन्दा राजस्वमुखी भएको टिप्पणी गरेका छन्। एकातिर सरकारको पूँजी बजार सुधार र आधुनिकीकरणका लागि विभिन्न नयाँ व्यवस्था घोषणा गरेको छ भने अर्कातर्फ पूँजीगत लाभकर अर्थात क्यापिटल गेन ट्याक्स बढ़ाउने निर्णयले लगानीकर्तामा असन्तुष्टि बढ़ाएको छ। बजेट मार्फत सरकारले शेयर कारोबारमा लाग्ने पूँजीगत लाभकरको दर वृद्धि गरेको छ। यससँगै एफपीओ तथा प्रिमियर मूल्यमा जारी हुने शेयरबाट प्राप्त नाफामा समेत 10% कर लगाउने व्यवस्था गरिएको छ।
2: सरकारले अस्ति आर्थिक वर्ष 83-84 को बजेट सार्वजनिक गर्यो। यो बजेटले मध्यम वर्ग, उद्योगी व्यवसायी र सरकारी कर्मचारीलाई केही उत्साहित बनाएको छ, तर न्यून वर्ग लक्षित बजेट आउन नसकेको अहिले टीका टिप्पणी भइरहेको छ। बजार भाव बढ़ने र निम्न वर्ग थप महँगीको चपेटामा पर्ने चिन्ता पनि उत्तिकै छ। ललितपुरका केही उद्योगी तथा व्यवसायी र नागरिकलाई साथी सम्झना महर्जनले सरकारले ल्याएको बजेट बारे तपाईलाई कस्तो लाग्यो भनेर सोध्नु भएको छ।
4: केशव प्रसाद अधिकारी, मसला उद्योग हो, घर साटोबाट। बजेट अब केही त ठिकठाकै छ, राम्रै छ। अब जुन उद्योगको लागि भनेर छ 50 युनिट भन्दा बढ़ीलाई चाहिँ कर लाउने भनेर छ नि, त्यसको लागि चाहिँ हामीलाई चाहिँ असर पर्ने भयो, त्यो चाहिँ सरकारले ध्यान दिनुपर्ने हुन्छ। अब 50 युनिट भन्दा बढ़ी कर लाउने बित्तिकै हाम्रो त 50 युनिट भन्दा माथि जान्छ। अब त्यसको लागि अब ज्याला बढ़ाउनु पर्ने हुन्छ, पिसानी ज्याला बढ़ाउनु पर्ने हुन्छ, होइन? त्यसको लागि त ठूलो असर पर्छ। ज्याला बढ़ाउँदाखेरि जनतालाई असर पर्यो, 50 युनिट भन्दा बढ़ी कर तिर्दाखेरि त हामीलाई असर पर्ने हुँदा अब त्यसको लागि चाहिँ सरकारले ध्यान दिनु पर्यो, जनतालाई असर पर्यो। अब हामीले बढ़ाउँ जनतालाई असर पर्यो, नबढ़ाउँ हामीलाई असर पर्छ, हामीले नाफा बढ़ाएन, अब जसरी पनि असर परिहाल्छ। अरू त ठिक ठिकै देखिन्छ हेर्दाखेरि।
5: म डाक्टर वंशकित शर्मा खरेल, म आयुर्वेद चिकित्सक हो, घर काभ्रे पलाञ्चोक, अहिले काठमाडौँ ट्राभल एरिया। दुर्गम क्षेत्रका विकासको लागि भनेर के कुराहरू देखिन्छ, त्यसमा अलिकति सही नै देखिन्छ। राष्ट्र सेवा कर्मचारीहरूको तलब वृद्धिको कुराहरू पनि उत्साहजनक मानिन्छ। जनरल हिसाबमा म आयुर्वेद डाक्टर भएको हुनाले नेपालमा कम्ती पनि 4-5 वटा क्षेत्रहरू, जस्तो पानीको क्षेत्र, जडीबुटीको क्षेत्र, पर्यटनमा हस्पिटालिटीको क्षेत्र, त्यस्तै गरेर अर्को चाहिँ जुन ग्रामीण क्षेत्रहरू छन् तिनीहरूमा एग्रिकल्चरलाई कसरी डेभलप गर्ने भन्ने कुरो अलिक बढी अलिक गर्न त गर्न खोजेको पनि भेटिन्छ, ठाउँ ठाउँमा एड्रेस पनि छ, तर उनीहरूलाई अलिक डिप फोकस गरेको होइन कि जस्तो पनि लाग्छ।
6: सबैपछि राम्रो लाग्यो म अब के अरे काम गरे अनुसार तलब पायो होला के लाग्यो घुस नखाइदिए हुन्छ अब पैसा भरेको राम्रो नि होइन छैन कोही छैन हाम्रो सरकारी जागिर
7: आयुष बानिया हाम्रो घर पूर्व विराटनगर धेरै कुरा राम्रो लाग्यो उहाँको तलब बढाइदिनु भएछ जस्तो राम्रो छ नि सबै काम घर मान्छेहरूको कस्तो लागिरहेको छ सबै राम्रो छ उहाँको काम गरिरहेको छ राम्रै काम गर्दै हुनुहुन्छ ठिकै छ
8: मेरो नाम चाहिँ विशाल गोलामी हो मेरो कुलेखानी मकवानपुर वडा नम्बर 2 राम्रो भन्नाले अलिकति नराम्रो पनि लागिरहेछ नराम्रो अब यस्तो हामी पनि बेरोजगारी मान्छेहरूलाई नि अब सरकारी जागिर चाहियो सरकारी जागिर पनि हामीलाई नि पाउनु पर्यो
9: प्रतीक डङ्गुल स्विङ्गुल मेरो चाहिँ अहिले कन्ज्युमर इलेक्ट्रोनिक्सको बिजनेस छ यता कुमारीपाटीमा इमेज इलेक्ट्रोनिक्स नाम गरेको बिजनेसलाई नै तोकेर पनि एउटा हायर पर्चेस भन्ने जुन इएमआईको जुन प्रोसेस छ अहिले चाहिँ तपाईँको कन्ज्युमर इलेक्ट्रोनिक्समा अथवा विद्युत युज हुने आइटमहरूमा चाहिँ तपाईँको अलिकति गभर्मेन्टले फोकस गरेर त्यसलाई चाहिँ सजिलो बनाइदिएको छ अहिलेसम्म चाहिँ तपाईँको सुनमा नागरिकताको भरमा भन्यो तर अनेक डिटेलहरू भन्नुपर्ने त्यो अलिकति समस्या थियो त्यो चाहिँ अब अलिकति सहज बनाइदिने कुरा पनि आएको अर्को भनेको चाहिँ जुन तपाईँको भ्याट रिटर्नको कुरा छ त्यो चाहिँ मैले स्पष्ट बुझेको छैन किनभने कन्ज्युमर भन्दा पनि हामी त अब एज अ सेलर हेर्दाखेरि चाहिँ त्यस्तो बेनिफिट चाहिँ सेलरलाई चाहिँ छैन कन्ज्युमरलाई चाहिँ बिजनेसमा पर्चेस गर्नु भएको रहेछ भए चाहिँ 13% को ठाउँमा पेमेन्ट गर्दाखेरि 10% चाहिँ क्लेम पाउनु हुने भयो त्यो चाहिँ एउटा सजिलो भयो कन्ज्युमरलाई चाहिँ
10: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी भाइब्रेन्ट सुतली सड़क काठमाडौँ
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल बानेश्वर जमल र ओम अस्पतालमा
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा सा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353 के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ
10: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्
11: हाम्रा सेवाहरू
10: ओपीडी सेवा
11: विशेषज्ञ ओपीडी सेवा
10: निशुल्क औषधि वितरण
11: सशुल्क फार्मेसी सेवा
10: फिजियोथेरापी सेवा
11: अकुपंचर सेवा
10: योग परामर्श सेवा
11: क्रियाकल्प सेवा
10: पूर्व कर्म पंचकर्म सेवा
11: छार सूत्र सेवा
10: जलौका सेवा
11: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
10: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
11: विस्तृत जानकारीका लागि
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6-96-98-514-24-063
12: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ
3: अब बाँकी खबर नेपालमा सुर्तीजन्य पदार्थका कारण वार्षिक 39,200 जनाको ज्यान जाने गरेको छ सरकारले सुर्तीजन्य पदार्थलाई नियन्त्रण गर्न नसक्दा उद्योगीले सुर्ती मात्र होइन निकोटिनका नयाँ उत्पादनतर्फ युवा पुस्तालाई फसाउँदैछन् सुर्तीजन्य पदार्थमा कम्तीमा 75% कर लगाउनु पर्नेमा नेपालमा सुर्तीजन्य पदार्थमा 35% भन्दा बढ़न सकेको छैन सुर्तीजन्य पदार्थ उत्पादनको नियन्त्रणको लागि थप कड़ा नीतिगत हस्तक्षेप आवश्यक रहेको छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले सुर्तीजन्य पदार्थको प्रयोगले क्यान्सर मोटेरोग दीर्घ श्वास प्रश्वास रोग लगायतका नसर्ने रोगको जोखिम बढ़ाएको जानकारी दिनुभयो उहाँले यसको नियन्त्रणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड़ दिँदै सुर्तीजन्य पदार्थ र निकोटिनजन्य उत्पादनले व्यक्तिको स्वास्थ्यमा मात्र नभई परिवार र समग्र स्वास्थ्य प्रणालीमा समेत ठूलो आर्थिक तथा सामाजिक भार थपिरहेको बताउनुभयो। डाक्टर देवकोटाका अनुसार युवा पुस्तालाई लक्षित गरी बजारमा ल्याइएका नयाँ निकोटिन उत्पादन नियन्त्रणका लागि कानूनी तथा नियामकीय संयन्त्रलाई थप प्रभावकारी बनाउन आवश्यक देखिएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार विश्वभर 1.2 अर्ब भन्दा बढ़ी मानिसले सुर्तीजन्य तथा निकोटिन जन्य पदार्थ प्रयोग गर्छन्। नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीले सुर्तीजन्य पदार्थबाट उठेको कर स्वास्थ्य क्षेत्रमा प्रयोग गर्नुपर्ने बताउनुहुन्छ। उहाँले सुर्ती नियन्त्रण अझै चुनौती रहेको भन्दै पछिल्ला वर्षमा धूम्रपानमा इलेक्ट्रोनिक चुरोट भेप निकोटिन पाउच जस्ता नयाँ उत्पादनले नयाँ पुस्तालाई आकर्षित गरिरहेको बताउनुभयो। सामाजिक सञ्जाल मार्फत फैलाइने भ्रामक प्रचार र आकर्षक विज्ञापनको प्रभावबाट युवालाई जोगाउन डिजिटल स्वास्थ्य शिक्षा कार्यक्रमलाई विस्तार गर्न आवश्यक देखिएको छ। निकोटिनको लतमा फस्दै युवा पुस्ता आजको गोरखा पत्रमा खबर छ।
2: अब विदेशको खबर। किशोरावस्थामा पर्याप्त निन्द्राको खाँचो हुन्छ तर मोबाइल फोनमा झुण्डिरहने बानीले किशोर किशोरीहरूमा ढिलो सुत्ने बानी विकास गरिरहेको छ। नयाँ अध्ययन अनुसार अमेरिकाको आधाभन्दा बढ़ी किशोर किशोरीहरू राति 10 बजेदेखि बिहान 6 बजेको अवधिमा 1 घण्टा वा त्योभन्दा बढ़ी समय आफ्नो फोनमा बिताउँछन्, जबकि अमेरिकन एकाडेमी अफ पेडियाट्रिक्स र अमेरिकन एकाडेमी अफ स्लिप मेडिसिनले किशोर किशोरीलाई हरेक रात 8 देखि 10 घण्टा सुत्न सिफारिश गरेका छन्। युनिभर्सिटी अफ क्यालिफोर्निया सान फ्रान्सिस्कोका बालरोग विज्ञानका सह प्राध्यापक र अध्ययनका प्रमुख लेखक जेसन एम नागाटाले अध्ययनमा सहभागी आधाभन्दा बढ़ी किशोर किशोरीले मध्यरातमा अर्थात 12 बजेदेखि 4 बजेको अवधिमा फोनको प्रयोग गरिरहेको पाइएको बताउनुभयो। पर्याप्त निन्द्रा नहुँदा मानिसलाई विभिन्न तरिकाले असर पर्न सक्छ। किशोर अवस्थामा मस्तिष्क र शरीरको विकास भइरहेको हुन्छ, त्यही कारण निन्द्राको कमीले विकासमा समस्या निम्त्याउँछ। राति अबेरसम्म फोन चलाउँदा पर्याप्त निन्द्रा नपुग्दा चिन्ता थकान र व्यवहारमा नकारात्मक असर देखिएको नयाँ अनुसन्धानको निष्कर्ष रहेको छ।
3: अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत आज नेपाली महिला क्रिकेट टोलीले चीनसँग खेल्दैछ। खेल अहिले बिहान 7:15 मलेसियाको क्वालालम्पुरमा शुरू हुनेछ। हिजो सेमी फाइनलमा मलेसियासँग 2 विकेटले पराजित भएपछि नेपाल उपाधि होडबाट बाहिरिएको छ, तर आजको खेल जित्न सके एसियाली खेलकुदमा छनौट हुने सम्भावना भने कायमै रहनेछ। यो प्रतियोगिताबाट शीर्ष 3 टोली एसियाली खेलकुदका लागि छनौट हुने प्रावधान छ। यसअघि थाइल्याण्ड र मलेसिया फाइनलमा पुगेसँगै एसियाली खेलकुदमा स्थान सुरक्षित गरिसकेका छन्। आजको खेल नेपालको लागि छनौट यात्रामा निर्णायक मानिएको छ। त्यस्तै एसियाली खेलकुद पुरूष टी20 छनौटमा नेपालले आज 7:15 चीनसँग खेल्दैछ। सिंगापुर राष्ट्रिय क्रिकेट मैदानमा नेपालले पहिलो खेलमै चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपालले समूह चरणमा चीनसँगै मलेसिया र कतारसँग प्रतिस्पर्धा गर्नेछ।
2: खेलकै अर्को खबरमा फ्रान्सेली क्लब प्री सेन्ट जर्मेन पीएससीले लगातार दोस्रो पटक च्याम्पियन्स लीगको उपाधि जितेको छ। हंगेरीको बुडापेस्टमा भएको खेलमा पीएससीले इंग्लिश क्लब आर्सेनललाई पेनाल्टी सुटआउटमा 4-3 गोलले हराउँदै उपाधि जितेको हो। निर्धारित र अतिरिक्त समयसम्म खेल 1-1 गोलको बराबरीमा सकिएपछि उपाधिको टुंगो पेनाल्टी मार्फत भएको हो। खेलको 6 मिनटमै काई हार्डवेजले गोल गर्दै आर्सेनललाई शुरूआती अग्रता दिलाएका थिए। दोस्रो हाफको 65 मिनटमा ओस्मान डेम्बेलेको पेनाल्टी मार्फत पीएससीले बराबरी गोल फर्कायो। युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लीगमा अघिल्लो वर्ष इन्टर मिलानलाई पराजित गर्दै उपाधि जितेको पीएससीले यस वर्ष पनि उपाधि जित्न सफल भयो। अब केही खबर संक्षेपमा। काठमाडौँको जड़ीबुटीमा प्रहरीले गोली चलाएर एकजनालाई पक्राउ गरेको छ। जड़ीबुटीमा रहेको रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली चलाएर काठमाडौँको भद्रकाली घर भएका गणेश कार्कीलाई पक्राउ गरेको हो। उनको बायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। हिजो दिउँसो सुकेधारामा एक महिलाको साथबाट सुनसहितको गरगहना लुटपाट भएको थियो। त्यही घटनामा संलग्न एकजनालाई प्रहरीले दिउँसो नै पक्राउ गरेको थियो भने अर्का एकजनालाई बेलुका जड़ीबुटीबाट गोली चलाएर पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
3: भारतको उत्तर प्रदेशको कुशीनगरमा सञ्चालन भइरहेको अवैध नेटवर्किङ कारोबारमा संलग्न भएको आशंकामा उद्धार गरिएका 453 नेपालीमाथि अनुसन्धान शुरू गरिएको छ। उद्धार गरिएका सबैलाई हिजो बेलहिया नाका हुँदै नेपाल ल्याई जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखेर बयान तथा छानबिन थालिएको हो। प्रहरीका अनुसार उद्धार गरिएका मध्ये वास्तविक पीड़ित र नेटवर्क सञ्चालनमा संलग्न व्यक्तिलाई छुट्याउने काम भइरहेको छ।
2: र सत्तारूढ़ राष्ट्रीय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने तीन दिने भारत भ्रमणमा जाने तयारीमा हुनुहुन्छ। लामिछाने सहितको चार सदस्यीय भ्रमण टोली जाने निश्चित भए पनि दुवै पक्षले अहिलेसम्म औपचारिक रूपमा घोषणा गरेका छैनन्। सत्तारूढ़ दलको प्रमुखको हैसियतमा लामिछानेको भारत भ्रमण हुन लागेको यो पहिलो पटक हो। काया कैरनमा अब पालो उखानको
3: भन्नु भने मुख मैलो नभन्नु भने रित्तो थैलो।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: आउँदो वर्ष सार्वजनिक ऋण 34 खर्ब नाग्ने, वित्त व्यवस्थापनमा जटिलता, पहिलो पटक भ्याटमा बहुदर।
2: निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% करले सरकारवाला तरंगित, निशुल्क पाउनुपर्ने सेवालाई सरकारले थप महँगो बनाउने नीति लिएको आरोप।
3: लाभ कर बढेपछि लगानीकर्ता असन्तुष्ट, बजेटबाट उद्योगी व्यवसायी र कर्मचारी केही उत्साहित हुँदा उपभोक्तालाई भन्ने बजार भाव बढ़ने चिन्ता।
2: मोबाइल लतले किशोर किशोरीको निन्द्रा छिन्दै, राति अबेरसम्म मोबाइल चलाउँदा थकान अनि व्यवहारमा असर पुगेको अनुसन्धानको निष्कर्ष।
3: र पीएसजीलाई लगातार दोस्रो पटक च्याम्पियन्स लीगको उपाधि, आर्सेनल पराजित।
2: र अन्तिममा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन बजेटले निम्न एवं गरीबलाई राहत पुर्याउन नसकेको एवं कर्मचारीको तलब बढ़ाएको विषयसँग सम्बन्धित छ। यहाँ एकजनाले बजेट 83-84 हेर्दैछन्। उनी आबुई भन्दै तर्सिएर चिच्चाएका छन्। यो तर्सिएको आवाज सुनेपछि सरकारी कर्मचारी जस्ता देखिने व्यक्तिले भन्दैछन्, डर लाएर होइन कर लाएर कराएको हो क्या। र अन्तिममा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन बजेटले निम्न एवं

काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोलबाला हिट 103.8 मेगाहर्ज।
1: सेन्जा चश्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चश्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चश्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चश्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 98063 13 195 र 98467 15 368।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा रोड सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै खाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनिटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 065414236, मोबाइल 98568732 र 98460783002।
4: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासै बिग्रियो।
5: खै दिनुहोस् त।
6: ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
4: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्नेसोनीको ठिक पारिपट्टि
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरिज सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560 62029।
10: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
11: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
10: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरामा किन जानुपर्छ र? हाम्रै दुलेगौडा बजारको हेलपुसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
12: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
13: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
12: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560 33 398 र 98465 10 950।
14: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि।

0: 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झी।
1: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
2: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली सुकनागनदेखि 10 मिनम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 98028 28810 98028 28811 र 98028 28816। लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपड़ा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो शहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपड़ा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपड़ाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98066 81115।
4: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
5: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सिमेन्ट सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भए आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
5: हाम्रा विशेषताहरू
4: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
5: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
4: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
5: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
4: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565 71479 र 98560 62265।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोल बाराही 103.8 MHz।
7: माइग्रेन भएपछि टाउको आधा कपाल दुख्ने रोग भन्छौ। टाउको दुखाइ सँगसँगै रुगाला जस्तो सिम्टम्सहरू हुन्छ, आँखाबाट आँसु आयो भने जस्तो सिम्टम्सहरू भनेदेखि त्यो चाहिँ क्लस्टर टाइफाइडहरू। अनि लेस देन 5% मैले भनेको त्यसमा चाहिँ अब दिमागभित्रको समस्या स्पेसली चाहिँ ब्रेन ट्युमरहरू नै हो। ब्रेन ट्युमरहरू भएछ भनेदेखि त्यसले चाहिँ टाउको दुख्या हुनसक्छ या दिमागको अरू नै केही समस्या टाउकोमा पानी जमेर पनि हुन्छदेखि लिएर जे पनि हुनसक्छ होइन। पहिला भनौँ न हप्तामा 1 दिन दुख्थ्यो, अब हप्तामा 3 दिन दुख्न थालेछ। महिनामा पहिला 4 चोटि दुख्थ्यो, अहिले महिनामा 8 चोटि दुख्न थालेछ। सो टाउको दुखाइ बढ्दै गइरहेको छ, दिनहु बढ्दै गइरहेछ। सबैभन्दा बढी टाउको दुख्ने कारण चाहिँ सो लेडिजहरूमा चाहिँ यो एकदमै फेरि बढी देखिएको छ। टाउको नदुख्ने मान्छे यो संसारमा छैन, संसारमा बिरलै होला जसलाई कि टाउको दुख्दैन। भनेपछि यो मान्छेलाई हुने सबैभन्दा साधारण समस्या हो। सबैलाई दुख्छ टाउको, टाउको दुखै दुख्यो दुखेकै भरमा चाहिँ यो समस्या नलिनु होला। जसलाई पनि टाउको दुख्छ, टाउको दुख्छ धेरैजनालाई केही घण्टामा त्यो टाउको दुखाइ जान्छ। कसै कसैलाई औषधि खाएर तर पनि केही घण्टामै टाउको दुखाइ ठिक हुन्छ। कसै कसैलाई टाउको दुखाइ चाहिँ तपाईँको 2-3 दिनसम्म, जस्तै कि माइग्रेनमा हुन्छ, 2-3 दिनसम्म टाउको दुख्छ तर सन्चो हुन्छ। त्यस कारण यस्ता लक्षणहरू देखेछ भनेदेखि पटक्कै पनि आत्तिनु पर्दैन, डराउनु पर्दैन, अन्यथा लिनु पर्दैन। यदि तपाईँको टाउको दुखाइ दिनहुँ त्यो बढ्दै गइरहेको छ, आज पनि 3 दिन भयो 4 दिन भयो 5 दिन भयो होइन, पहिला भनौँ न हप्तामा 1 दिन दुख्थ्यो, अब हप्तामा 3 दिन दुख्न थालेछ, महिनामा पहिला 4 चोटि दुख्थ्यो, अहिले महिनामा 8 चोटि दुख्न थालेछ। सो टाउको दुखाइ बढ्दै गइरहेको छ, दिनहुँ बढ्दै गइरहेछ। टाउको दुखाइको साथसाथ तपाईँलाई अरू सिम्टम्सहरू स्पेसली बिहान उठ्ने बित्तिकै तपाईँलाई वाक्पक्की आउने, भान्ता हुने जस्ता लक्षणहरू। र कुनै किसिमको शरीरको कुनै पनि भागमा तपाईँले कमजोरी जस्तो महसुस गर्नुभयो भनेदेखि आँखा देखाइमा केही फरक पाउनुभयो, कान सुनाइ कतै कमी भएको हो कि बोलीमा केही फरकहरू भएको हो कि तपाईँको हिँड डुलमा केही फरक भएको छ कि जस्तो लक्षणहरू देखियो भनेदेखि चाहिँ यो चाहिँ ब्रेनमा कुनै समस्या छ भनेर लिनुपर्छ। र यस्तो अवस्थामा चाहिँ तपाईँ न्युरोकै डाक्टर कहाँ आउनु पर्दैन, छिमेकको जुन अस्पताल छ पहिला त्यहीँ गएर पुग्छ, त्यहाँको डाक्टरहरूले पनि तपाईँलाई पक्कै पनि टाउको समस्या हो कि होइन भनेर भनिदिनुहुन्छ अनि बल्ल त्यसको चाहिँ उपचारहरू गर्नुपर्छ। र यति म स्मरण गराउन चाहन्छु, यति म भन्न चाहन्छु कि टाउको दुखाई दुखाई सयजनामै छ भनेदेखि टाउको भित्रकै समस्या चाहिँ यो 5% भन्दा पनि कम भन्छु म। 95% मान्छेमा हुने टाउको दुखाइ चाहिँ यो नन स्पेसिफिक हेडेक भन्छु यसलाई, टाउको भित्रको भनौँ कुनै ट्युमर या नराम्रो जस्तो रोग हुँदैन, यो हुने सम्भावना 5% भन्दा मात्रै हो, त्योभन्दा पनि कम हो। सो 95% चाहिँ यो साधारण टाउको दुखाइ हो। साधारण भनेपछि के हुन्छ भनेदेखि हाम्रो टाउको हेर्ने हो भनेदेखि त्यो दुखाइ टाउको दुखाइ एउटा रौँ तानेर हेर्नुहोस् तपाईँको टाउको दुख्छ, तपाईँको खुट्टाको एउटा नङको पनि समस्या कुनै भयो भनेदेखि त्यहाँनिर घोचेछ भनेदेखि त्यसले पनि तपाईँलाई टाउको दुख्छ। सो हरेक शरीरको हरेक भागमा कुनै समस्या छ भनेदेखि त्यो नसा शरीर भरि त्यो भनौँ न त्यो हाँगा जस्तो फैलिएछ, दिमाग एउटा ठुलो रुख हो भनेदेखि त्यसको हाँगाहरू चाहिँ हाम्रो शरीरभरि फैलिएको छ, त्यो कारण कुनै पनि ठाउँमा तपाईँको यहाँनिर केही घुच्यो अरे थाहा पाउने त्यो सेन्स त ब्रेनले हो नि त होइन, सो पेन पनि त्यसले फिल गर्छ। त्यस कारण त्यस्तो धेरै नन स्पेसिफिक कारणहरू छ जसले गर्दाखेरि कि टाउको दुखेकै हुन्छ। अब यो टाउको छाला मात्रै होइन कि छालाभन्दा भित्र चाहिँ तपाईँको बोन हुन्छ, फेरि हड्डी हुन्छ, हड्डीभित्र चाहिँ एउटा फुटबलको ब्लाडर हुन्छ नि ठ्याक्क त्यस्तो एउटा दिमागलाई चाहिँ छोपेर राखेको त्यसलाई ड्युरा म्याटर हुन्छ, त्यो माटेर भनेको चाहिँ ल्याटिन वर्ड हो भनेको आमा हो, त्यो दुईटा लेयर हुन्छ त्यहाँनिर होइन, पाया माटेर भन्छ र ड्युरा म्याटर, कस्तो राम्रो वर्ड छ क्या, त्यो ब्रेनलाई प्रोटेक्ट गरेको सफ्ट मदर र हार्ड मदर भन्ने लेयर हुन्छ, त्यसले ब्रेनलाई त्यति मतलब स्पेसल भगवान्को क्रिएसन पनि छ कि त्यसलाई स्पेसल यति लेयरले उसलाई कभर गरेको छ होइन, ताकि त्यसले सकेसम्म चोट नलागोस्, किनभनेदेखि चोट लाग्यो भनेदेखि त्यसको रिजल्ट खराब भएकोले होइन, त्यो कारण ड्युरा भयो, ड्युराभित्र ब्रेन भयो, र ब्रेन भनेको तपाईँको दिमागभित्र रगत जाने नसा त्यसलाई आर्टरी भन्छ, फर्किने नसा भेन भन्ने हुन्छ, त्यस्तै तपाईँको न्युरोनहरू हुन्छ, नसा नसा हुन्छ जुन कि तपाईँको बिलियन्स हुन्छ, खरबौँ भन्छ नि, खरबौँको संख्यामा चाहिँ नसाहरू हुन्छ, त्यसले माथि छालादेखि लिएर त्यो न्युरोनको समस्यासम्म भयो भनेदेखि तपाईँको टाउको दुखाइ हुन्छ। र कमनली हेर्ने हो भनेदेखि सबैभन्दा बढी टाउको दुख्ने कारण चाहिँ मान्छेको टेन्सन टाइप हेरे नम्बर वान कज हो, त्यो भनौँ न 95% जुन नन स्पेसिफिक कज भन्छौँ नि हामी, 5% त ट्युमर होला अरे, भित्र केही भास्कुलर भनौँ न नसाको समस्या अरू रोगहरू होला अरे, तर 95% जुन नन स्पेसिफिक कज भन्छ नि त्यसमा चाहिँ तपाईँको टेन्सन टाइप हेडेक नै नम्बर वान हो। र त्यसमा पनि हेर्ने भनेदेखि हामी मैले देखेको छु हाम्रो देशमा चाहिँ जस्तै मैले 50 बिरामी हेरेँ भनेदेखि दिनमा त्यसमा तपाईँको 40-42 चाहिँ टेन्सन हेडेकको पेसेन्ट हुन्छ होइन, र त्यो 40-42 भनौँ न 42 बिरामीमा चाहिँ मेरो फेरि 35 चाहिँ लेडिज हुन्छ, फिमेल हुन्छ, भनेपछि हेर्नुहोस् त यो स्ट्रेसहरू होइन चाहे त्यो भनौँ न फिजियो मान्छे लेडिजको फिजियोलोजिकल होस् या अरू नै समस्याले गर्दाखेरि होस्, सो लेडिजहरूमा चाहिँ यो एकदमै फेरि बढी देखेको छ, सो कमनली चाहिँ टेन्सन टाइप हेडेक नै हो। त्यसपछि अरू हेडेकमा चाहिँ तपाईँको माइग्रेन हेडेक भन्छ, अर्को चाहिँ क्लस्टर हेडेक भन्छ, यिनीहरू चाहिँ कमन हेडेकहरू हो। अब टेन्सन टाइप हेडेक चाहिँ हुँदाखेरि युजली मान्छेको चाहिँ पुरै कपाल पुरै टाउको चाहिँ डम्म भारी भए जस्तो भन्छ, पुरै दुख्छ, अझ स्पेसली यो हेऱ्यो भनेदेखि नि ठ्याक्कै यो ब्यान्ड सेन्सेसन भन्छ, यो पुरै यहाँ अगाडिदेखि लिएर चराइतिर ब्यान्डले बाँधे जस्तो हुन्छ। त्यसलाई हेर्ने हो भनेदेखि टाउको दुख्ने मान्छेहरूले धेरैले रुमाल बाँधे हुन्छ नि, टाउकोमा के बाँधे हुन्छ नि, किनभने त्यो पेन चाहिँ त्यस चराइतिर हुन्छ होइन। अर्को हेडेक हुन्छ माइग्रेन भन्छ, माइग्रेन अब के हुन्छ भने टेन्सन टाइप हेडेक हुने कारण चाहिँ मान्छेलाई स्ट्रेस भइसकेपछि, स्ट्रेस हुने बित्तिकै हाम्रो छालाहरू त तन्किन्छ नि, अनि छालाहरूमा नसा हुन्छ, नसाहरू पनि तन्किन्छ, त्यसले गर्दाखेरि त्यो हेडेक हुन्छ, त्यसलाई चाहिँ हामी टेन्सन टाइप हेडेक भन्छ। अर्को माइग्रेन भयो, माइग्रेनमा पनि त्यो कतिका यस्तो तत्त्वहरू छन् जसले गर्दाखेरि कि छालामा यो टाउको हाम्रो छाला छ नि, त्यहाँ एक किसिमको रसायनहरू सेराटोनिन भन्छ त्यसलाई, त्यस्ता रसायनहरू त्यहाँनिर बन्छ होइन। कसैलाई चाहिँ फुड स्मेल पर्फ्युम, कसैलाई खानाहरू युजली दही दही मही जस्ता चिजहरू या गुन्द्रुकको झोलहरू या वाइनहरू त्यो खाएपछि सर्टिन रसायनहरू टाउकोमा बन्छ र त्यो बनेपछि त्यसले नसाहरू कडा गरिदिन्छ, त्यसलाई चाहिँ तपाईँको त्यसले गर्दाखेरि युजली एक भागमा हुन्छ। माइग्रेन भएपछि टाउको आधा कपाल दुख्ने रोग भन्छौँ, हाफ चाहिँ युजली दुखेको हुन्छ र माइग्रेन हेडेक तपाईँको तिन दिन चार दिन युजली मान्छेलाई सुताइदिन्छ, मान्छेलाई उज्यालो देख्न खोज्दैन, आवाज सुन्न खोज्दैन, सो अँध्यारोमा एक किसिमले बस्न रुचाउँछ। त्यस्तोमा साधारण औषधिहरू जुन सिटामोलहरू जस्तो औषधिले कामै गरिदिँदैन, त्यसको लागि स्पेसल मेडिसिनहरू हामी दिन्छौँ र हामी सबैलाई भन्छौँ यो चाहिँ तपाईँको नजिकै कतैतिर ब्यागमा राख्नु होइन। त्यो सिम्पटम सुरु हुँदाखेरि थाहा हुन्छ, फेरि सुरुमै खाइदियो भनेदेखि फेरि त्यो चटमै हुन्छ, त्यही नै अब सिम्पटम सुरु भएको फेरि बिहानदेखि सिम्पटम्स भएको छ बेलुकै गएर औषधि खायो भने सन्चो हुँदैन होइन। त्यस कारण यो माइग्रेनका लक्षणहरू। अर्को चाहिँ मैले क्लस्टर हेडेक भने, त्यसमा चाहिँ मान्छेको अर्को दुखाइ सँगसँगै रुगा लगाए जस्तो सिम्पटम्सहरू हुन्छ, आँखाबाट आँसु आयो भने जस्तो सिम्पटम्सहरू भनेदेखि त्यो चाहिँ क्लस्टर टाइप हेडेकहरू, त्यो चाहिँ कमन टाइप अफ हेडेक हो जसले कि भन्न टाउको दुखिरहेको हुन्छ। अरू लेस देन 5% मैले भनेको त्यसमा चाहिँ अब दिमागभित्रको समस्या, स्पेसली चाहिँ ब्रेन ट्युमरहरू नै हो। ब्रेन ट्युमरहरू भएछ भनेदेखि त्यसले चाहिँ टाउको दुखाइ हुनसक्छ या दिमागको अरूै केही समस्या, टाउकोमा पानी जमेर पनि हुन्छ देखि लिएर जे पनि हुनसक्छ होइन। इन्फेक्सनहरू भन्छौँ हामी, हाम्रो भनौँ यी साउथ इस्ट एसियातिर हेर्यौँ भनेदेखि त्यो खानपिनले गर्दा राम्ररी खाना नपाकेको, राम्ररी पोर्कहरू नपाकेको खाँदाखेरि हुने रोगहरू होइन इन्फेक्सनहरू जस्तो, तिनीहरूले गर्दाखेरि पनि त्यो टाउको दुख्ने समस्याहरू भइरहेको हुन्छ। तर ब्रेनभित्रै केही छ समस्या भनेदेखि कुन दिमागको कुन भागमा त्यो समस्या छ त्यो अनुसार चाहिँ विभिन्न सिम्पटम्सहरू देखिन्छ। टाउको दुखाइ चाहिँ एउटा छाता जस्तो भन्छु म जसलाई युजली सबैलाई हुन्छ, त्यसबाहेक कुनै स्पेसल सिम्पटम्सहरू छ भनेदेखि त्यो चाहिँ दिमागभित्रको समस्या हो भनेर चाहिँ हामीले बुझ्छौँ। जस्तै दिमागको अगाडि भाग यो, यसलाई फ्रन्टल लोब भन्छ, यसले चाहिँ हाम्रो जति पनि सोच विचार, हाम्रो इन्टेलेक्टहरू जति पनि छ, पर्सनालिटीहरू छ नि, सबै कन्ट्रोल गर्ने अगाडि फोरहेड यो ब्रेनको यो पार्टले हो। त्यसले यहाँनिर मान्छे कसैको समस्याहरू छ भनेदेखि उसको चाहिँ बिहेभियर चेन्ज भएको हुन्छ, युजली चाहिँ मान्छेको साइकेट्रिक बिहेभियर सिम्पटम्सहरू देखिन्छ। यस्ता किसिमको मान्छेहरू चाहिँ तपाईँको 6 महिना 1 वर्ष 1.5 वर्ष त बिचराहरू साइकेट्रिक अस्पतालमै धाएर अनि बल्ल पछि 1 वर्षपछि भनौँ न अब त्यो बेहोसै भयो अरे, हालको त प्यारालाइसिसै भयो अरे, त्यस्तो सिम्पटम्स भएपछि बल्ल सिटी स्क्यान गरेपछि त्यस्ता रोगहरू देखिन्छ। त्यस्तै दिमागको पराइटल लोब भन्ने छ, यहाँनिर केही समस्या छ भनेदेखि टाउको दुखाइको साथसाथ हात खुट्टाहरू कमजोर, टाउकोतिरको हात खुट्टा कमजोर हुने, सेन्सहरू कम भएर जाने जस्ता सिम्पटम्सहरू हुन्छ। जस्तै पछाडि केही छ भनेदेखि भिजन, मान्छेको आँखा आधा मात्र देख्ने या माथिको नदेख्ने तलको नदेख्नेदेखि लिएर आँखाको देखाइ नै कम हुँदै जाने सिम्पटम्स, त्यसमा दिमागको कुन भागमा छ त्यो अनुसार फरक फरक लक्षणहरू देखिन्छ। तर युजली टाउको दुखाइ चाहिँ सबैमा देखिएको हुन्छ। मैले भनिहालेँ टाउको दुखाइ नहुने कोही मान्छे छैन, टाउको दुख्छ केही घण्टामा या दुई दिनमा त्यो आफै सन्चो भएर जान्छ होइन. यदि टाउको दुखाइ तपाईँको बढ्दै गएको छ, टाउको दुखाइ सँगसँगै तपाईँको अरू लक्षणहरू पनि थपिएको छ भनेदेखि चाहिँ अस्पताल एकचोटि जान राम्रो हुन्छ. त्यो लक्षण तपाईँको भनौँ न टाउको दुखाइ सँगसँगै बान्ताहरू आउने, वापकी आउनेदेखि लिएर अन्य लक्षणहरू जस्तै कि तपाईँको चक्करहरू लाग्ने, हात खुट्टाहरू झमझमाउने, कान सुन्न कम भएको जस्तो लाग्ने, आँखाको देखाइहरूमा केही कमी भएको छ जस्ता लक्षणहरू छ भनेदेखि पक्कै पनि अस्पताल देखाउनुपर्छ. र एभरेजमा मैले भन्नुपर्दाखेरि यदि तपाईँको टाउको दुखाइ दुई दिन तीन दिनमा पनि सन्चो भएन भनेदेखि चाहिँ कुर्न बेकार छ, चाहे त्यो साधारण कारणले नै होस् डाक्टरलाई देखाउनु राम्रो हुन्छ.
0: ए सबिना, यस्तो हतारमा कता हो?
8: ए प्रदीप, हेर न बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको.
0: ल बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त, यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत सात वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यो त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ. अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ, सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र, मेरो बिहेको लागि पनि सबै गरगना त्यही बनाएको.
9: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ. यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ. सम्पर्क बनकेवा कालिका सुनचादी पसल, धुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9840 78 528 र 9808 16 142.
10: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन, आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
2: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र. हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ. नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ, साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ. धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, धुलेगौडा, प्रोप्राइटर दिव्य मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दीप मल्ल ठकुरी 9840 41 530.
11: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो, आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र?
0: ल हेर, यी काइनीलाई त केही थाहा छैन, हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि, आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साट फेर मर्मत सबै गरिन्छ नि.
2: हजुर, धुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट सरेस किनबेच र सार्टफेयर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ. सम्पर्क धुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया, फोन 0 65 414 142, 9 5 60 23 128 9 4 62 14 726.
9: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता.
12: के बहिनी सोच छ, तर कहाँबाट सुरु गर्ने भनेर अल्माउमा हुनुहुन्छ?
13: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ.
12: त्यसो है, सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ.
13: र के खास छ त इलाइट सिएमा?
12: एक्सपिरियन्स, सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन.
13: ओहो, अनि लोकेसन?
12: बानेश्वर काठमाडौँ. सम्पर्क 01 59 14 284, 97 61 84 65. लिमिटेड फिज ढिलामा गर्नुहोस्.
13: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात.
14: हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
15: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
14: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
15: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलिन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
14: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
15: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
14: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
15: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
14: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
15: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपत्री, फोन 0635903769।
16: अब मुटुरोगको उपचारका लागि ठूलो राहत, नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँसम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
17: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
15: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
17: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
15: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
17: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूको सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
15: होटल फ्यामिली एन्ड लज, खैरिनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
18: अब सुन्नुहोस् पूरा समाचार।
19: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
18: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
19: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट पच्न सकिन्छ।
18: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
19: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
18: मद्यपान र धूम्रपान सेवन नगरौं,
19: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मिन बहादुर सुनार 98253519122, 98058200008 र 98460 69246।
22: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
23: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
22: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्छ। राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईको विश्वास नै हाम्रो सन्तुष्टि।
1: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागन्धकी दुई काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल। फोन 9856324475 र 9801324475।
3: आहा, कति स्वादिष्ट मासु। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
4: दिदी? पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
23: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
22: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
5: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
23: ढोरबाराही हाइलाइट्सको साथमा
22: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
23: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।

0: नमस्कार, बिहान 7 बजेको ढोरवाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरवाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorwarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। नेपाली कांग्रेसका सभापति गगन थापाले आउँदो पालिका चुनावमा पार्टीबाट उम्मेद्वार हुन लिडरशिप एकाडेमीमा भर्ना भएर कोर्स पूरा गर्नु अनिवार्य हुने बताउनु भएको छ। नेपाल थारू संघको प्रथम महाधिवेशन उद्घाटन सत्रमा बोल्दै सभापति थापाले लिडरशिप एकाडेमीको कोर्स पूरा नगरेका नेतालाई उम्मेद्वार नबनाइने बताउनु भएको हो। उहाँका अनुसार लिडरशिप एकाडेमी भनेको नेतृत्वको छुट्टै युनिट हो जसमा केही दिनमा खुला आह्वान हुनेछ। 753 वटै पालिकाको अध्यक्ष वा मेयरको पदमा प्रतिस्पर्धा गर्न अनिवार्य रूपमा लिडरशिप एकाडेमीमा भर्ना भएर कोर्स पूरा गर्नुपर्ने उहाँको भनाइ रहेको छ। नयाँ उम्मेद्वार वा दोहोरिन चाहने सबैका लागि कोर्स आवश्यक रहेको उहाँले बताउनु भएको छ। यस पटक 753 पालिका मध्ये कम्तीमा पनि 100 वटा पालिकामा मेयर वा अध्यक्ष महिला उम्मेद्वार बनाउने पार्टीको तयारी रहेको भन्दै सभापति थापाले कोर्स पूरा गर्न महिलाहरूलाई आग्रह गर्नुभएको छ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्बासी बस्ती हटाउने सन्दर्भमा राज्यको व्यवहार कुर र अमानवीय देखिएको टिप्पणी गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा शहरी सुकुम्बासीको स्वास्थ्य र मनोसामाजिक संघर्षको विश्लेषण विषय कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले यस्तो टिप्पणी गर्नुभएको हो। बस्ती खाली गराउनु पूर्व पर्याप्त समय र विकल्प नदी बल प्रयोग गरिएको भन्दै उहाँले राज्यको कार्यशैलीप्रति आपत्ति जनाउनु भएको छ। बस्ती जोड्नका लागि उचित समय र सहज वातावरण उपलब्ध गराउनु पर्नेमा राज्यले त्यसो नगरेको बताउनु भएको हो। महामन्त्री पौडेलले बस्तीमा रहेको सबै व्यक्तिहरू जग्गा हडप्ने नियतले मात्र नबसेको र त्यहाँको राज्यकै परिभाषाभित्र पर्ने वास्तविक सुकुम्बासीहरू समेत रहेको बताउनु भएको छ। बस्ती हटाउने क्रममा मानवीय संवेदनशीलतालाई पूर्णतः व्यवस्था गरिएको उहाँको आरोप छ। उहाँले विद्यालय जाने बालबालिका, सुत्केरी महिला र नियमित औषधि सेवन गर्ने 80 वर्षीय वृद्ध वृद्धहरूको अवस्थाप्रति राज्य अनुदार बनेको बताउनु भएको हो। पौडेलले वैकल्पिक व्यवस्था र मनोवैज्ञानिक परामर्श बिना गरिएको यस्तो कार्यले विस्थापित परिवारहरूमा ठूलो मानसिक आघात परेको बताउनु भएको छ। उहाँले यस विषयमा नेपाली कांग्रेसको आफ्नो धारणा स्पष्ट रूपमा बाहिर ल्याएको बताउनु भएको हो। राज्यले जिम्मेवार ढंगले समस्याको समाधान खोज्नुको सट्टा हेचेक्राई गरेको उहाँले ठहर गर्नु भएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 50% दरले मूल्य अभिवृद्धि कर भ्याट लगाउने निर्णय गरेपछि पूर्व ऊर्जा मन्त्री कुलमान किसिङले असन्तुष्टि जनाउनु भएको हो। अर्थमन्त्री डाक्टर सुरेन बाग्लीले बजेट मार्फत ल्याएको व्यवस्थाप्रति सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा व्यक्त गर्दै किसिङले उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्नु भएको छ। पूर्व ऊर्जा मन्त्री किसिङले सरकारको यो कदम आम उपभोक्ताको हित विपरीत हुनका साथै ऊर्जा रूपान्तरणको लक्ष्य र स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढ़ने राष्ट्रिय अभियान विपरीत रहेको टिप्पणी गर्नुभएको छ। नेपालमा विद्युतको बहुज विस्तार भएसँगै घरासी प्रयोजनमा यसको प्रयोग बढ़दै गएको अवस्थामा खाना पकाउने, पानी तताउने तथा अन्य घरेलु काममा विद्युतको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेला सरकारले करको अतिरिक्त भार थपेर उपभोक्तालाई दण्डित गर्ने प्रयास गरेको उहाँको आरोप छ। मासिक 50 युनिट भन्दा बढ़ी खपत गर्ने अधिकांश ग्राहक सामान्य घरासी उपभोक्ता भएको उल्लेख गर्दै किसिमले सरकारले निर्णयले लाखौं परिवारको मासिक खर्च बढ़ाउने र भान्सा अझ महँगो बनाउने चिन्ता व्यक्त गर्नुभएको छ। नेकपा एमाले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही जेठ 20 र 21 गते काठमाडौँमा राष्ट्रिय कार्यशाला तय गरेको छ। एमालेका केन्द्रीय कार्यालय च्यासलमा हिजो पार्टीका महासचिव शंकर पोखरेलको आतिथ्यतामा सम्पन्न केन्द्रीय संगठन विभागको बैठकले उक्त निर्णय गरेको हो। कार्यशालामा पार्टीका प्रदेश तथा जिल्ला इन्चार्ज, प्रदेश पदाधिकारी, प्रदेश कार्यालय सचिव, प्रदेश संगठन विभाग प्रमुख, जिल्ला अध्यक्ष, जिल्ला संगठन विभाग प्रमुख, जनसंगठनका केन्द्रीय इन्चार्ज तथा अध्यक्ष साथै जनसंगठन संगठनका संगठन हेर्ने सचिव तथा संगठन प्रमुखहरूको सहभागिता रहने एमाले केन्द्र संगठन विभागको हिजोको बैठकले तय गरेको एमाले सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले जानकारी दिनुभएको छ। सचिव ढकालका अनुसार एमाले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल माध्यमबाट रूपान्तरण गर्ने जारी गरेको हो। सदस्यता नवीकरण, अभिलेखीकरण तथा व्यवस्थापनलाई प्रविधि मैत्री बनाउने उद्देश्य सहित कार्यशाला आयोजना गर्न लागि उहाँले बताउनु भएको छ। मनुखीमा दुईवटा सुरुङमार्गको निर्माण सम्पन्न भए संचालनको अन्तिम पुगेको बेला सरकारले थप स्थानमा सुरुङ निर्माण गर्ने योजना अघि सारेको छ। नागढुङ्गा नौबिसे सुरुङ मार्ग निर्माण सम्पन्न भइसकेको छ। यो सुरुङ मार्ग संचालनका लागि प्राविधिक तयारीको काम भइरहेको छ। सिद्धबाबा सुरुङ मार्ग निर्माण सम्पन्न गरी आगामी असोजदेखि संचालनमा ल्याउने तयारी गरिएको हो। काठमाडौँ तराई मध्यस्थ द्रुत मार्गमा पनि छवटा सुरुङ निर्माणको क्रम रहेको छ। सहज यातायात संचालनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुरुङ मार्गलाई विशेष प्राथमिकतामा राखेको छ। आगामी आर्थिक वर्षको बजेटमा सरकारले टोखा सहरे सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने विषयलाई समावेश गरेको हो। यो सुरुङ मार्गको चिनिया पक्षले प्रारम्भिक तहको सबै अध्ययन गरिसकेको छ। कर्णालीको जनजीवनलाई सहज बनाउन जाजरकोटको मूलमासदेखि जुम्लाको टोपलासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने योजना बजेटमा समावेश गरिएको छ। आर्थिक वर्ष सकिन डेढ़ महीना बाँकी हुँदा गण्डकी प्रदेश सरकारको बजेट खर्च निकै कम देखिएको छ। गण्डकी सरकारले अहिलेसम्म 10,58,000,000,000 खर्च गरेको छ। यो चालू आर्थिक वर्षको कुल बजेट 31,69,09,23.09% हो। अघिल्लो वर्ष यस अवधिमा गण्डकी सरकारले 40.83% खर्च गरेको थियो। यस वर्ष अघिल्लो वर्षको तुलनामा बजेट खर्च 7% भन्दा बढ़ीले घटेको हो। यो अवधिमा चालू बजेट 12,62,00,000,000 भन्दा 4,83,00,000,000 खर्च भएको छ, जुन 38.33% हो। सरकारको पूँजीगत खर्च चालू भन्दा अझ कम देखिएको छ। यो वर्ष पूँजीगत तर्फ 19,10,85,00,000,000 विनियोजन भएकोमा अहिलेसम्म 5,84,00,000,000 मार्फत मात्र खर्च भएको छ, जुन 30% मात्र रहेको छ। नौ मन्त्रालय रहेको गण्डकीमा सबैभन्दा कम खर्च गर्नेमा उद्योग तथा पर्यटन मन्त्रालय र सबैभन्दा बढ़ी खर्च गर्नेमा वन तथा वातावरण मन्त्रालय रहेका छन्। उद्योग तथा पर्यटन मन्त्रालयले 15.24% बजेट मात्र खर्च गरेको छ। यो मन्त्रालयको लागि 85,15,93,000 बजेट रहेकोमा अहिलेसम्म 12,97,00,000 मात्र खर्च भएको छ। नेपाल लताङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको तनहुँ शाखा सभापतिमा कांग्रेस नेता सन्तोष घिमिरे चयन हुनुभएको छ। दुलेगौड़ामा हिजो शनिबार सम्पन्न भेला मार्फत घिरिङको अध्यक्षतामा 15 सदस्यीय समिति चयन भएको हो। केन्द्रको उपसभापतिमा बालकुमारी रेग्मी, सचिवमा हरिराज अधिकारी, कोषाध्यक्षमा नेहरु बस्नेत र उपसचिवमा दामोदर रेग्मी चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा भक्त बहादुर श्रेष्ठ, विजयराज पौडेल, माधव गिरी, मोतीसरा विक, सञ्जीव श्रेष्ठ, संजय कुमार पटेनी, विष्णु प्रसाद गौतम, सुमन राज अधिकारी, चन्द्रकान्त पौडेल र दीपक भण्डारी रहनु भएको छ। केन्द्रको विधानमा 7 खुला र 8 आरक्षण अपाङ्गता सदस्यलाई मनोनयन गर्न सकिने व्यवस्था अनुसार हिमिरेको सभापतित्वमा समिति गठन भएको निर्वाचन संयोजक हुत्तमणि अधिकारीले जानकारी दिनुभएको छ। तनहुँमा बस ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ। पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको BA1P927 बसले पृथ्वी राजमार्ग अन्तर्गत म्याग्दी गाउँपालिका एक गुडादीमा बाटो काट्दै गरेका वृद्धलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको हो। दुर्घटना घाइते भएका सुस्थानका 78 वर्षीय समर बहादुर राणा भाटलाई उपचारका लागि प्रादेशिक अस्पताल दवाउली पुर्याइएको भए तापनि चिकित्सकले मृत घोषणा गरेको तनहु प्रहरीले जनाएको छ। हिजो शनिबार दिउँसो 2 बजे भएको दुर्घटनामा संलग्न चालक र बसलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक दीपक कुमार कार्कीले जानकारी दिनुभएको छ। उत्तरी वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यूनचापीय रेखाको प्रभावका कारण देशका विभिन्न भूभागमा बदली वर्षा तथा हुरी चल्ने पूर्वानुमान गरिएको छ। दल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका अधिकांश हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल बदली रहेको छ। तराई क्षेत्रमा आंशिक बदली भएको छ। लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। आइतबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित देशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान रहेको छ। यसै गरी आज राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत त्यसका हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने पहाड़ी भूभाग तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रमा अधिकांश आंशिक बदली रहने जनाइएको छ। बाँकी तराई भूभागमा मुख्यतया मौसम सफा रहने महाशाखाको पूर्वानुमान रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही तथा लुम्बिनी प्रदेशको तराई र कोशी तथा बागमती प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ। महाशाखाले लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही स्थानमा हुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन र मौसम सम्बन्धी पछिल्ला सूचनामा अध्यावधिक रहन सम्बद्ध सबैमा आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानमा एउटा ट्रक पल्टिएर दुर्घटना हुँदा 10 जना बालबालिका सहित 18 जनाको ज्यान गएको छ। अरू 29 जना घाइते भएका छन्। पाकिस्तानबाट फर्केका अफगान परिवारहरू चढ़ेको ट्रक पल्टिएर प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै एएफसीले जनाएको छ। लगमान प्रान्तका गवर्नरका प्रवक्ता अब्दुल मलिक निजायजका अनुसार 10 जना बालबालिका, 5 जना महिला र 3 जना पुरूष सहित 18 जनाको ज्यान गएको हो। पाकिस्तानले आफ्नो देशमा अफगान आप्रवासी र शरणार्थीहरूमाथि कडा नियम लागू गरेसँगै धेरै अफगानहरू आफ्नो सामान लिएर ट्रकमा स्वदेश फर्किने क्रम बढ़ेको छ। संयुक्त राष्ट्र संघ शरणार्थी उच्चयुक्त र अप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनको तथ्याङ्क अनुसार यस वर्षको शुरूदेखि 4,47,400 अफगानीहरू पाकिस्तानबाट स्वदेश फर्किएका छन्। यसअघि अगस्तमा पश्चिमी अफगानिस्तानमा इरानबाट फर्केका अफगान आप्रवासीहरू बोकेको बस र अन्य दुई गाड़ी ठोक्किँदा 19 बालबालिका सहित 78 जनाको ज्यान गएको थियो। अन्तिममा खेल समाचार। सात महिला च्याम्पियनशीप फुटबलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ। नेपाल आज बेलुकी 5:45 खेल भारतको गोवामा हुनेछ। नेपालले श्रीलंकालाई हराएर सेमीफाइनलमा पुग्नेछ। अहिलेसम्मका लागि यस समूहमा भूटान 2 खेलबाट 3 अङ्क सहित अगाडि रहेको छ। एक खेल खेलेको नेपालसँग पनि 3 अङ्क रहेको छ। नेपालले आफ्नो पहिलो खेलमा भूटानलाई 1-0 हराएको हो। भूटान विरूद्धको यो जीत एक प्रकारले संघर्षपूर्ण रहेको थियो। त्यसपछि भूटानले श्रीलंकालाई सजिलै 4-0 हराएको हो। श्रीलंका भने अंकविहीन रहेको छ। यस्तोमा श्रीलंकामाथि नेपालले जित त अपेक्षा गर्न नै सक्नेछ। टीमले 5 दिनको आराम र प्रशिक्षण दुवै पाइसकेको छ। आज चरणको सबै खेल सकिनेछ। दोस्रो खेलमा समूह बीमा दुईपल्टको डिफेन्डिङ च्याम्पियनशीप बंगलादेश र भारत पनि फिर्दैछन्। महिला फुटबलमा नेपाल र श्रीलंका अहिलेसम्म 10 पटक फिर्दा नेपालले सबै खेलमा बाजी मारेको छ। नेपालले दक्षिण एसियाली खेलकुदको महिला फुटबलमा 3 पल्ट श्रीलंकासँग खेलेको छ। खबरहरूसँगै बिहान 7 बजेको ढोरबारे हाइलाइट अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री विदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654-14-100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोलबाराही 103.8 MHz।
3: सुन शुद्धताको प्रति तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेकौड़ा भित्री बजार।
1: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेकौड़ा भित्री बजार। प्रोपाइटर भूज बहादुर सुनार।
3: मोबाइल 98058535।
4: मम्मी भोक लाग्यो खाजा खाम न
5: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
4: हस् मम्मी
6: मैले सुने छोरी ल जाम हिँडा
5: सुन्नुस् न खाजा खान त बिजी मम हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
7: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकी उत्पादन हाम्रो परिकार
5: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मम पाइनुका साथै सुकुटी छोइला ड्राई स्टिक वा चिकन चिकन विङ्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
7: बीजी मम हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
8: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसै त अनि मिठो चामलको भात खाएर मुख फेर्न पाएनै हुन्थ्यो नि बुहारी
5: आज मैले भुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जिरा सावा जेठो बुढो पहेँले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदो रहेछन्
8: ए हो र ल त ल
9: आफ्नै मिलबाट आफै अगाडि तोरी र तिल पिलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झन हो साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 9855961692
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
7: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
9: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
5: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
9: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
5: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला
7: सम्पर्क फोन बजार सिद्धार्थ बैंक फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
10: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9846656999 छ
11: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय
12: शिक्षा बस्तीको आईयूएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईयूई इन्जिनियरिङ सफलताको निरन्तरता सन्ध्या पौडेल श्वेता ढुङ्गाना प्रमेक्षा राणा भाट कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि
11: इन्जिनियरिङ तर्फ सुमित पोटेल प्रीतम आचार्य र लवसन आले तथा सीएसआईटीमा सुमन गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता बीबीए बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि
12: केवल पढाइ मात्र होइन अनुभवी तथा समर्पित शिक्षक टोली प्रविधि मैत्री स्मार्ट कक्षा आधुनिक साइन्स होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति नियमित अतिरिक्त कक्षा करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम
11: फुटसलमा हिसान कास्की विजेता गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्याण्डबल प्रतियोगितामा तेस्रो स्थान
13: आज हाम्रा विद्यार्थीहरू अमेरिका अस्ट्रेलिया जापान कोरिया र बेलायत लगायत का देश का प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्ष को उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 का लागि साइन्स म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एण्ड माउन्टेनरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै। फोन 0164113998 0164113 9867641481 9843352582 फेसबुक जेसीए स्कूल पोखरा।
14: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
15: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
14: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
15: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: ओम भगवती मेटल एंड स्टील उद्योग लाई छिटो अनि गुणस्तर का सामान पाउन लाई गाछी पानी मा मेटल स्टील फन पार्क का सब सामान चाहिनी कति मजा एकै ठाउँमा तर्जलिनी पाइनी।
18: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
19: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
18: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
19: प्रोपाइटर ओमकार नागिला, सम्पर्क 9855601013 9067729794।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोल 12 103.8 मेगा।

0: दिगु सम्बन्ध त्यसैले त रोजाई सबैको
1: शरण एन्ड सुसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
0: प्रोपाइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9843661209 र 9801417718 आजै सम्पर्क गर्नुहोस्।
2: किन हो हन्डी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
3: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
2: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
4: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
0: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गेला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
5: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके ल जान।
5: हजुर, सिटिल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
6: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मुनी लगाएर हो?
7: साँच्ची के मुनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मुनी लाउने खालको छ।
6: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
7: अँ हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्ष भएर बनाएको पनि।
6: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
8: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
9: म्याडम, धुम्रपान भनेको के हो?
8: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
9: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
8: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्र कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
9: अनि नि म्याडम, यो यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपायहरू पनि छन् कि?
8: छन् नि, यसबाट बच्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
9: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
10: एक सय 103.8 अन्तर्मनको आवाज।

0: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, शरण सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी सर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा सफा प्रिन्ट।

0: नमस्कार हल्दर साहब क्यानन तपाई त पाइल्सको अपरेशन गर्न अस्पताल जानुभएको छ भन्ने सुनेको थिएँ तपाई त छिट्टै आउनुभयो अपरेशन नगरी आउनुभयो क्या हो
1: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छ
0: अच्छा क्यानन मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ साह्रै राम्रो रहेछ त्यो हस्पिटल त अनि हल्दर साहब चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि
1: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि
2: चरक मेमोरियल हस्पिटल नागठुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला पुनश 70 वर्ष माथिका भूपुहरूलाई रिफरल चाहिँदैन
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागठुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7878
4: गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
5: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
6: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात पतेङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिन्का सल्केमा आगो लाग्न सक्दछ वनमा लाग्ने आगो वन डढेलो हो वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ चुरोटको ठुटा निभाएर मात्रै फालौं वनभोज खाएपछि राम्ररी आगो निभाऊ गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ वनमा आगो लगाउनु फौजदारी कसुर हो कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ

0: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौं है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
1: हामीलाई कसरी रगतको कमी हुन्छ त नि?
0: केटीहरूमा महिनावारी सुरु भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
1: यो रक्त अल्पता भएमा के हुन्छ नि?
0: थकाई लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ। नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
1: यो चक्की कहाँ पाइन्छ नि?
0: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
3: कहाँ जाने?
4: सिधै मयम चिसापानीबाट काठमाडौँ। काठमाडौँबाट
3: मयम चिसापानी अनि बीचमा नझर्ने?
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461680 र दुलेगौडा ढोल फिर्दी छाग्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235562663। पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
6: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
5: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान सात्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्टर सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्युरो, फोन 01605961625963।
9: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
10: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
9: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कतै पाइन्छ र?
10: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
11: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, 9 ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
9: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
11: प्रोपाइटर समीक्षा गुरुङ। सम्पर्क 9841633101 र 9848683522।
2: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
12: हेर न आर्यन, पर्सि स्कूलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
13: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
2: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट, ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
12: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरी, सिङ्गापुरी होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाउरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कन्थमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, नाकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुको साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
2: सम्पर्क युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोपाइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811453305। टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेपोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
14: कार्यक्रम लोक भाका
15: मात्र रेडियो ढोरबारही 103.8 मेगाहर्ज में।

नमस्ते नमस्कार अनि हार्दिक न्यानोलोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरू माझ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं आइतबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले नयाँ नयाँ गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिने हामीलाई समय अवधिभर सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने सानो सानो घर छबुलको लोकदोहोरी फाकालाई कार्यक्रममा स्थान दिँदैछ जसमा आवाज रहेको छ बसन्त थापा अनि देवी खर्ती मगरको। अहिलेको लागि भने यो फाका राख्दैछु स्वीकार्नुहोला है त।

हजुर, सानो सानो घर सबलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो वसन्त थापा अनि देवी खती मगरको। यो लोकधोरी भाका राख्ने कार्यक्रमलाई स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरूले हामीलाई सुनिरहनु भएको छ होला भन्दै फेरि पनि ढिला नगरिकन अर्को भाकालाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु। गीतको बोल रहेको छ तीन ढिके फुली बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ निशा गुरुङ अनि शीतल गुरुङको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर तीन ढिके फुली बोलकोनी रमाइलो भाका रहेको थियो जसमा आवाज रहेको थियो निशा गुरुङ अनि शीतल गुरुङको निकै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु फेरि पनि ढिला नगरीकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु गोर्खाको राजा बोलको लोकदोहोरी भाका रहेको छ जसमा आवाज रहेको छ संजय गुरुङ अनि दीपिका बयम्बु मगरको अहिलेको लागि भने यो भाका राख्दैछु र यो भाका सँगसँगै हामी छोटो व्यवसायिक विषयमा जानुपर्ने बेला पनि भइसकेको छ हामी केही समय लगत्तै फेरि पनि पुनः उपस्थित हुनेछौ तिनीहरूसम्मको लागि तपाईँहरू भने रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्भनको आवाज सुन्दै गर्नुहोला है त

0: 나는 키가 싶은 것부터 해도 말해준다. 깜마, 아니, 사장사기, 나이라니.
1: 아니, 말하는 사람 꼴이, 뭔 거 안 돼요. 말씀부터 앞으로는, 안 그렇지? 수고 말바리카에, 우리 스트레스야.
0: 오늘 고객과 수고 말바리카에, 비자리 보내도록, 서라라 출발해, 수만 식사가 없었네요. 말씀과 안테가람.
2: 안으로도, 건디기 받으실까? 묵혀먼트리다. मंत्री परिषद को कार्यालय प्रेस रजिस्ट्रार को कार्यालय गंडकी प्रदेश पोखरा
3: बाल विद्या मंदिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गंडकी नगरपालिका चार दुलीगौड़ा पांगु को कक्षा एघार को नया भर्ना संबंधी सूचना
4: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ
5: दक्ष शिक्षक शान्त शैक्षिक वातावरण प्रयोगत्मक सिकाई छात्रवृत्ति यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्
4: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585 मोबाइल 9856035497 र 9856034585 सम्पर्क गर्न सकिनेछ
5: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ
6: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
7: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
6: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
8: धूम्रपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
11: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
10: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
11: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115
12: आहा घर त साह्रै चित्त बुझ्नु भयो होइन बडी अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो बरु कहाँ जाने होला त
13: आ बुढा केलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएको रहेछन् मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो हामी पनि त्यतै जाम
11: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने असल

0: देखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोबिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौड़ा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142334 र 98171656606।
2: सिर्जना बोर्डिङ स्कूल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
3: सिर्जना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
2: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
3: सृजना बोर्डिङ स्कूल शान्ति मार्ग सृजना चोक पोखरा फोन नम्बर 0165780053 र 0165535595।
4: स्याम्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 98063613195 र 98467153368।
5: ल न छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भन्ने जस्तो पाइँदैन। त्यसमा चाहिँ महँगो होला नि, त्यसको त चिन्तै नगर्नु न दिदी। डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प स्टोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008।
3: सिटिई विटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय दुलेगौडामा भर्ना खुल्यो।
6: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
6: सिट सीमित छ, यही जेठ 13 गतेसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
3: हाम्रा विशेषताहरू
6: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
3: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
6: समेना गृह र छात्रावासको व्यवस्था,
3: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
6: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
3: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्लागुन्द्रीकी 4 दुलेगौडा तन हो।
6: फोन 0564140056, मोबाइल 98660815, 98459015598, 98564344 र 98413168788।
7: अन्तर्मनको आवाज।
8: हजुर एकैछिनको छोटो व्यावसायिक विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरकबार अनि फरक श्रृंखलाको साथमा भने आज भने हामी आइतबारको श्रृंखलामा रहेर नयाँ नयाँ गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिइरहेका छौं भने अलिको लागि भने फेरि पनि ढिला नगरीको नर्को भागलाई कार्यक्रममा स्थान दिँदैछु। गीतको बोल रहेको छ नवलपुरैमा भने यसमा आवाज चाहिँ रहेको छ डोलराज न्यौपाने रेखा पोखरेल अनि श्यामकला भण्डारीको। अहिलेको लागि भने म फाका राख्दैछु स्वीकार्नुहोला है त।

हजुर, नवलपुरमा बोलको केन्द्रमा अहिले भाका रहेको थियो र यो भाका सँगसँगै हामी भने कार्यक्रमको अन्तिमतर्फ आइसकेका छौं। छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई तीनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरैभन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। गीतको बोल रहेको छ एनी माया, जसमा आवाज रहेको छ राम गगन अनि शान्ति श्री परियारको। र यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टिका त्रिविधा हुन्छु। तपाईहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, शरणा एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
2: आहा, कति स्वादिष्ट मासु! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्पौला। फोन 0658-590-065, मोबाइल 9816634372।
0: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
5: खोइदिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
0: अनि बन्छ त दाई?
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
6: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा, बस्ती सुनीको ठिक पारिपट्टि।
7: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसेसरी सामानहरू उपलब्ध छन्।
6: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
8: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
9: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
8: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पुस चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
9: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
0: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
1: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9856063398 र 9846610950। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
10: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सिमेक सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल, शुक्ला गण्डकी 6, भुरुङ्गी।
10: हाम्रा विशेषताहरू:
1: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
10: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
1: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
10: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
1: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0658-71479 र 9856062065।
11: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्रणाली, गाछे पानी।
12: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
13: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड फिट प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजन गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
14: आज पनि भाट अडायौ के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
15: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के? खाना बनाएको बेला तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भयो।
14: नरिसौ न त, बरु हिँड कहाँबाट ल्याउने हो?
15: तिमीलाई पर्खिन बाहेक अरू केही आउँदैन क्या रे? दुले भाँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
12: हजुर, हामी कहाँ
16: सफाको लागि पेश गर्ने र पारित गर्ने कार्यसूची छ।
17: म्याग्दी र मुस्ताङका पर्यटकीय स्थल तथा होटलहरू आज भोलि भरिभरा भएका छन्। म्याग्दीको बेनी जमसम सड़कमा पर्ने बेनी कलेश्वर तिप्ल्याङ पोखरी बगर भुरूङ तातोपानी र मुस्ताङका सबै पर्यटकीय स्थलमा रहेका होटल पाहुनाले भरिभरा भएका हुन्। म्याग्दीको कलेश्वर, भुरूङ तातोपानी, रूप्से महावीर झरना र अन्ध गल्छीमा पर्यटकको घुइँचो लागेको छ। गर्मी छल्न र मुक्तिनाथ तीर्थयात्राका लागि आएका भारतीय तथा लगातार चार दिनको सार्वजनिक विदाका कारण आन्तरिक पर्यटकको आगमन बढ़ेपछि होटल भरिभरा भएका अन्नपूर्ण गाउँपालिका दुई भुरूङ तातोपानीका होटल व्यवसायी राजु हमालले बताउनुभयो। मुस्ताङका होटलमा अटाउन नसकेका पाहुनाहरू म्याग्दी, बागलुङ, कुस्मा र पोखरासम्म व्यवस्थापन गरिएको उहाँले बताउनुभयो। भुरूङ तातोपानी कुण्डका संचालक हेम नारायण पुनले मुस्ताङ जाने आउने पर्यटकहरूको चापले भ्याइ नभ्याइ भएको बताउनु भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बेनी जमसम सड़क भएर पछिल्लो चार दिनमा 30,000 जना भन्दा बढ़ी पर्यटक भित्रिएका छन्। घाँसा प्रहरी चौकीको अभिलेख अनुसार बुधबार 5,586, बिहिबार 7,827 र शुक्रबार 9,086 जना पर्यटक मुस्ताङ भित्रिएका थिए। शुक्रबारकै हारारीमा हिजो शनिबार पनि पर्यटक भित्रिएका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताउनुभयो।
16: मुस्ताङमा लेक लागेर चालू आर्थिक वर्षको जेठ 15 गतेसम्म 9 विदेशी नागरिक सहित 13 पर्यटकको मृत्यु भएको छ। मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटक मध्ये लेक लागेर उक्त संख्यामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बसालका अनुसार चालू आर्थिक वर्षको 10.5 महिनामा हाई अल्टिच्यूडका कारण लेक लागेर 13 पर्यटकको मृत्यु भएको हो। मृत्यु हुने मध्ये नेपाली पर्यटकतर्फ 3 पुरूष र 1 महिला तथा विदेशी पर्यटकतर्फ 7 पुरूष र 2 महिला छन्। यीमध्ये सबैजसो बारागुङ मुक्ति क्षेत्र र घर पझोङ गाउँपालिकामा लेक लागेर प्रदेश अस्पताल जुमसुममा उपचार गराउने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक बसालले जानकारी दिनुभयो। लेक लागेर बढ़ी मात्रामा भारतीय पर्यटकको मृत्यु हुने गरेको प्रहरी कार्यालयको तथ्याङ्क छ। पर्यटकको मृत्यु हुने क्रम बढ़ेपछि हाई अल्टिच्यूडको जोखिम कम गर्न तथा पर्यटकको स्वास्थ्य रक्षाका लागि बारागुङ एक मुक्ति क्षेत्रका सबै होटलमा पोर्टेबल अक्सिजन सिलिण्डर सहित लेक नलाग्ने औषधिको व्यवस्थापन गरिएको मुक्तिनाथ होटल एसोसिएशनका अध्यक्ष सुरज गुरूङले जानकारी दिनुभयो।
17: आज विश्व श्रुतिजन्य पदार्थ विरूद्धको दिवस चेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष मे 31 मनाइने यो दिवसमा श्रुतिजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, श्रुति उद्योगका व्यावसायिक रणनीति, श्रुति नियन्त्रणको लागि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले गरिरहेका प्रयास तथा स्वस्थ जनजीवनयापन र भावी पुस्ताको संरक्षणको लागि आवश्यक कदमबारे चेतना फैलाउने गरिन्छ। डब्ल्यूएचओका अनुसार हाल विश्वभर करिब 881.30 करोड़ मानिसले श्रुतिजन्य पदार्थ प्रयोग गर्ने गरेका छन्। तीमध्ये अधिकांश निम्न तथा मध्यम आय भएका देशमा बसोबास गर्छन्। पछिल्ला वर्षहरूमा श्रुतिजन्य पदार्थको प्रयोग गर्दै गए पनि अझै विश्वका 5 मध्ये 1 वयस्क कुनै न कुनै रूपमा श्रुतिजन्य पदार्थको प्रयोगमा संलग्न हुने गरेको छ। श्रुतिजन्य पदार्थका कारण हरेक वर्ष 80 लाख भन्दा बढ़ी मानिसको मृत्यु हुने गरेको छ, जसमा करिब 12 लाख जनाको मृत्यु निष्क्रिय धूम्रपानका कारण हुने गरेको छ। यस वर्षको दिवसको अवसरमा डब्ल्यूएचओले सरकारहरूलाई नयाँ पुस्तालाई स्फूर्तिजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन विशेष आग्रह गरेको छ। संगठनका अनुसार विश्वभर 13-15 वर्ष उमेरसम्मका कम्तीमा 4 करोड़ बालबालिकाले स्फूर्तिजन्य पदार्थ प्रयोग गरिरहेका छन् भने विद्युतीय चुरोट ई सिगरेट र निकोटिन पाउचको प्रयोगको युवा पुस्तामा निरन्तर बढ़िरहेको छ। निकोटिन अत्याधिक लत लाग्ने र स्वास्थ्यको लागि हानिकारक पदार्थ भएकोले विशेष गरी मस्तिष्क विकासको चरणमा रहेका बालबालिका किशोर तथा युवाको लागि यसको असर गम्भीर हुन सक्ने डब्ल्यूएचओले जनाएको छ। हाल विश्वभर 10 करोड़ भन्दा बढ़ी मानिसले ई सिगरेट प्रयोग गर्ने अनुमान गरिएको छ भने किशोर उमेर समूहमा यसको लोकप्रियता तीव्र गतिमा बढ़िरहेको छ।
16: टिकटकर तुलसा अधिकारी भने तुलसी अधिकारी पक्राउ परेकी छन्। थाइल्याण्डबाट पक्राउ परेकी उनलाई नेपाल ल्याएर अहिले ललितपुर प्रहरीको हिरासतमा राखिएको छ। उनको नाममा रेड नोटिस जारी भएको थियो। उनलाई पक्राउ गरेर नेपाल ल्याइ पुर्याएको नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्रेले जानकारी दिनुभयो। उनी विरूद्ध 6,52,29,075 रूपियाँ ठगी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो। जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले 4 महिना अघि तुलसी विरूद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। हनी ट्र्याप अर्थात आपराधिक लाभ र ठगीको कसुरमा अधिकारी विरूद्ध आपराधिक लाभ, ठगी र सम्पत्ति शुद्धिकरण समेतमा मुद्दा दायर गरिएको हो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
18: नमस्कार, पन्बिनको पर्वको नाम
19: मार्गो मार्गोका सिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोग्लाड ब्रान्ड, साथै मार्गोका युपिसी प्रोडक्टहरू लिड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
18: सुरक्षा घरको
16: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
17: अब बाँकी समाचार। काठमाडौँ उपत्यकामा बितेको 24 घण्टामा 1,984 सवारी चालक नियम उल्लंघन गरेको मा कार्यवाहीमा परेका छन्। कार्यवाहीबाट 5,41,502 राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 227, नियम विपरीत राइड सेयरिङ गरेका 242, संकेत बत्ती उल्लंघन गर्ने 149 र तीव्र गतिमा सवारी चलाउने 103 जनालाई कार्यवाही गरिएको छ। यस्तै लेन अनुशासन पालना नगर्ने 158, निषेधित क्षेत्रमा हर्न बजाउने 130, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 128, एकतर्फी सड़कमा सवारी चलाउने 95 र अन्य सवारी नियम पालना नगरेका 962 जनालाई कार्यवाही गरिएको छ।
16: अब अन्तर्राष्ट्रिय समाचार। कंगोमा इबोला भाइरसको संक्रमण तीव्र गतिमा फैलिएपछि स्थिति अत्यन्तै चिन्ताजनक बनेको चिकित्सा क्षेत्रमा कार्यरत परोपकारी संस्था मेडिसिन्स सान्स फ्रन्टियर्स एमएसएफले चेतावनी दिएको छ। प्रकोप घोषणा भएको 2 हप्ता पुगेको दिन बोल्दै एमएसएफका उपनिर्देशक डा एलन गोन्जालेसले रोग देखा परेको यति छोटो अवधिमै यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक भएको बताउनुभयो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुख डा टेड्रोस एडानोम घेब्रेयेससले भाइरस नियन्त्रणको प्रयासको निरीक्षण गर्न कंगोको सबैभन्दा बढ़ी प्रभावित पूर्वी प्रान्त इटोरीको भ्रमण गरेकै बेला एमएसएफका उपनिर्देशकको यस्तो भनाई सार्वजनिक भएको हो। हाल कंगोमा इबोला संक्रमणको आशंका गरिएका बिरामीहरूको संख्या 1,000 नागिसकेको छ भने कम्तीमा 246 जनाको मृत्यु भइसकेको छ। छिमेकी देश युगाण्डामा पनि 9 जनामा संक्रमण पुष्टि भएको छ भने 1 जनाको ज्यान गएको छ।
17: अब खेल समाचार। एसियन गेम्स छनौट अन्तर्गत नेपाली पुरूष टोलीले चीनलाई 314 रनको लक्ष्य दिएको छ। सिंगापुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङमा आएको नेपालका लागि कुशल भुर्तेलले 43 बलमा 129 रनको विस्फोटक इनिङ्स खेले। उनले 9 ओभरमा प्रत्येक बलमा 6 छक्का प्रहार गर्दै यसअघि दिपेन्द्र सिंह ऐरीको नाममा रहेको रेकर्ड पनि बराबरी गरेका छन्। यस्तै कुशल मल्लले 85 र रोहित पौडेलले 69 रनको अर्धशतकीय पारी खेले। मलेसियामा शुरू भएको महिला टोलीको खेल भने वर्षाले प्रभावित भएको छ। टस हारेर पहिले ब्याटिङमा आएको नेपाली महिला टोलीले खराब शुरूआत गर्दै 2.2 ओभरमा 3 विकेट गुमाएर 7 रन जोडेको समयमा खेल वर्षाले प्रभावित भएको हो। एसियन गेम्सको चरण पार गर्न नेपाली महिला टीमले आजको खेल जित्ने पर्ने दबाव छ। सेमी फाइनलमा मलेसियासँग पराजित भएर एक खेल अगाडि गेम्समा छनौट हुने अवसर गुमाएको नेपाली महिला टीम तेस्रो स्थानको लागि चीनसँग प्रतिस्पर्धामा उत्रिएको हो। दुई समूह रहेको प्रतियोगिताबाट शीर्ष दुई दुई टोली एसियाली खेलकुदको लागि छनौट हुनेछन्। नेपालको समूहमा चीन र मलेसिया छन्।
16: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधिका लागि आज गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंगलुरू बीच प्रतिस्पर्धा हुँदैछ। उपाधि खेल राति 8:15 अहमदाबादमा शुरू हुनेछ। पहिलो क्वालिफायरमा भिडेका टोली उपाधिका लागि भिड्न लागेका हुन्। पहिलो क्वालिफायर्समा बेंगलुरूसँग फ्राइकलो अन्तरले पराजित भएको गुजरातलाई आज बदलासहित उपाधि जित्ने मौका छ। गुजरातले भने दोस्रो क्वालिफायर खेलमा राजस्थान रोयल्सलाई पराजित गरेर बेंगलुरूसँगको भेट पक्का गरेको हो।
17: युरोपियन च्याम्पियन्स लीग फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन पीएसजीले जितेको छ। गैराती भएको रोमाञ्चक खेलमा आर्सेनल विरूद्ध टाइब्रेकरमा 4-3 जित निकाल्दै पीएसजीले उपाधि जितेको हो। बुडाफ्रेस्टको पुस्कास एरेनामा निर्धारित र थप गरिएको समय 1-1 गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। स्थितसँगै सन् 2016-18 रियल मड्रिडले लगातार उपाधि जिते यता च्याम्पियन्स लीगको उपाधि रक्षा गर्ने पीएसजी पहिलो क्लब बनेको छ।
16: अब मौसम उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यूनचापीय रेखाको प्रभावका कारण देशका विभिन्न भूभागमा बदली वर्षा तथा हुरी चल्ने पूर्वानुमान गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेश लगायत देशका अधिकांश हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बदली भएको छ। तराई क्षेत्रमा आंशिक बादल लागेको छ। लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो साथै प्रदेशमा पानी पर्ने सम्भावना छ। लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशका साथै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभाग केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मध्य प्रदेश तथा कोशी बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
17: संघीय संसदका दुवै सदनको बैठक बस्दै प्रतिनिधि सभामा नियमले मसौदामाथि दफावार छलफलको तयारी।
16: म्याग्दी र मुस्ताङका पर्यटकीय स्थल तथा होटलहरूमा पर्यटकको घुइँचो। मुस्ताङमा लिक लागेर चालू आर्थिक वर्षमा 13 पर्यटकको मृत्यु।
17: आज सुर्तीजन्य पदार्थ विरूद्धको दिवस मनाइँदै विश्वमा सुर्तीजन्य वस्तु सेवनबाट वर्षेनी 80 लाख भन्दा बढ़ी मानिसको मृत्यु हुने गरेको तथ्याङ्क।
16: कंगोमा इबोला भाइरस तीव्र गतिमा फैलिँदै स्थिति अत्यन्तै चिन्ताजनक भएको चिकित्सकहरूको चेतावनी।
17: र एसियन गेम्स छनौटमा नेपालले चीनलाई दियो 314 रनको लक्ष्य। महिला टोलीको खेल वर्षाले प्रभावित।
16: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौ। नमस्कार।
20: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
21: It's a thing to go out under my clothes.

0: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नबजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्पौला। फोन 0658-590-065, मोबाइल 9816634372।
0: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
5: खोइदिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
0: अनि बन्छ त दाई?
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
6: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्ती समीको ठिक पारिपट्टि।
7: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसेसरी सामानहरू उपलब्ध छन्।
6: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
8: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
9: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
8: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पुर चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
9: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बार्गनी, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
0: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
1: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9856063398 र 9846510950। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
10: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सिमेन्ट सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल, शुक्ला गण्डकी 6, भुरुङ्गी।
10: हाम्रा विशेषताहरू:
1: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
10: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
1: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
10: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीएको आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
1: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0658-71479 र 9856062065।
11: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
12: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माण को लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुंगा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
13: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गासे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजन गुरुङ। मोबाइल 9510884461 र सिजन गुरुङ 9705440900।
14: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन केले मोहनी लगाएर हो?
15: साँच्चै के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
14: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
15: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौ भएर बनाएको पनि।
12: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमणि स्कूल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
16: यसको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँच्नुजेल त हुने, मान सम्मान इज्जत बढेको।
17: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासी र सुनचारी पसल खोजौला नि।
16: सेन्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
18: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुको साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ।
19: साथमा बिना रसायनका गर गहना तयार पारिएर यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ।
18: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल, शुक्ला गण्डकी तीन, दुलेगौडा, दूर बाराही मन्दिर जाने जीपलाई नघाडे। शाखा दुलेगौडा वन केवा चोक प्रतीक्षालय अगाडि। प्रोप्राइटर रामो विश्वकर्मा 9811716069। राजु विश्वकर्मा 9807169142।
14: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिना भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
13: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा। प्रोप्राइटर दिव्य मल्ल ठकुरी 9808501422। दिपेश मल्ल ठकुरी 9808501420। दीप मल्ल ठकुरी 9840415530।
20: एक सय तीन टू आठ अन्टरमेन्टको आवाज।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन, किले मुनी लगाएर हो?
1: साँच्चै मुनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका थापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मुनी लाउने खालको छ।
0: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा पञ्चमनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अल्माउमा हुनुहुन्छ?
4: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
3: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
4: र के खास छ त इलाइट सिएमा?
3: एक्सपिरियन्स, सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
4: ओहो, अनि लोकेसन?
3: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65। लिमिटेड फिस ढिलामा गर्नुहोस्।
4: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
5: सुन्न न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
4: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
5: कहाँ?
4: गण्डकी मेडिकल हल।
6: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
4: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
6: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
5: गण्डकी मेडिकल हल, दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0625903969, मोबाइल 9840826926।
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
7: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
6: होटल फ्यामिली एन्ड लज, खैरिनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98 5 60 23 420, 98 0 41 54 600।

0: 74 र 98 460 23 420।
1: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
2: शिक्षा बस्तीको आईयूएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईयूई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुंगाना, प्रमीक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
1: इन्जिनियरिङ तर्फ सुबित पोटेल, प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटीमा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
2: केवल पढाई मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
1: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
3: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय, पोखरा 26 बुढी बजार, पृथ्वी राजमार्ग सँगै। फोन 0164113998, 0164113503, 98627161, 98463582, फेसबुक जेसीए स्कूल पोखरा।
4: मरङ के हो?
5: हेर त रगतै रगत भो, चा म त त्यस्तो हेर्न नि सक्दिन।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
5: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
5: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
6: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं।
7: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको सूचना। आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो। यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बालबालिकाको छिन्न भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम 1 चिया चम्चा भन्दा कम दुई बालबालिकाको छिन्न भएको प्याकेटको नुन खाऊ। आयोडिन युक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। युक्त नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको जनहितमा जारी सन्देश।
10: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन केले मोहनी लगाएर हो?
11: साँच्चै कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोस, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
10: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
11: अँ हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
12: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौंडा पौवा डाँडा पञ्चमनी स्कूल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
13: ए सन्धि यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सन्धि
14: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सन्धि खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ
15: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9800 28 28 810 9800 28 28 811 र 9800 28 28 816
16: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
17: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
16: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ केवाईसी अपडेट हुनुपर्नेछ आदि
17: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780
12: ए सबिना यसको हतारमा कता हो
11: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
12: ल बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
18: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौंडा बनकेवा चोक तनहुँ प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9840-78-528 र 9800-28-16-142
15: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा
19: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
15: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
12: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
15: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
12: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नया सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
11: अन्त एकचोटी राम्रो होला, एकचोटी सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
19: सम्पर्क फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा तुलेगौडा।
20: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846656999 छ।
21: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
22: हामीलाई कसरी रगतको कमी हुन्छ त नि?
21: केटीहरूमा महिनावारी सुरु भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
22: यो रक्त अल्पता भएमा के हुन्छ नि?
21: थकाई लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
22: यसबाट बस्न के गर्छ मिस?
21: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
22: यो चक्की कहाँ पाइन्छ मिस?
21: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
23: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
24: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
25: अके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसेवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त भुलेर दुःख मात्रै पाइयो।
24: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समय पाइने रहेछ।
25: हो त है, सामान लिन टाढो किन जानु पर्यो र? हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
26: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
19: ग्राहकको चाहना नै हाम्रो जयसेवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
25: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
19: प्रोप्राइटर निरञ्जन प्रसाद जयसेवाल, फोन 9846661220।
24: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
12: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
24: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
13: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9861653507।
27: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
19: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
27: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
13: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर भूज बहादुर सुना।
25: मोबाइल 9800585537 र 9800665899।
19: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
25: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
19: ओके ल डन।
25: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
19: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच
0: स्टिकर, बिल भरपाई, पासबुक, ब्रोशर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर गोविन्द सिद्देल, फोन 9850-28543 र 9840-00787।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो भाइ? पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा, डुल्दा डुल्दा हैरान भएको छु।
24: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छनामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, बेन्च तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9850-78302 र 9840-78302।
3: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 7 दुलेगौडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
4: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
5: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9850-35497 र 9850-34885 सम्पर्क गर्न सकिनेछ।
5: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615885595, 76004044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
24: दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त? ए दाई पनि घरै हुनुहुँदो रहेछ त। खै ल्याउन त कहाँबाट ल्याएको निकाल्छे, हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
2: सुन त माइली, गणपतिको सफल एक्लै टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
24: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक रान्च प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक रान्च प्रणाली, शुक्ला गण्डकी 8, सफल एक्ले टोल गणपति। प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9850-62891।
28: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
28: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
28: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
28: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
8: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
28: नसा तथा दाँत सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
8: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
28: साथै पुराना निको नभएको घाउ, छारा सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
8: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा,
9: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमार स्टोर्स संघको स्टोरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
10: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मिन बहादुर सुनार 98253919122 98058 र 98460
11: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
10: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
11: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
14: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागंजी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
15: ल किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
16: हेर्न कान्छी, यति त पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
15: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, केको चिन्ता लिनु भएको छ यो दिदीले?
16: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
15: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
9: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गेला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्ने, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अण्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560-66136 र 98151-66136।
17: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अनुमान भरेर प्रभुसँगको म आत्मीय जीवनले म एकदमै आनन्दित महसुस गर्छु।
18: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
10: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98560-20279।
11: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्पपोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
29: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
12: ढोरबाराही हाइलाइट्सको साथमा
13: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
12: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
19: रेडियो ढोरबाराही 103.5 मेगाहर्जको बिहान 10 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। अर्थमन्त्री सोनिमा अघिले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष 2083-84 बजेटका सन्दर्भमा संचारकर्मीहरूसँग आज अन्तर्क्रिया गर्नुहुने भएको छ। अर्थमन्त्रीको सचिवालयले दिउँसो 3 बजे सिंहदरबार स्थित मन्त्रालयको सुवर्ण हलमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको जनाएको छ। अर्थमन्त्री वागेले गत शुक्रबार संसदमा आगामी आर्थिक वर्ष 2083-84 लागि 21 अर्ब 24 अर्ब 34 करोड़ रूपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्बासी बस्ती हटाउने सन्दर्भमा राज्यको व्यवहार क्रूर र अमानवीय देखिएको टिप्पणी गर्नुभएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा हिजो आयोजना गरिएको विस्थापनको व्याकुलता शहरी सुकुम्बासीको स्वास्थ्य र मनोसामाजिक संघर्षको विश्लेषण विषय कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले यस्तो टिप्पणी गर्नुभएको हो। बस्ती खाली गराउनु पूर्व पर्याप्त समय र विकल्प नदिइकन बल प्रयोग गरिएको भन्दै पौडेलले राज्यको कार्यशैलीप्रति आपत्ति जनाउनु भएको छ। बस्ती छोड्नका लागि उचित समय र सहज वातावरण उपलब्ध गराउनु पर्नेमा राज्यले त्यसो नगरेको उहाँले बताउनुभयो। महामन्त्री पौडेलले बस्तीमा रहेका सबै व्यक्तिहरू जग्गा हडप्ने नियतले मात्रै नबसेको र त्यहाँ राज्यको परिभाषाभित्र पर्ने वास्तविक सुकुम्बासीहरू समेत रहेको बताउनु भएको छ। बस्ती हटाउने क्रममा मानवीय संवेदनशीलतालाई पूर्णतः बेवास्ता गरिएको उहाँले आरोप लगाउनुभयो। उहाँले विद्यालय जाने बालबालिका सुत्केरी महिला र नियमित औषधि सेवन गर्ने 80 वर्षका वृद्ध वृद्धको अवस्थाप्रति राज्य अनुदार बनेको बताउनु भएको छ। महामन्त्री पौडेलले वैकल्पिक व्यवस्था र मनोवैज्ञानिक परामर्श बिना गरिएको यस्तो कार्यले विस्थापित परिवारहरूमा ठूलो मानसिक आघात परेको बताउनु भएको छ। नेकपा एमाले सदस्यता नवीकरण र अभिप्रेरणाका लागि यही जेठको 20 र 21 गते काठमाण्डुमा राष्ट्रिय कार्यशाला तय गरेको छ। एमालेका केन्द्रीय कार्यालय च्यासलमा हिजो आयोजना गरिएको कार्यक्रममा महासचिव शंकर पोखरियलको आतिथ्यतामा सम्पन्न भएको र केन्द्रीय संगठन विभागको बैठकले उक्त निर्णय गरेको हो। कार्यशालामा पार्टीका प्रदेश र जिल्ला इन्चार्ज, प्रदेश पदाधिकारी, प्रदेश कार्यालय सचिव, प्रदेश संगठन विभागका प्रमुख, जिल्ला अध्यक्ष, जिल्ला संगठन विभाग प्रमुख, जनसंगठनका केन्द्रीय इन्चार्ज र अध्यक्ष साथै जनसंगठनका संगठन हेर्ने सचिव र संगठन प्रमुखहरूको सहभागिता रहने एमाले केन्द्रीय संगठन विभागले जोको बैठक मार्फत तय गरेको एमाले सचिव तथा संगठन विभागका प्रमुख भानुभक्त ढकालले जानकारी दिनुभएको छ। बिजुलीको खपतमा मूल्य अभिवृद्धि कर लागू गर्ने बजेटमा घोषणा भएको छ। यसबाट उपभोक्तालाई भार पर्ने देखिएको छ। घरायसी प्रयोजन तथा अन्य क्षेत्रमा बिजुलीको खपत बढ़दो क्रममा रहेका बेलामा उपभोक्तालाई 5% भ्याट लगाउने प्रावधानले उपभोक्ता मर्कामा पर्ने मात्र नभएर विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता बढ़ेको छ। अर्थमन्त्री डाक्टर सोरेङ वाग्लेले संसदको दुवै सदनमा शुक्रबार पेश गर्नुभएको आर्थिक विधेयकको दफा 55 मार्फत मूल्य अभिवृद्धि कर ऐन 2052 संशोधन गरेर अन्तिम उपभोक्तालाई यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा 5% दरले कर निर्धारण गरेर कर लाग्ने गरी असल उपयोग गर्नुपर्ने उल्लेख गरिएको छ। त्यस्तै बजेट वक्तव्यमा मासिक 50 युनिट भन्दा माथिको विद्युत खपतमा सहुलियतको दरमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा अर्थमन्त्रीले गर्नुभएको छ। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले सार्वजनिक रूपमा नै सरकारको यो कदमको विरोध समेत गर्नुभएको छ। गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने राइड शेयरिङ साधनहरूको भाड़ा तोकेको छ। प्रदेश सरकारको 22 गते बसेको बैठकबाट नियमावली पारित भएको हो। यस अगाडि 2082 वैशाखको 30 गतेको बैठकबाट पहिलो पटक नियमावली पारित भएको छ। तर संघ सरकारको परिपत्र र यातायात व्यवसायको आन्दोलनका कारणले उक्त नियमावली कार्यान्वयनमा रोक लागेको थियो। अहिले दोस्रो पटक नियमावली पारित भएको हो। सोही नियमावली अन्तर्गत मन्त्रालयले भाडादर तोक्ने उल्लेख गरिएको छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले गण्डकी प्रदेशमा चल्ने राइड सेयरिङ सवारी साधन को भाडादर निर्धारण गरेको हो। निर्धारित भाडादर अनुसार 4 पाङ्रे र 2 पाङ्रेमा फरक फरक मूल्य समावेश गरिएको छ। त्यसमा पनि पेट्रोल र विद्युतीय सवारी साधनमा दर फरक फरक रहेको छ। 4 पाङ्रे पेट्रोलबाट चल्ने सवारी साधनको शुरूआती भाडा 60 रूपियाँ तोकिएको छ। त्यसपछि प्रति किलोमिटर 48.05 रूपियाँ तोकिएको छ। 2 किलोमिटरसम्मको भाडादर 156.05 रूपियाँ छ भने आधार भाडा शुरूआती र 2 किलोमिटरसम्मको दूरीका लागि तोकिएको हो। यो भाडा 156.05 रूपियाँ रहेको छ। तोकिएको भाडामा पेट्रोलबाट चल्ने सवारीमा 10 र विद्युतीय सवारी साधनमा 15% छुट दिनुपर्ने बाध्यकारी व्यवस्था समेत समावेश गरिएको छ। आज विश्व स्मृतिजन्य पदार्थ विरूद्धको दिवस विश्वका विभिन्न देशमा सचेतनामूलक कार्यक्रमका साथमा मनाइँदैछ। हरेक वर्ष मे 31 मनाइने यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। डब्ल्यूएचओ का अनुसार हाल विश्वभरि करिब 881.30 करोड़ मानिसले स्मृतिजन्य पदार्थको प्रयोग गर्ने गरेका छन्। तीमध्ये अधिकांश निम्न तथा मध्यम आय भएका देशमा बसोबास गर्ने गर्दछन्। पछिल्लो वर्षहरूमा स्मृतिजन्य पदार्थको प्रयोग घट्दै गए पनि अझै विश्वका 5 मध्ये 1 वयस्क कुनै न कुनै रूपमा स्मृतिजन्य पदार्थको प्रयोगमा संलग्न हुने गरेको छन्। स्मृतिजन्य पदार्थका कारणले हरेक वर्ष 80 लाख भन्दा बढ़ी मानिसहरूको मृत्यु हुने गरेको छ, जसमा करिब 12 लाख जनाको मृत्यु निष्क्रिय धूम्रपानका कारणले हुने गर्दछ। यस वर्षको दिवसको अवसरमा डब्ल्यूएचओले सरकारलाई नयाँ पुस्तालाई स्मृतिजन्य र निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन विशेष आग्रह गरेको छ। संगठनका अनुसार विश्वभरि 13-15 वर्ष उमेर समूहका कम्तीमा 8.8 करोड़ बालबालिका ले स्मृतिजन्य पदार्थ प्रयोग गरिरहेका छन् भने विद्युतीय चुरोट र निकोटिन पाउचको प्रयोग युवा पुस्ता माझ निरन्तर बढ़िरहेको छ। गोर्खाको बारपाक सुलीकोट दुई घर भएका श्याम हरि मरहट्टाको जहाजभित्र नै मृत्यु भएको छ। अमेरिकाबाट आएको टर्किस एयरलाइन्सको विमानमा अचेत अवस्थामा भेटिनुभएका 73 वर्षका मरहट्टाको आज बिहान जहाजभित्र मृत्यु भएको गौशाला प्रहरी वृत्तले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुको म्याग्दी गाउँपालिका 1 गुणादीमा पर्यटक बसको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ। पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको 21P927 नम्बरको पर्यटक बसले हिजो बाटो काट्ने क्रममा ठक्कर दिँदा स्थानीय 78 वर्षका समर बहादुर राणाभाट गम्भीर घाइते हुनुभएको थियो। घाइते राणाभाटलाई तत्काल उपचारका लागि दमौली स्थित प्रादेशिक अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुका प्रमुख प्रहरी परीक्षक टेकबहादुर कार्कीका अनुसार ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि प्रदेश अस्पतालमा राखिएको छ। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यूनचापीय रेखाको प्रभाव रहेको छ, जसको प्रभावले हाल गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भूभागमा सामान्यतया बादल लागेको छ। बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी प्रदेशको केही स्थानहरूमा मध्यम वर्षा र गण्डकी तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा वर्षा भइरहेको छ। तराईका उपभागहरूमा आंशिक बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा वर्षा तथा मध्य प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई स्थानमा चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका, बेलायत र अस्ट्रेलियाले ओकस भनेर चिनिने आफ्नो सैन्य गठबन्धन अन्तर्गत समुद्र मुनि सुरक्षा र रक्षा बढ़ाउन पानी मुनि चल्ने ड्रोन प्रविधिको विकास गर्ने घोषणा गरेका छन्। सिंगापुरमा भएको सुरक्षा शिखर सम्मेलनमा तीन देशका रक्षा मन्त्रीहरूले यो घोषणा गर्नुभएको हो। अर्को वर्षसम्ममा मानव रहित पनडुब्बी अर्थात अनक्रूड अण्डरसी भेहिकल प्रविधि तयार हुने अपेक्षा गरिएको बीबीसीले जनाएको छ। परियोजनाको कुल लागत नखुल्लाइए पनि बेलायतका रक्षा मन्त्री जोन एलीले आफ्नो देशले 15 करोड़ पाउण्ड योगदान गर्ने बताउनु भएको छ। सन् 2021 शुरू भएको ओकस रक्षा सम्झौताले तीन देशको आणविक पनडुब्बीहरू विकास गर्ने र सैन्य विशेषज्ञता साझा गर्ने कुरा पुष्टि गरेको थियो। यसलाई इण्डो पेसिफिकमा चीनको बढ़दो समुद्र उपस्थिति र दक्षिण चीन सागर जस्ता विवादित क्षेत्रहरूमा बढ़दो तनावका बीचमा प्रतिरोध गर्ने क्षमता विस्तारका रूपमा हेरिएको छ। संयुक्त विज्ञप्तिमा नयाँ परियोजनाले समुद्री सतहको पूर्वाधारको सुरक्षा गर्न, आक्रमण गर्न र निगरानी गर्न तथा बन्दोबस्तीका सामान ओसार पसार गर्न सक्ने युयूभीहरूको लागि अत्याधुनिक पेलोड र सक्षम प्रणाली विकास गर्ने जनाइएको छ। अब अन्तिममा खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधिका लागि आज रोयल च्यालेन्जर्स बंगलुरू र गुजरात टाइटन्स खेल्ने भएको छन्। खेल नेपाली समयअनुसार बेलुका 8:15 अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगशालामा हुनेछ। पहिलो क्वालिफायरमा बंगलुरूले गुजरातलाई हराउँदै र दोस्रो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो। आईपीएल क्रिकेटमा यी दुईवटै टोलीले आफ्नो एक एक उपाधि जितेका छन्। आरसीबी साबिक विजेता हो भने गुजरातले सन् 2022 उपाधि जितेको थियो। आईपीएलको फाइनल खेल हेर्न आज दर्शकका लागि विशेष रेल सेवासँग सञ्चालन गरिएको छ। आईपीएल क्रिकेटमा 10 वटा टोली सहभागी भएका थिए।

0: एशियन गेम्स छनौट अन्तर्गत पुरूष क्रिकेटमा नेपालले चीनलाई 314 रनको विशाल लक्ष्य प्रदान गरेको छ। यो खेलमा नेपालले केही महत्वपूर्ण रेकर्डहरू पनि बनाएको छ। केही नेपाली खेलाड़ीका रेकर्डहरू पनि तोडिएका छन्। नेपालका लागि कुशल भुर्तेलले 34 बलमा शतक प्रहार गर्नुभएको छ। उहाँले 43 बलको सामना गर्दै 129 रन बनाउनुभयो। उहाँले शतक प्रहार गर्दा इर्काको 16 छक्का एउटै इनिङ्समा नेपाली खेलाड़ीले बनाएको सबैभन्दा धेरै रहेको छ। यस अगाडि टी20 क्रिकेटमा नेपालका कुशल मल्लले इर्काको 12 छक्काको रेकर्ड पनि उहाँले तोड्नु भएको छ। बाउन्ड्री रनको कुशल मल्लकै रेकर्डसँग कुशल भुर्तेलले तोड्नु भएको छ। चीन विरूद्धको खेलमा भुर्तेलले 116 रन चौका र छक्काबाट मात्रै बनाउनु भएको हो। यसअघि मल्लले एउटै इनिङमा चौका र छक्काबाट अर्थात बााउण्ड्री हानेर मात्रै 104 रनको रेकर्ड बनाउनु भएको थियो। टी20मा सर्वाधिक छक्काको रेकर्ड समेत भुर्तेलले तोड्नु भएको छ। यसअघि दिपेन्द्र सिंह ऐरीको नाममा रहेको 89 छक्का को रेकर्ड तोड्दै भुर्तेलले टी20मा 900 छक्का प्रहार गर्ने नेपाली खेलाड़ीको रूपमा नयाँ रेकर्ड कायम गर्नु भएको छ। यस्तै गरी भुर्तेलले यसअघि एउटै ओभरमा 6 बलमा 6 छक्का अनेर दिपेन्द्रले नै बनाएको रेकर्ड समेत बराबरी गर्नुभएको छ। उहाँले चीन विरूद्ध 9 ओभरमा 6 बलमा 6 छक्का हिर्काउनु भएको हो। टी20को एउटै इनिङमा नेपालले सर्वाधिक छक्काको रेकर्ड समेत बनाएको छ। चीन विरूद्धको खेलमा नेपालले 29 छक्का प्रहार गर्दै सर्वाधिक छक्काको रेकर्ड बनाएको हो। नेपालले चीन विरूद्ध मात्र 2 विकेट गुमाएर 313 रन बनाउँदै सर्वाधिक ठूलो रनको चुनौतीको रेकर्ड समेत खड़ा गरेको छ। अवस्थानीय विविध खबरहरू सँगसँगै बिहान 10 बजेको ढोरबाराही हाइलाइट्स आजका लागि सकिएको छ। दिउँसो 2 बजी हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुन नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: नानी जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
3: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ अफवाह नफैलाऊ। सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
4: अनुरोध हो, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। दिएको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। दिएको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो। यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ। एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लाइज, डेलीगौड़ा, हेल्पुर चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 0564140008।

0: दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नड्दै भएन। ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरे क्या। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
1: दीर्घायु फर्निचर सोरुम,
0: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ। एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
2: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
3: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
2: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
3: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
2: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूको सेवामा समर्पित खैरनी 4 आर्मी ब्यारेकको ठिक पारि रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856320, 9801454674 र 9846320।
4: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
5: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
4: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
5: पाइन्छ नि, दुर्गोडाको सेन्सीका पूजा सामग्री पसलमा, हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
6: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
6: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9468883522।
2: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
3: म्याडम, धुम्रपान भनेको के हो?
2: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
3: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
2: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आम्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
3: अनि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
2: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलटमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
6: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
5: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सिमेन्ट सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुलुङ्गी।
5: हाम्रा विशेषताहरू
7: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
5: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
7: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
5: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीएको आधारमा 50% छुट प्रदान गरिनेछ।
7: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98562665।
8: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
9: ल हेर, यी काइनीलाई त केही थाहा छैन। हाम्रै दुलेगोडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगोडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
8: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र सार्टफेयर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया। फोन 0564141042 98542314726।
10: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
11: ओहो भाउजू नमस्कार, स्कुल बस कुर्नु भएको? अनि यति सानो बाबुलाई यति गरौँ किताबको झोला बोकाएर आफू चाहिँ छाता ओरेर बस्नु भएको छ त,
12: के गर्नु? बानी पार्नु पर्छ नि नानी।
11: केमा बानी पार्नुहुन्छ हौ भाउजू? बिचरा यति सानो बाबु बिहान 8 बजे कति खुवाएर पठाउनुहुन्छ? अनि स्कुलमा खाजाको रूपमा घरमा तयार गरेको खाजा पठाउनुहुन्न, फसलका तयारी चाउचाउ बिस्कुट जस्ता पत्रु खाजा जङ्कुट मात्र खुवाउनुहुन्छ। फेरि बेलुकी बसबाट 6 बजे आइपुग्छ, अनि फेरि उसैलाई होमवर्ककै चटारो। यो त बाल बालिकाको लागि शारीरिक एवं मानसिक यातना जस्तै भयो नि, होइन र?
12: के गर्ने त नानी, नजिकका स्कुलमा भर्ना गराउन सकेन, खाजा पकाउनै भ्याइँदैन।
11: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू। बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकास र राम्रो पढाइ हुनको लागि पोषणयुक्त खाना आवश्यक पर्छ। पोषणयुक्त खाना खान नपाउँदा, उमेरभन्दा बढी तौल भएको किताबको भारी बोकाउँदा, बढी होमवर्क गर्नुपर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ।
12: ए त्यसो पो हो नानी, ल अर्को वर्षदेखि चाहिँ नजिकको स्कुलमा जसरी नि पठाउँछौ अनि घरले बनाएको खाना र खाजा खुवाउँछौ। ल है नानी, स्कुल बस आयो, धन्यवाद है नानी।
13: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात् शङ्ख फुलको प्रयोग नगरौं, बाल बालिकाको शारीरिक एवं मानसिक विकासमा सहयोग गरी स्मार्ट बनाऊ।
14: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

0: अच्छे पानी मा मेटल स्टील फन पर का सब सामान चाहनी कति मजा एक ठाव मतर जलिनी पानी
1: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
2: हामी कहाँ सटर च्यानल गेट ट्रस निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
2: प्रोपाइटर ओमकार नागिला सम्पर्क 9856601013 9067729794
3: सिर्जना बोर्डिङ स्कूल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना
4: सिर्जना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्
3: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट टुरिज्म विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ
4: सृजना बोर्डिङ स्कूल शान्तिमार्ग सृजना चोक पोखरा फोन नम्बर 061-578053 र 061-553-595
5: होइन है आरोसी आर्यलाई लिएर कता हिँड्यौ
6: हेर न आर्यन पर्सि स्कूलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
7: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
5: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
6: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गरगहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाउरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कन्थमाला मुगामाला हमेलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
5: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैङ्कको एक घरमाथि दुलेगौडा प्रोप्राइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9841484664 र 9811403305
8: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
2: 103.8 मेगाहर्ज प्रेजेन्ट एभ्री डे 10:30 AM टु 12 PM
9: इट्स टाइम फर कलिङ टाइम
2: ओन्ली अन रेडियो ढोर बाराही

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा, जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बारा ही 103.8 मेगाहर्ज अन्त मनका वा साथ इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhorbarahi.com.np लगइन गरेर विश्वभरिकै साथ सुनेर साथ दिन सक्नुहुन्छ भने प्रोग्राम कलिङ टाइम लिएर सुधा अझै आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनु मल्ल र बगै पनि सम्पूर्ण श्रोता साथीहरू सन्चै आरामै हुनुहुन्छ होला, साथमा रेडियो ट्युन अन गरेर चाहिँ हामीलाई सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा अपेक्षा पनि छँदैछ। र अबको 12 बजेको समयसम्म यो 1.5 घण्टाको समय चाहिँ मिठा मिठा गीत संगीतको साथमा फरक बार फरक श्रृंखलाको साथमा आउँदै गर्दा सुनेर पनि साथ दिइरहनु भएको छ भन्ने आशा अपेक्षा छँदैछ। अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्दै आज चाहिँ हामी हप्ताको शुरूआती दिन आइतबारको एपिसोडमा रहेर चाहिँ अन्ताक्षरी विशेषको साथमा चाहिँ जोडिन्छौं। कार्यक्रम सम्बन्धी थप जानकारीको साथमा उपस्थित हामी हुन्छौं नि अहिलेको लागि चाहिँ सम्पूर्ण श्रोता साथीहरू सन्चै आरामै हुनुहुन्छ होला अनि साथमा रेडियो ट्युन अन गरेर चाहिँ हामीलाई सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा अपेक्षा पनि छँदैछ। र अबको 12 बजेको समयसम्म यो 1.5 घण्टा

मेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू तेरा यी साईलाई भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखी हो बुझिस्?

हजुर, वारीबर फारी पिपल सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको सुमधुर गीतमा भन्ने आवाज रहेको थियो करण परियार अनि गंगा सोनमको यो सुमधुर आवाज सँगसँगै अब भने पालो तपाईँको हो 0 65 4 14 2 0 0 को बाटो भएर आउन सक्नुहुन्छ। फरक बार फरक श्रृंखलाको साथमा आउने गर्दछौ हप्ताको सातै दिन भने आज आइतबारको एपिसोडमा रहेर चाहिँ हामी अन्ताक्षरी विशेषको साथमा चाहिँ जोडिन्छौ। अन्ताक्षरी गुनगुनाउन अब गीत गुनगुनाउन मनपर्छ भने आउन सक्नुहुन्छ, जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे मामु सुनसुनसादी पसल दुलेगौड़ाले। प्रोपाइटर हुनुहुन्छ मिन बहादुर सुनार भने। सेवाहरूको कुरा गर्नुपर्दा अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेर गर्नु परेमा अनि पुराना गरगनाहरू पनि साटफेर गरिनुका साथै मरमत खरिद बिक्री पनि गरिन्छ, गएर यहाँले चाहिँ सेवा सुविधा लिन सक्नुहुन्छ। त्यस्तै प्रोग्रामको अर्को पनि स्पोन्सर छ, प्रोग्रामको प्राइज स्पोन्सर भने गरिदिएको छ यो सिंह प्रिफेन्सी एन्ड ज्वेलरी सपले। प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ र श्रोता साथीलाई चाहिँ ग्यारेन्टीका गरगना साथसाथै विभिन्न जात जातिका ड्रेसहरू त्यस्तै युके स्वेटर मणिपुरे सिंगापुरे होल्यान्ड लुङ्गे क्वारेन्टी सर्ट दौरा सुब्बा पास्नेको कपड़ाहरू लाउरे कपड़ाहरू लगायत अब परम्परागत जातीय गरगनाहरू चाहिएमा पनि गएर सेवा सुविधा चाहिँ यहाँले लिन सक्नुहुन्छ भन्दै बारेपछि हामी एकजना

साथीलाई चाहिँ विजय गराउँछौ र विजयी साथीहरू मध्ये पनि अन्तिम बार शनिबार भने एकजना साथीलाई चाहिँ हामी लक्की ड्र मार्फत विजय गराए. सँगसँगै अघिल्लो हप्ताको विजय हुन सफल भने साथी हुनुहुन्थ्यो ऋषिकालम साझी भीमादेखि र उहाँले आफ्नो नम्बर टिपाउनु भएको छ भने ठिकै छ. अब टिपाउनु भएको छैन भने चाहिँ हाम्रो स्टुडियोको नम्बर 0654 1400 टिपाइदिनु होला भने एकको ठाउँमा दुई राखेर 0654 1400 बाटो भएर भने कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ. 0654 1400 बाटो भएर आउन सक्नुहुन्छ. आज अन्ताक्षरी चाहिँ गाउने दिन रहेको छ है. अनि अब गीत गुनगुनाउन सबैलाई मनपर्छ होइन. अनि अलिकति नियमबद्ध रूपमा चाहिँ गाउने हो जहाँ चाहिँ मैले गाएको अन्तिम शब्दको कुनै पनि गीतको चाहिँ अब अन्तिम अक्षरबाट अब साथीको पाला आउँछ भने फेरि त्यसरी नै साथीले गुनगुनाउनु भएको गीतको पनि अन्तिम शब्दको पनि अन्तिम अक्षरबाट चाहिँ मेरो पाला आउँछ कि. त्यसरी हामी अगाडि बढ्छौँ. सहभागिता जनाउँदै गर्नुहोला. अहिलेको लागि भने तपाईँ माझ राख्दैछु. फेरि पनि अर्को गीत सुनिहालौँ है साथी भने जोडिँदै गर्नुहोला. टाढा भए पनि टाइटलमा रहेको आकाशको तार र सुमधुर गीत रहेको छ. उर्गेन्दुङको आवाजमा सजिएको यो सुमधुर गीत साथमा दिपा लामाको पनि आवाज छ. स्वीकार्नुहोला है त.

हजुर टाढा भए पनि अब माया त गाह्रै छ नि है. यो सुमधुर गीत विमास कार्यक्रममा स्थान दिइसकेको छु र कस्तो लाग्यो पक्कै पनि यहाँहरू सम्पूर्णलाई मन पर्यो होला. अनि रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने सहभागी त पनि जनाउन सक्नुहुन्छ 0965414200 बाटो भएर. अनि यस्तै मिठा मिठा गीत संगीतको साथमा अबको 12 बजेको समयसम्म हामी सरकार साथीको माझमा नै रहन्छौ. अनि रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने पनि के कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिँदै गर्नुहोला. र साथीहरू चाहिँ अघि जोडिँदै हुनुहुन्थ्यो र सुन्दै हुनुहुन्छ भने अब टेलिफोन लाइन खुल्ला छ, आउन सक्नुहुन्छ 0965414200 बाटो भएर. आज अन्ताक्षर विशेषको साथमा जोडिन्छौ, मिलेसम्म साथीहरूलाई सहभागी गराउँछौ भने अहिलेको लागि ढिला नगरी एउटा मिठो गीत सुनौ अनि त्यसपछि साथीहरूलाई मिलेसम्म हामी सहभागी गराउँदै गर्छौ. फोन डायल भने यहाँले गर्दै गर्नुहोला. हिमाल घरती मगरको आवाजमा सजिएको माया मेरी टाइटलमा रहेको सुमधुर गीत रहेको छ. यो गीतमा लिरिक्स अनि म्युजिक चाहिँ सुनिल गिरीको रहेको छ भने यो गीतमा हिमाल घरती मगर सँगसँगै प्रतिमा केसीको पनि आवाज रहेको छ. तपाईँ माझ राख्दैछु सिकार्नु होला है त.

हजुर घरमा साउन राजी छ यो म न माया मेरी बोलको सुमधुर गीत रहेको थियो तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु शब्द सँगै पनि मिठो रहेको थियो है अनि कस्तो लाग्यो पके पनि साथीहरूमा अहिलेको लागि भन्ने ढिला नगरी अर्को गीत सँगसँगै हामी चाहिँ कार्यक्रमको पहिलो व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला पनि भइसकेको छ र साथीहरूलाई सहभागी गराउन चाहिँ ठ्याक्क अब गीत पनि बज्ने अनि साथीहरू पनि आउनु भएको हो कि जस्तो टाइमिङ चाहिँ त्यस्तै मात्र भएको छ सो ढिला नगरी अहिलेको लागि एउटा गीत सुनौ अनि त्यसपछि विश्राम पश्चात हामी 11 बजेको टाइम सकेपछि भन्ने साथीहरूलाई मजाले सहभागी गराउँछौ फोन डायल भन्ने गर्दै गर्नुहोला अहिलेको लागि सुन कान्छा बोलको तिर्सना गुरुङको सुमधुर गीत रहेको छ स्वीकार्नुहोला है त

0: This is Radio Dhur Barahi, 103.8 MHz. छुवाछुत मुक्त समाज हाम्रो अभियान, दलित अधिकार र समान अवसर हाम्रो अधिकार,
1: हार्दिक निमन्त्रणा यही जेठ 21 गते 20 जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समितिको आयोजनामा वृहत र्याली सहितको एकता भेला आयोजना गरिएको छ। शुक्ला गण्डकी नगरपालिकामा बसोबास गर्नुहुने दलित समुदायका सम्पूर्ण महानुभावहरूलाई बिहान ठिक 10 बजे दुलेगौंडा स्थित बीपी चोकमा उपस्थित भई र्यालीमा र नगरपालिकामा आयोजना हुने विशेष कार्यक्रममा सहभागी भइदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समिति। पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058800008 र 98460769246। साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा बिपी चोक।
0: प्रोपाइटर थान प्रकाश नेउपाने 98560338, प्रशान्त नेउपाने 98460269625।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुमाया पुन,
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान सात्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
0: सिटिईभिटी बाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौंडामा भर्ना खुल्यो।
1: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
1: सिट सीमित छ। यही जेठ 13 गतेसम्म फर्म भरि आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
0: हाम्रा विशेषताहरू,
1: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
4: सैद्धांतिक तथा प्रयोगत्मक अभ्यास द्वारा पठन पाठन कराइने
1: समेना गृह र छात्रावास को व्यवस्था
4: आधुनिक प्रयोगशाला तथा पूर्वाधार
1: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तर का प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा संचालन
4: थप जानकारी का लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहु
1: फोन 0564140056 मोबाइल 98660 80615 98459715598 98560044344 र 98413168
7: ए सबिना यस्तो हतारमा कता हो
8: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
7: ल बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचाँदी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
9: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्रास मोबाइल 98460078528 र 98028161142
10: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
11: डर लाग्नु निद्रा नलाग्नु
10: अनौठा विचार आउनु
11: निराशा बढ्नु खुसी नहुनु
10: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
11: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
10: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
11: छटपटी हुनु चिटचिट पसिना आउनु
10: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
11: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
10: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
11: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
10: नेपाल सरकार विज्ञापन हो
12: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
13: हो नि पोखरा मुस्ताङदेखि बन्देपुरसम्म मनाङ लमजुङ गोर्खा सन्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
14: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
13: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
15: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाच वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
16: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
17: सुखा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुखा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ वनमा लाग्ने आगो वन डढेलो हो वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ चुरोटको ठुटा निभाएर मात्रै फालौं वनभोज खाएपछि राम्ररी आगो निभाऊ गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिन्टायम र प्रोग्राम सुन्दै हुनुहुन्छ भने अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौ भने अझै 1 घण्टाको समय चाहिँ हामीसँग बाँकी छँदैछ। र आज आइतबारको एपिसोडमा रहेर चाहिँ हामी अन्ताक्षरीको साथमा जोडिन्छौं। 0765-414-200 बाटो भएर जोडिन सक्नुहुन्छ। टेलिफोन लाइन पनि मैले एकदमै खुल्ला गरिरहेको छु भने अघिको साथी हुनुहुन्थ्यो है, साथीहरूसँग चाहिँ आज विशेष कुराकानी चाहिँ हुन पाएको छैन र गर्ने भनेर बसेको, कता जानुभयो कता जानुभयो, अब टाइमिङ नमिल्यो जस्तो भइरहेको छ। सो अहिले भन्ने साथी हुनुहुन्छ, ढिला नगरिकन अब साथीलाई चाहिँ हामी लिन्छौँ, सहभागी गराउँछौँ अनि अन्ताक्षरीको साथमा जोडिन्छौँ। नमस्ते हजुर।
1: हेलो, नमस्ते।
0: नमस्ते, कहाँदेखि कसको आवाज सुन्दैछु होला? हेलो, कहाँदेखि कसको आवाज सुन्दैछु होला? घनपतेबाट यहाँको शुभ नाम फेरि भनिदिनुहोस् न। फेरि नाम भनिदिनु पर्यो कि मैले नामै बुझेन नि।
1: जगदीशजी,
0: रिसाउनु भयो मैले नाम चिनेन भनेर? मेरो नाम अनु हो नि त, मेरो नाम अनु मल्ल हो कि। ल, अब चाहिँ याद गर्नुपर्छ है। हाम्रो जगदीशजीलाई चाहिँ मैले सिक्रेट एकदमै सुस्तरी भनेको, नाम चाहिँ जान्नुपर्छ है, अब बिर्सिनु पाइँदैन है। ल, अनि जगदीशजी, अनि आज कसरी के गर्दै हुनुहुन्छ? यो छुट्टीको समयमा के गर्दै हुनुहुन्छ? बस्दै हुनुहुन्छ है। अनि रेडियो प्रोग्राम सुन्नु भएको छैन आज? सुन्दै हुनुहुन्छ है। आज जगदीश र म भएर चाहिँ एकछिन मजाले अन्ताक्षरी गाउनुपर्छ है। ल, एउटा मिठो गीत तपाईँलाई मनपर्ने गीतबाट सुरु गरिदिनुहोस्। ल, छ बाटो गर्नुहुन्छ। ल, सुरु गरिदिनुहोस्।
1: छैन पारे छैन लागेर अब आज गरी अब गीताउँदैछु अब
0: गीत गाउँदैछु आज भनेर जतिर पुर्याइदिनु भएको
1: हो।
0: जनम जनम जुला सँगै भाकेर बर्पी पलु। ल, ल बाटो गाइदिनु पर्यो है। लालु पाते ल बाट गाइदिनु पर्यो कि।
1: लालु पाते फुल्छौमा रुखमा,
0: रुख मात्रै ए बेसारेको मन छैन मुख मात्रै भन्नु पर्यो कि जगदीशजी। अनि हाम्रो जगदीशजी चाहिँ एक्लै हुनुहुन्छ कि वरपर कोही हुनुहुन्न? तपाईँ मात्रै हुनुहुन्छ कि अब मम्मी बाबा हुनुहुन्न साइडमा हुनुहुन्छ है? ल, तपाईँलाई आएन भने चाहिँ मिलेर गुनगुनाउनुहोस् ल सबैजना भएर। ल, अब मेरो पालो चैत्र बाट पर्यो है, तिर्सुली बगेर सलल मुगलिनको बाटोमा बसमा सरर। ल, र बाटो पर्यो नि त अहिले जगदीशजीको लागि। रुपै करौती भनेर अब ततिर पुगे है। त बाच गाउनु पर्यो, मैले चाहिँ के गाउने होला तिमी?

0: ल योबाट योबाट ल ए या इ उ ए ऐ अब जे बाट गाउनु भए पनि हुन्छ है ए बाट ल योबाट गाउनु भए पनि हुन्छ ल जगदीशजीलाई गाह्रो परेको हो ल है ल योबाट आएन है यो बाटो ठिकै छ हामी यो बाटो चाहिँ अर्को साथीलाई पालो दिन्छौँ त्यो भन्दा अगाडि चाहिँ एउटा तपाईँलाई मन परेको गीत फेरि गाइदिनुहोस् अनि हामी छुट्टिनुपर्छ ल एउटा तपाईँलाई मन परेको गीत गाइदिनुहोस् तपाईँलाई जुन गीत मनपर्छ त्यही गीत गाइदिनुहोस् अनि यो बाटो चाहिँ हामी अर्को साथीलाई पालो दिने कि ल तपाईँलाई मन पर्ने गीत एउटा फोटो राखौँ है खिचेर झल्को आउँदा राखौँला हेरौँला झिकेर हो
1: होइन
0: अर्कै हो युके बस्ने माया भन्ने ल यो गीत चाहिँ हामी अब यो गीत सँगसँगै अब भन्ने जगदीश र मैले चाहिँ अर्को साथीलाई पनि पालो दिनुपर्छ है अनि रेडियो प्रोग्राम अन्तिमसम्म पनि सुन्दै गर्नु होला अहिले भने छुट्नुपर्छ है जगदीशजी ओके बाई बाई छुट्टिन्छौ नमस्कार
1: भाइ
0: भाइ उहाँ हुनुहुन्थ्यो जगदीश खत्रीजी अनि हामीलाई चाहिँ गणपतिबाट सम्झनुहुन्थ्यो सानी मान्छे सानो ज्ञानी मान्छे पनि हुनुहुन्छ अवसर उहाँले चाहिँ हामीलाई सम्झिराख्नु भएको हुन्छ समय मिले सँगसँगै छुट्टीको समयमा पनि है अनि रमाइलो चाहिँ हुनुहुन्छ कि मान्छे हाम्रो जे भयो नि जगदीशजी अनि एकदमै यसरी नै सहभागिता जनाउँदै गर्नु होला अब आज छुट्टीको समय छ धेरै साथीहरू घरमा नै हुनुहुन्छ होला किनकि अब पछिल्लो समय त चार दिन छुट्टी थियो नि त है अब बिहिबार शुक्रबार शनिबार आइतबार गरेर अब भोलिबाट फेरि अब स्कुल गइरहेको छ भनेर साना साना बाबु नानीहरूलाई कि अब स्कुल गइरहेको छ भनेर ठिकै हुन्छ अब छुट्टीको समय पछि सुरुवाती दिनमा चाहिँ जान अलिक कस्तो अल्छी अल्छी लाग्यो जस्तो हुन्छ नि त है यस्तो अल्छीपन चाहिँ गर्नु भएन अब गृह कार्य होमवर्कहरू छ भने चाहिँ समयमा सक्नु होला अब सरसफाई गर्ने दिन भनेर बुझिन्छ कि विशेष विद्यार्थी जीवनमा चाहिँ छुट्टीको समयहरूलाई चाहिँ अब सरसफाई पनि हुनुपर्छ है कपडा धुने दिन नुहाइ धुवाई गर्ने दिन भनेर चाहिँ बुझ्थ्यौँ हामीले र अहिले धेरै साथीहरू आफ्नो काम कार्यमा नै व्यस्त चाहिँ हुनुहुन्छ होला अब भोलिबाट अब स्कुल पनि जानुपर्छ एकदमै मेहनत गरेर पनि पढ्नु होला साना साना मान्छेहरू चाहिँ है अहिले भने फेरि पनि कोही साथी अघि लाइनमा हुनुहुन्थ्यो तर छुटिसक्नु भएको छ सुन्दै हुनुहुन्छ भने आउन सक्नुहुन्छ 0965-4142-0000 बाटो भएर हाम्रो जगदीशजीले चाहिँ अब योमा पुऱ्याएर छोड्नु भएको छ भने यो बाटो गीत गुनगुनाउन मनपर्छ आउँछ भने सहभागिता जनाउँदै गर्नु होला अहिलेको लागि भने तपाईँमा एउटा गीत राखौँ कि सुनाउँ कि भनेको फेरि पनि कोही साथी जोडिँदै हुनुहुन्छ सकेसम्म हामी साथीलाई चाहिँ सहभागी गराउँछौँ हेलो नमस्ते हजुर
2: हेलो नमस्कार
0: दर्शन हजुर नमस्कार हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो ऋषिरामजीलाई अनि के छ म चाहिँ एकदमै आरामै सन्चै छु तपाईँको के छ
2: सुनाइदिनुहोस्
0: अनि आफू कसरीतिरको हालखबर पनि के छ सुनाइदिनुहोस् न त
2: अब चाहिँ अस्ति पानी र हावा खत्तम बनाएको
0: त्यही त मकै अब खेतीबारीलाई चाहिँ अलिकति गाह्रै परेको छ अनि अब
2: एकदमै मकै राम्रो थियो
0: हजुर हजुर
2: अब माथिको अब चाहिँ कस्तो चल्यो भने माथिको अब के भन्यो झारे ढुट्टो बनायो एउटा केही पनि छैन मकै त
0: यो चाहिँ अब हावा हुरीले मात्र होला कि अब असिना पनि परेको थियो आफू कसरी थियो
2: अहिले पनि हावाहुरी
0: हजुर
2: अनि 35 बजी त असिना त त्यो खाना त असिना हान्दाखेरि त
0: ए ल ठिकै छ अब यस्तै छ त नि अब दुःख गर्यो मेहनत गर्यो मेहनतको फल नपाउँदा
2: कहिले
0: काहीँ काम पनि
2: माथि अब यसो रात मिल्छ मिल्दैन सल्लाह हुँदैछ
0: त्यही त गाह्रो छ नि हो अब नयाँ सरकारसँग अब नयाँ नियमहरू पनि छ अब आशा छ अब नयाँ हाम्रो अब आशाहरू पनि नयाँ छ होइन नयाँ आशाहरूले चाहिँ मागहरू चाहिँ अब सम्बोधन हुनेछ भन्ने आशै गरौँ है अहिलेको लागि भन्ने रेडियो प्रोग्राम सुन्नु भएको छ
2: त्यो चारपाँचजना आठ नौजना खेप्ने लाइन चाहिँ हामी गर्नुपर्छ त्यो आफ्नो देशलाई आधार हो हामी सरकारलाई मद्दत गर्नुपर्छ हामीले पहिला त त्यतिको पनि लिएर त्यो बटन दियो दुनियाँ गरिदियो अनि चार मैले त्यही भन्छु कि अहिले पनि त्यही भन्दा पनि ठिकै छ अब त्यो छोरी मरै गाई अन्त त गयो त गयो पनि अब खासै गाई चौलाको सम्पूर्ण कोचिङ भएको पनि छैन
0: अनि
2: गयो त्यो अब चाहिँ हाम्रो देश खोक्रो छ दुनियाँभर छ अब चाहिँ बाह्रमा सरकार छोरीको छोरी छ त खोक्रो महिना दुई तिन महिना
0: त्यही त अब हामी सरकार सरकार भनेर अब सरकारलाई मात्र गाली गर्छौँ अनि हामी जनता कस्तो छौँ भनेर हेर्दैनौँ कि अब त्यो पनि त्यो कुराहरूमा पनि हामी टुटिरहेका छौँ अब जे होस् अब तपाईँसँगको यो सुख दुःख रमाइलो कुराकानी मिठो कुराकानी गर्न पनि पाइयो है अहिले भने अब कार्यक्रमतर्फ पनि लागौँ हामी रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन हजुर हजुर आज आइतबार मजाले
2: त्यो त थाहा छ मैले त अब भन्दा पनि त्यो अनि खेल्नु भन्दा पनि मैले हजुरलाई यो सानो यसरी देखाउँछ अब कसरी देखाउनु
0: एकदमै खुसी लाग्यो
2: अनि त्यहाँबाट अरू भाउले पनि चाहिँ पात्र सुन्दा लम्बी पानी हुनेले पनि सुन्नु होला नि भनेर चाहिँ यसो मन लाग्यो मात्रै हो
0: ल ठिकै छ एकदमै खुसी लाग्यो आफ्नो कुराहरू पनि यसरी नै आगामी दिनहरूमा पनि हामीमा राख्दै गर्नु होला होइन अब यो खालको विषयवस्तु तपाईँले मात्र अब सुनाइराख्नुहुन्छ कि अब सबै साथीहरूले पनि हाम्रो ठाउँतिर पनि त्यस्तै छ भनेर दुखे सो चाहिँ गर्नुभएको छ होला पक्कै पनि किनकि अब ठाउँ एउटै छ हाम्रो भेग एउटै छ होइन अब यो खालको कुराहरू चाहिँ सबै ठाउँतिर पनि हुन्छ अब भने अब यसको मिठो पनि गाउनुहुन्छ कुराकानी मात्रै गरेर त भएन हामी कुराकानी मात्रै गर्न चाहिँ दिँदैनौ है हाम्रो ऋषिरामजीलाई गीत पनि सुन्नुपर्छ है तपाईँको त ल यो बाटो पाल्नु परेको छ अघि सानो
2: भएको थियो
0: ल हस्
2: हजुरले भनेपछि नयाँ के गर्न सकिन्न
0: हजुर यो
2: बाटो मायाले यो नै हो नि त
0: हजुर हजुर यो नै हो
2: यो मायाले नयाँ ताना

0: छु ल छ बाट पर्यो है हजुरलाई
1: छ बाट होइन
0: हजुर हजुर छ बाट
1: हजुर हजुर

0: la roba te pare,
1: agua. Quan quan vai manca cora mille che di dam con si pa mu sa mille o quale cairi pa un pa quale pa un pa un pa mille mi bene ma buona mille di un solo ma
0: माया के जित हुन्छ छ बाटा परे हैन ल ठिकै छ छ बाटा छिनको छिनैमा भेट भो माया के भनी बोलाउमा पहिलो दिनैमा म बाटा
1: मायाको
0: ल ठिकै छ अब भने ज पश्चात चाहिँ हामी एक एक पालो गरौँ है अनि त्यसपछि

0: estoy la tabata.
1: Palo, palo. Palo, palo. Palo, palo. Palo, palo. Palo,
0: ठिकै छ, चलेकै रित हुन्छ भनेर हामी अर्को छबाट हामी अर्को साथीलाई पालो दिन्छौँ. अहिलेको लागि भने एउटा गीतको साथमा हामी विश्रामतर्फ पनि जाँदैछौँ. मिलेसम्म रेडियो प्रोग्राम अन्तिमसम्म सुन्नु होला, अहिले भने छुट्टिनु पर्छ है.
1: ठिकै छ.
0: हजुर हजुर. ल ठिकै छ, यो मिठो कुराकानी सँगसँगै आगामी दिनहरूमा पनि हामीसँग जोडिँदै गर्नुहोस् है ऋषिरामजी. हस् हस् हस् भन्दै हुनुहुन्थ्यो है. अनि एकदमै मिठो कुराकानीको साथमा यथार्थमय कुराहरू पनि गर्नुहुन्छ. अहिले भइरहेको जुन चाहिँ कुराकानीहरू पनि जोड्दै हुनुहुन्थ्यो. अब रेडियो प्रोग्राम सँगसँगै अब हाम्रो ठाउँतिर चाहिँ अब यस्तै छ. अब खेतीपाती गर्यो, अब गरे जस्तो फल नपाउँदा चाहिँ अलिकति मन खिन्न चाहिँ हुने. किसानले हुनु पनि त्यति सजिलो छैन नि त है. बर्खाभरि मजाले बाह्रै महिना चाहिँ मजाले काम गर्यो, अब हुन्छ भने त ठिकै छ. अब कहिले अब बाधाको आतंक त्यस्तै नै छ होइन. त्यो सँगसँगै फेरि अब मौसमी फेरि त्यस्तै पनि छ. मौसमले गर्दा पनि अब भने जति स्याहार्न पाइँदैन है, गाह्रो छ नि. अब दुःख यस्तो पनि उहाँले चाहिँ सुनाउँदै हुनुहुन्थ्यो. यो मिठो कुराकानी सँगसँगै अहिलेको लागि भने हामी विश्रामतर्फ जानुपर्ने बेला पनि भइसकेको छ. अब आउने पालो साथीको चाहिँ छबाट परेको छ भने छेकेर माया छेकिन्न छेकिन्न यो पनि गाउन सक्नुहुन्छ है. लिना चौवा नानी भीमविष्टको आवाजमा सजिएको यस मधुर गीत सँगसँगै विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ भने हामी सँगै रहनुहोला, सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त.

0: This is Radio Dhurbarahi, 103.8 MHz.
1: यसै यसको बुवा यसपालि अलिअलि गर्वना जानु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँच्नु त हुने मान सम्मान इज्जत बनेको
2: हतारको काम लतार भन्छन्। जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासतिर सुनचारी पसल खोजौला नि।
1: सेन्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्किया चोकमा न्यू सेन्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
0: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
0: सेन्जा धनलक्ष्मी सुनचारी पसल शुक्ला गण्डकी तीन दुलेगौड़ा, धोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौड़ा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871176069, राजु विश्वकर्मा 9807162।
4: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
5: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
4: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
5: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
6: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
6: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033998 र 9846510950।
8: नमस्कार हल्दार साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ, तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
9: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
8: अच्छा क्यानन, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दार साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दार साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा पनि छ नि।
9: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
10: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
11: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
10: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
12: मम्मी भोक लाग्यो, खाजा खाम न।
13: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
12: हस् मम्मी।
13: मैले सुने छोरी, ल जाम हिँड। सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ अरे नि।
14: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
13: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
14: बीजी मोमो हाउस, दुलेगौडा, हेल्पोस चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
15: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय। शिक्षा बस्ती को आईओएम में एमबीबीएस अध्ययन को सफलता तथा सार्थक सुवेदी को आईओई इंजीनियरिंग सफलता को निरंतरता। संध्या पौड़ेल, श्वेता ढुंगाना, प्रमीक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायत को मेडिकल क्षेत्र में उत्कृष्ट उपलब्धि।
16: इंजीनियरिंग तर्फ सुमित पोटेल, प्रीतम आचार्य र लवसन आले तथा सीएसआईटी में सुमन गुरुङ र सबिन गुरुङ को उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्र में पनि विद्यार्थीहरुको उत्कृष्ट उपलब्धि।
15: केवल पढ़ाई मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइंस, होटल मैनेजमेंट तथा कंप्यूटर लैब, व्यवहारिक एवं अनुसंधानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउंसिलिंग तथा व्यक्तित्व विकास का विशेष कार्यक्रम।
16: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
17: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै। फोन 0164113998, 0164113503, 98627161, 98463582, फेसबुक जेसीए स्कूल पोखरा।
18: कहाँ जाने?
19: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
18: मयम चिसापानी, अनि बीचमा नझर्ने।
19: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
18: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
20: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोल फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235562663।
21: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
22: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
23: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98166343372।
24: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको। यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धी।
25: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अन्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
23: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98028288810, 98028288811 र 98028288।
25: फलको कुखुरा, कालिज र हाँसको मासु, अन्डा तथा सल्लाहहरू मिलाएर पाइँदो रहेछ।
23: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा

0: हजुर कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र सहभागिता जनाउनको लागि टेलिफोन लाइन पनि खुल्ला छँदैछ 0645414200 बाट भएर आउन सक्नुहुन्छ र कोही साथी हुनुहुन्छ है लाइनमा ढिला नगरी स्वागत गरिहाल्छु। हेलो नमस्ते हजुर। हेलो हेलो नमस्ते हजुर।
1: नमस्ते दिदी।
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है रिताजीलाई।
1: धन्यवाद दिदी।
0: अनि रिताजी के गर्दै हुनुहुन्छ अहिलेको समय? कार्यक्रम सुन्दै बस्दै। अनि काउँ डाँडातिरको हालखबर के छ सुनाइदिनुहोस् न त। घाम लागिरहेको छ है। अनि अहिलेको समय रेडियो प्रोग्राम सुनिरहँदा त अन्ताक्षरी गाउन चाहिँ कतिको रेडी हुनुहुन्छ त नि? रेडी नै हुनुहुन्छ है। अनि अब भन्ने ढिला नगरिकन हामी चाहिँ अन्ताक्षरी गाइहाल्नु पर्छ है रिताजी र मैले। ल छ बाट चाहिँ पालो परेको छ। अब छिनको छिनैमा भनेर त गीत गइसक्यो, त बाहेक अरू चाहिँ ल मिठो गीतबाट सुरु गरिदिनुहोस् अनि हामी एकछिन मजाले अन्ताक्षरी खेल्नुपर्छ है। हजुर छैन भने माया मोहनी फुकाइदेऊ भनेर उतिर पालो परेको हो मेरो। हजुर ठिकै छ। अब ऊबाट चाहिँ पालो पर्यो। अब ऊबाट चाहिँ कुन चाहिँ गीत गाउने होला त आज?

0: ना तिम्रै लागि हो भने ज्यानै दिदिउँला। ल ल बाटो पर्यो है हाम्रो रिताजीलाई।
1: ल बाटो
0: हजुर ल बाटो सोध्या छ भनिदिनु मेरो मायालाई। ल यो मिठो गीत सँगसँगै फेरि मतिर पुग्यो है। म बाटो म बिना कसै कसैलाई मुस्किल छ पोखरामा, म छु आज धेरै टाढा हो मेरो दिल छ पोखरामा। ल म बाटो नै परे है हजुरलाई पनि। मायालाई दिनु छ फुलथुङ्गा भनेर मेरो पालो चाहिँ गतिर पुगेको हो। ल ग

0: थाने रा है है फसाना खोजे को अपने थाने रा ला बाटा
1: अनि
0: आउने बाटैमा भनेर मतिर पुगे है फेरि मखमली चोली माथि छर्के लायो घाले कि मुखे सुन्दर मेरी हजुर धपाकै बाले कि ल कबाट पढे है हाम्रो मिताजीको लागि भेट्नै आउँदिन नम्बरी सुन हो नि माता चाँदी होइन ए पुरै माया देऊ मलाई आदि होइन ए पुरै माया देऊ मलाई आदि होइन ल रिताजीलाई पनि नबाट नै परे है फेरि दिदीमा फेरि मबाट परे है किन होला आज हाम्रो मृताजीले सुरुबाट नै मबाट पार्ने पार्ने भन्नुभएको थियो क्या हो कि मबाट गाउनु पर्यो के चाहिँ गाउनु त मबाट माइले बोले कि छ

0: 来啊嘿啊的啦，拉热巴子。
1: 南山里，南山里，一个那是不离嘛，南山里。
0: 啊，一个那是不离嘛，南山里。那里少那么一点呢就，把那东西搞弄白个，啥个菜哪里？लकबाट चाहिँ मेरो पालो अनि त्यसपछि हाम्रो रीता जीको चाहिँ एक पालो अनि हामी अरु साथीलाई पनि पालो दिनुपर्छ है रीता जी
1: हजुर
0: एक एक पालो गाएपछि हामी अरु साथीलाई पनि पालो दिन्छौ है कबाट करुवामा पानी तिम्रो रूप हेर्दैमा सानी कचकै मन खानी ल नबाट पर्यो रीता जी लाई से मले नौ बात बने को रो बात गाई दिन भाई ओ न्यूरी मुंटी नौ बने को की हजुर हजुर नबाट नमस्ते आमा दहीमा टिका भन्दै हुनुहुन्थ्यो होला सायद नबाट चाहिँ हामी अर्को साथीलाई पालो दिन्छौ रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने सहभागिता जनाउँदै गर्नु होला 0965414200 बाट भएर अहिलेको लागि भन्ने एउटा गीत सुनौ न त है अलिकति मार्मिक जस्तो पनि छ विदाई भन्ने बित्तिकै अब मार्मिक त हुन्छ नै होइन भने साई दातु टाइटलमा रहेको रमेश राज भट्टराई सँगसँगै रोचना रिमालको आवाजमा सजिएको सुमधुर गीत पश्चात विश्राम पश्चात हामी साथीलाई सहभागी गराउँछौ हामी सँगै रहनु होला सुन्दै गर्नु होला प्रोग्राम कलिङ टाइम है त

0: This is Radio Dhurbarahi, 103.8 MHz.
1: तपाईं घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुंगा छानेर लाउनुहोस्
0: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुंगा र कटपिस ढुंगाहरू फिक्स प्राइसमा पाइन्छ
1: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
2: संसार ढुंगा कटिङ उद्योग शुक्लागन्धकी दुई काछे पानी तडहो प्रोप्राइटर रमेश भुजेल फोन 98-560-32-475 र 98-011-32-475
3: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्लागण्डकी नगरपालिका चार दुलीगौंडा तनहुको कक्षा एघारको नयाँ भर्ना सम्बन्धी सूचना
4: शुक्लागण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ
5: दक्ष शिक्षक शान्त शैक्षिक वातावरण प्रयोगत्मक सिकाइ छात्रवृत्ति यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्
4: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585 मोबाइल 98-560-35497 र 98-560-34885 सम्पर्क गर्न सकिनेछ
5: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्लागण्डकी चार दुलेगौंडा तनहुँ
6: मेरो परिवार स्वस्थ छ खुशी छ मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठूलो खुशी आउने आशा छ म कल्पना पनि गर्न चाहन्न उनी गर्भवती हुँदा मैले उनलाई झण्डै गुमाइसकेको थिएँ उनलाई कम्पन आएर मुछा परेकी थिइन् धन्न मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगे म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौ
7: बेसरी टाउको दुख्नु आँखा तिर्भिराएर धमिरो देख्नु हात मुख सुनिनु अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन् यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौं
6: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो
8: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश
9: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
10: अब चिन्ता नलिनुहोस् शरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
9: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी शर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
10: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
9: शरण एन्ड सिसल प्रिन्ट उद्योग शुक्लागण्डकी नगरपालिकाको गेट सँगै
10: प्रोप्राइटर दुर्गामान श्रेष्ठ सम्पर्क 98-463-61-209 र 98-041-2718 आजै सम्पर्क गर्नुहोस्
11: ल किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त हेर्नु कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
12: बजारै भरि फ्रेस हाउस जहाँबाट ल्याए पनि हुन्छ भो खेतको चिन्ता लिनु भएको छ यो दिदीले
13: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
14: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
10: शुक्लागण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौंडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रत बन्ध पास्ने पिकनिक पार्टी भोज भतेर का लागि आवश्यक खसी र कुखुरा का मासु पाइनुका साथै जिउँदो खसी बोका पूजा का लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अण्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विवेक ढुंगाना, जानकी ढुंगाना, मोबाइल 9856066136 र 9811066136।
0: This is Radio Dhorbarahi 103.8 MHz.
15: हजुर, केशनको विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा पुनः स्वागत गर्दै अब भने समयको अन्ततर्फ छौं। छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। अनि रेडियो प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीलाई चाहिँ तिनजनासँग सुनेर साथ दिनुभयो, थ्याङ्क यू सो मच है। अनि आज आइतबारको एपिसोडमा रहेर अन्ताक्षरी गाउनको लागि कार्यक्रममा सहभागिता जनाउनु भएकोमा पनि साथीहरूलाई धेरै धेरै धन्यवाद, जहाँ चाहिँ आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो। गणपतिदेखि हुनुहुन्थ्यो हाम्रो जगदीश खत्रीजी, त्यस्तै आफू श्रीबाट चाहिँ हामीलाई सम्झाउनु भएको थियो ऋषुराम शाहजीले, अनि कौडारादेखि हुनुहुन्थ्यो रिता आचार्यले, अनि अब एकजना साथीलाई चाहिँ हामीले विजय गराउनु पर्ने हुन्छ। अनि अब त्यो चाहिँ अलिकति कहिलेकाहीँ गाह्रै पर्ने के साथीले यस्तो मिठो गाउनुहुन्छ र अन्तत सहभागिता जनाउनु नै सबैभन्दा ठूलो कुरो हो होइन। त्यही भएर चाहिँ अब सबै साथी एक हिसाबले विजय भइसक्नु भएको छ र त्यसमा पनि एकजना साथीलाई विजय गराउनु पर्दा चाहिँ त्योभन्दा अगाडि चाहिँ अब अन्त अन्तमा पनि छौँ है, जाँदा जाँदै चाहिँ एउटा मिठो गीत पनि हामी सुन्दैछौँ। असारको समयले पनि अब लड्को हामीलाई सुन लागिसकेको छ र एउटा मिठो गीत चाहिँ रिलिज भएको छ। आज चाहिँ अब सबै यो गीत चाहिँ पुरै कार्यक्रममा स्थान दिन्छु भनेको थियो, अब समयको अभाव पनि सो आज थोरै सुन्छ, भोलिको ओपनिङ भने हामी यही गीतबाट पनि गराउँला भन्दै आजको विजय साथी पनि लिएर आइसकेको छु। आफू कसरीदेखि हुनुहुन्छ ऋषिराम शाहजी, उहाँले चाहिँ मिठो पनि गाउनु भएको थियो है, उहाँलाई धेरै धेरै बधाई सँगसँगै जाँदा जाँदै भने ज्यानको तिर्खा बोलको सुमधुर गीत रहेको छ रचना रिमाल र प्रशान्त सेवाकोटीको आवाजमा सोझेको यो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत अनु मल्ल पनि बिदा हुन्छु। शुभ दिन, नमस्कार।
16: आली मै देखे भरी लोठे के छेव राख्न मन लाग्यो गुलियो छ।

0: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
1: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
1: हाम्रा विशेषताहरू
0: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
1: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
0: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
1: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
0: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98562665।
2: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
3: खोइदिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
2: अनि बन्छ त दाई?
3: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
4: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्नेसोनीको ठिक पारिपट्टि
5: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
6: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
7: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
8: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
9: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
7: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
8: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसङ, नाकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
5: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98141353005।
2: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
10: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
2: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
10: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
0: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
0: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
0: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0565903579।
11: आज पनि भाट अडायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
12: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमा हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर फिल मात्र बल्छ करारा मात्रै भयो
11: नरिसौ न त बरु हिँड कहाँबाट ल्याउने हो
12: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
13: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
14: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846688817 दिस इज रेडियो ढोर बाराही 103.8 MHz
15: स्टुडियो अहिले मध्याह्नको 12 बज्यो
13: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
16: आज श्रुतिजन्य पदार्थ विरूद्धको दिवस मनाइँदै विश्वमा श्रुतिजन्य वस्तुबाट वर्षेनी 80 लाख भन्दा बढ़ीको मृत्यु हुने गरेको तथ्याङ्क
17: लामो विदाका कारण म्याग्दी र मुस्ताङमा पर्यटकको ओहिरो स्थानीय होटलमा कोठा पाउने मुस्किल
16: कंगोमा इबोला भाइरस तीव्र गतिमा फैलिँदै स्थिति अत्यन्तै चिन्ताजनक भएको चिकित्सकहरूको चेतावनी
17: र एसियन गेम्सको पुरूष क्रिकेट छनौटमा चीन विरूद्ध नेपालको प्रभावशाली जीत चीन सँगै पराजित हुँदा महिला टोली बाहिरियो
18: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ एकदम ठिक छ कुरा
19: मिलाउँछ
18: बेच्नु छोड्यो यतातिर कता नि
19: यो त साइड जब दाई यो चाहिँ
18: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप दिन आएको
19: सामान राम्रो छ ढुक्क हुनुहोस्
18: थाहा छ त्यसैले त यही लिन आएको
19: विदेशमा पनि फोका छ
18: ग्रेड फ्री प्रडक्ट नै युज हुन्छ त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल
19: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
18: सुरक्षा घरको
19: सात जीवन
20: यो हो संचार नेटवर्क समयको आवाज समयको आवाज
16: समाचार अब विस्तारमा सरकारले ल्याएको नयाँ बजेटको प्रभाव सुनचाँदीमा देखिएको छ साताको पहिलो कारोबारको दिन आज नेपाली बजारमा सुनको मूल्य हत्ते बढ़ेको हो नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एकै दिन सुन प्रतितोला 20,500 रूपियाँले बढ़ेको छ बढ़ेको मूल्य अनुसार आज सुन तोलामा 3,11,100 रूपियाँ कायम भएको छ अस्ति शुक्रबार सुन प्रतितोला 2,90,600 रूपियाँमा कारोबार भएको थियो सुनसँगै चाँदीको मूल्य पनि बढ़ेको छ तोलामा 305 रूपियाँले बढ़ेर आज चाँदी प्रतितोला 5,345 रूपियाँ पुगेको छ शुक्रबार चाँदी प्रतितोला 5,040 रूपियाँमा कारोबार भएको थियो सरकारले आगामी आर्थिक वर्षका लागि सुनको भन्सार दर 10% वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको हो सरकारले बजेट मार्फत सुन तथा चाँदी दुवैमा सिप प्रवर्धन शुल्क बापत 0.5% असूल गरिने व्यवस्था छ त्यस्तै सुनको भन्सार 10% बढ़ाएर 20% कायम गरिएको छ चाँदीको भन्सार पनि बढ़ाएर 20% र हिराको भन्सार दर बढ़ाएर 5% कायम गरिएको छ
17: कान्ति लोकपथ अन्तर्गत मकनपुरको बगुवा खोलाको पुलमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधव काफ्लेका अनुसार हेटौँडाबाट ललितपुरमा निर्माणाधीन बागमती जलविद्युत आयोजनाको सामग्री लिएर त्यस्तर्फ गइरहेको उक्त ट्रक गैराती दुर्घटना हुँदा हेटौँडा उपमहानगरपालिका तीनका 30 वर्षीय दलबहादुर बर्तौलाको मृत्यु भएको हो खोलामा डुबेको ट्रक यान्त्रिक सहायताबाट गैराती नै निकालिएको थियो चालकको शव सीटमा नै भेटिएको उहाँले जानकारी दिनुभयो ट्रकका सहचालकले भने दुर्घटना अगावै ट्रकबाट हाम फालेर ज्यान जोगाएका थिए
16: आज विश्व सुर्ती जाने पदार्थ विरूद्धको दिवस जनचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष मे 31 मनाइने यो दिवसमा सुर्ती जाने पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले गरिरहेका प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे चेतना फैलाउने गरिन्छ। डब्ल्यूएचओका अनुसार हाल विश्वभर करिब 1 अर्ब 30 करोड़ मानिसले सुर्ती जाने पदार्थ प्रयोग गर्ने गरेका छन्। तीमध्ये अधिकांश निम्न तथा मध्यम आय भएका देशमा बसोबास गर्छन्। पछिल्ला वर्षहरूमा सुर्ती जाने पदार्थको प्रयोग घट्दै गए पनि अझै विश्वका 5 मध्ये 1 वयस्क कुनै न कुनै रूपमा सुर्ती जाने पदार्थको प्रयोगमा संलग्न हुने गरेको छ। सुर्ती जाने पदार्थका कारण हरेक वर्ष 80 लाख भन्दा बढ़ी मानिसको मृत्यु हुने गरेको छ। यसैबीच दिवसका अवसरमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्ती जाने पदार्थको सेवन त्याग्न आग्रह गर्नुभएको छ। आज सन्देश जारी गर्दै उहाँले सुर्ती जाने पदार्थको प्रयोगकर्ताहरूलाई आजैबाट यसलाई त्याग्न संकल्प गर्न आग्रह गर्नुभएको हो।
17: लामो विदाका कारण म्याग्दी र मुस्ताङका पर्यटकीय स्थल तथा होटलहरू भरिभराव भएका छन्। म्याग्दीको बेने जमसम सड़कमा पर्ने बेने गलेश्वर तिपल्याङ पोखरे बगर भुरुङ्गा तातोपानी र मुस्ताङका सबै पर्यटकीय स्थलमा रहेका होटल पाहुनाले भरिभराव भएका हुन्। म्याग्दीको गलेश्वर भुरुङ्गा तातोपानी रूपसे महावीर झरना र अन्ध गल्छीमा पर्यटकको घुइँचो लागेको छ। गल्छी गर्मी छन्न र मुक्तिनाथ तीर्थयात्राको लागि आएका भारतीय तथा लगातार 4 दिनको सार्वजनिक विदाका कारण आन्तरिक पर्यटकको आगमन बढ़ेपछि होटल भरिभराव भएका अन्नपूर्ण गाउँपालिका 2 भुरुङ्गा तातोपानीका होटल व्यवसायी राजु हमालले बताउनुभयो। मुस्ताङका होटलमा अटाउन नसकेका पाहुनाहरू म्याग्दी बागलुङ कुस्मा र पोखरासम्म व्यवस्थापन गरिएको उहाँले बताउनुभयो। घाँसा प्रहरी चौकीको अभिलेख अनुसार बुधबार 5,586, बिहिबार 7,827 र शुक्रबार 9,086 जना पर्यटक मुस्ताङ भित्रिएका थिए। प्रहरी चौकी घाँसाका सवारी साधन र पर्यटकको अभिलेख प्रविष्ट गर्ने गरिएको छ। मुस्ताङका होटलमा एक दिनमा 10,000 पाहुना राख्न सक्ने क्षमता रहेको छ। म्याग्दीका होटलमा दैनिक 2,000 जना बास बस्न सक्ने क्षमता छ।
16: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
20: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
16: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
17: अब बाँकी समाचार। बितेको 24 घण्टामा 1,994 सवारी चालक कार्यवाहीमा परेका छन्। सवारी नियम उल्लंघन गर्ने उनीहरूलाई कार्यवाही गर्दा 5,41,502 रूपियाँ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 127, नियम विपरीत राइड सेयरिङ गरेका 142, संकेत बत्ती उल्लंघन गर्ने 149 र तीव्र गतिमा सवारी चलाउने 103 जनालाई कार्यवाही गरिएको छ। यस्तै लेन अनुशासन पालना नगर्ने 158, निषेधित क्षेत्रमा हर्न बजाउने 130, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 128, एकतर्फी सड़कमा सवारी चलाउने 95 र अन्य सवारी नियम पालना नगरेका 962 जनालाई कार्यवाही गरिएको छ।
16: अब अन्तर्राष्ट्रिय समाचार। कंगोमा इबोला भाइरसको संक्रमण तीव्र गतिमा फैलिएपछि स्थिति अत्यन्तै चिन्ताजनक बनेको चिकित्सा क्षेत्रमा कार्यरत परोपकारी संस्था मेडिसिन्स सान्स फ्रन्टियर्स एमएसएफले चेतावनी दिएको छ। प्रकोप घोषणा भएको 2 हप्ता पुगेको दिन बोल्दै एमएसएफका उपनिर्देशक डाक्टर एलन गोन्जालेसले रोग देखा परेको यति छोटो अवधिमै यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक भएको बताउनुभयो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एडहानोम गेब्रेयेससले भाइरस नियन्त्रणको प्रयासको निरीक्षण गर्न कंगोको सबैभन्दा बढ़ी प्रभावित पूर्वी प्रान्त इटोरीको भ्रमण गरेकै बेला एमएसएफका उपनिर्देशकको यस्तो भनाई सार्वजनिक भएको हो। हाल कंगोमा इबोला संक्रमणको आशंका गरिएका बिरामीहरूको संख्या 1000 नाइसकेको छ भने कम्तीमा 246 जनाको मृत्यु भइसकेको छ। छिमेकी देश युगान्डामा पनि 9 जनामा संक्रमण पुष्टि भएको छ भने 1 जनाको ज्यान गएको छ।
17: अब खेल समाचार। एसियन गेम्स पुरूष क्रिकेट छनौटमा नेपालले चीन विरूद्ध प्रभावशाली जित हासिल गरेको छ। आज बिहान सिंगापुरमा भएको खेलमा नेपालले चीनलाई 221 रनको फराकिलो अन्तरले हराएको हो। नेपालले दिएको 314 रनको विशाल लक्ष्य पछ्याएको चीन चार बल अगावै 92 रनमा समेट्यो। चीनलाई सस्तैमा रोक्न नेपालका लागि कुशल मल्लले 3 विकेटले, सम्पाल कामी र सन्दीप लामिछानेले 2-2 तथा नन्दन यादवले 1 विकेटले, सेन जियान झेङले बनाएको 31 रन नै चीनका लागि सर्वाधिक रह्यो। डु जेनहाओले 17 र कप्तान टियाना सेन क्युनले 12 रन बनाए। त्यसअघि टस हारेर पहिलो ब्याटिङमा आएको नेपालका लागि कुशल भुर्तेलले 43 बलमा 129 रनको विस्फोटक इनिङ्स खेले। उनले 9 ओभरमा प्रत्येक बलमा 6 छक्का प्रहार गर्दै यसअघि दिपेन्द्र सिंह एरीको नाममा रहेको रेकर्ड पनि बराबरी गरेका छन्। यस्तै कुशल मल्लले 85 र रोहित पौडेलले 69 रनको अर्धशतकीय पारी खेले। यसैबीच एसियन गेम्स अन्तर्गत महिला छनौट क्रिकेटमा भने नेपाल चीनसँगै पराजित भएको छ। मलेसियामा आज बिहान भएको खेलमा नेपाल डीएलएस मेथडमा 5 विकेटले पराजित भएको हो। वर्षाले प्रभावित भएको खेलमा नेपालले 7 ओभरमा 5 विकेट गुमाएर 50 रन जोड़िएको थियो। 43 रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको चीनले 7 ओभरमा 5 विकेट गुमाएर लक्ष्य पूरा गरी यो पराजयसँगै नेपाली महिला टोली एसियन गेम्समा छनौट हुनबाट बाहिरिएको छ।
16: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधिका लागि आज गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंगलुरू बीच प्रतिस्पर्धा हुँदैछ। उपाधि खेल राति 7:45 बजे अहमदाबादमा शुरू हुनेछ। पहिलो क्वालिफायरमा भिडेकाई दुई टोली उपाधिका लागि भिड्न लागेका हुन्। पहिलो क्वालिफायरमा बंगलुरूसँग पराजित भएर फराकिलो अन्तरले पराजित भएको गुजरातलाई आज बदलासहित उपाधि जित्ने मौका छ। गुजरातले भने दोस्रो क्वालिफायर खेलमा राजस्थान रोयल्सलाई पराजित गरेर बंगलुरूसँगको भेट पक्का गरेको हो। दिउँसो 12 बजेको थाहा खबर सकिनै लाग्यो। चाँदा चाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
17: सुनको भन्सार बढ़ेसँगै मूल्य आकर्षियो। बजेट पछिको पहिलो कारोबार दिन तोलामा 20,500 रूपियाँले वृद्धि।
16: आज सुर्तीजन्य पदार्थ विरूद्धको दिवस मनाइँदै विश्वमा सुर्तीजन्य वस्तुबाट वर्षेनी 80 लाख भन्दा बढ़ीको मृत्यु हुने गरेको तथ्याङ्क।
17: लामो विदाका कारण म्याग्दी र मुस्ताङमा पर्यटकको ओहिरो, स्थानीय होटलमा कोठा पाउने मुस्किल।
16: कंगोमा इबोला भाइरस तीव्र गतिमा फैलिँदै स्थिति अत्यन्तै चिन्ताजनक भएको चिकित्सकहरूको चेतावनी।
17: र एसियन गेम्सको पुरूष क्रिकेट छनौटमा चीन विरूद्ध नेपालको प्रभावशाली जित, चीनसँगै पराजित हुँदा महिला टोली बाहिरियो।
16: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सञ्चु र रविन्द्र बिदा हुन्छ। नमस्कार।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोलबाडा हिट 103.8 मेगाहर्ज।
1: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन केले मोनी लगाएर हो?
2: साँच्चै मोनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोनी लाउने खालको छ।
1: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
2: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
3: हजुर, आकर्षक मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141035622।
4: सिर्जना बोर्डिंग स्कूल पोखरा को कक्षा 11 भर्ना खुले संबंधी सूचना।
5: सिर्जना बोर्डिंग स्कूल सृजना चौक पोखरा में कक्षा 11 का लागि विज्ञान व्यवस्थापन तथा होटल मैनेजमेंट समूह में नया भर्ना का लागि आवेदन फारम वितरण भइरहेकाले आज भर्ना भई ठुक्क हुनुहोस्।
4: यस स्कूल में विज्ञान विषयसँग संबंधित सबै विषयहरू र अन्य विषयहरूमा होटल मैनेजमेंट, टूरिज्म, विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्यूटर साइंस लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
5: सृजना बोर्डिंग स्कूल शान्तिमार्ग सृजना चौक पोखरा, फोन नम्बर 061-578-053 र 061-553-595।
6: यस्तै यसको बुवा, यसपालि अलिअलि गर गर्न जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हुने, मान सम्मान इज्जत बनेको,
7: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
6: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्र जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने, अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
8: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ,
9: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
8: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल शुक्ला गण्डकी 3 दुलेगौडा, दूरबाराही मन्दिर जाने जीपलाई नभाडे, शाखा दुलेगौडा वन केवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087692।
10: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्ने भएको छैन, आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
11: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ, साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 98058501422, दिपेश मल्ल ठकुरी 98058501420, दीप मल्ल ठकुरी 98460145530।
12: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
13: शिक्षा बस्तीको आईयूएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईयूई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुङ्गाना, प्रमीक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
12: इन्जिनियरिङ तर्फ सुबित पोटेल, प्रीतम आचार्य र लवसन आले तथा सीएसआईटीमा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
13: केवल पढ़ाई मात्र होइन अनुभवी तथा समर्पित शिक्षक टोली प्रविधि मैत्री स्मार्ट कक्षा आधुनिक साइंस होटल मैनेजमेंट तथा कंप्यूटर लैब व्यवहारिक एवं अनुसंधान मुखी शिक्षण पद्धति नियमित अतिरिक्त कक्षा करियर काउंसिलिंग तथा व्यक्तित्व विकास का विशेष कार्यक्रम
12: फुटसलमा हिसान काफ की विजेता गंडकी स्तरीय प्रतियोगिता में सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय हैंडबॉल प्रतियोगिता में तेसरो स्थान
14: आज हाम्रा विद्यार्थीहरू अमेरिका अस्ट्रेलिया जापान कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन् 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083का लागि साइन्स म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट कम्प्युटर साइन्स टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11मा नयाँ भर्ना खुल्यो आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै फोन 0164113998 0164113 9867614181 9463325582 फेसबुक जेसीए स्कूल पोखरा
1: आहा घर त साह्रै चित्त बुझ्नु भयो होइन बडी अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो बरु कहाँ जाने होला त
2: आ बुढा केलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएको रहेछन् मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो हामी पनि त्यतै जाउँ
3: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
2: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 9811756606
15: प्रणाम अभी अपने सुनतने रेडियो ढोरबराई 103.8 MHz अंतर मन की आवाज

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोलबाडा हिट 103.8 मेगाहर्ज।
1: गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
2: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
3: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिन्का सन्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौ। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाउ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ। समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
1: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै ठाउँमा मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीभीसी पाइप, बेन्च तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9855788302 र 9845788302।
3: ए सम्झे, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप प्रज्वल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झे।
4: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
5: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
6: प्रणाम, अभी अपने सुनतने रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोलबाडा 103.8 मेगाहर्ज।
1: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र, फेरि कहाँ पारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि।
2: हो,
1: त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
2: होइन होस् विमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
5: सुन, शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
6: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
5: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा फेकी बजार।
7: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भूज बहादुर सुना,
1: मोबाइल 98058 35537 र 98068 15 879।
8: फुटै खाए चारै मिठो, पकाए त स्वाकै, एक पाकेटले पेट भरिने के हो भन पक्कै। यो हो बोनस चाउचाउ।

0: This is Radio Dhurbarahi, 103.8 MHz.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
0: छुवाछुत मुक्त समाज हाम्रो अभियान, दलित अधिकार र समान अवसर हाम्रो अधिकार।
3: हार्दिक निमन्त्रणा, यही जेठ 21 गते 20 जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नगर स्तरीय दलित सञ्जाल शुक्लागण्डकी नगर समितिको आयोजनामा वृहत र्याली सहितको एकता भेला आयोजना गरिएको छ। शुक्लागण्डकी नगरपालिकामा बसोबास गर्नुहुने दलित समुदायका सम्पूर्ण महानुभावहरूलाई बिहान ठिक 10 बजे दुलेगौड़ा स्थित बीपी चोकमा उपस्थित भई र्यालीमा र नगरपालिकामा आयोजना हुने विशेष कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समिति।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भयो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा गाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
5: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्गी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज, खैरेनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98-560-23-420, 98-041-54-674 र 98-460-23-420।
6: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
7: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
0: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फेन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता, चप्पल, सुट, प्यान्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98-066-81-115।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोलबाराही 103.8 MHz।
10: स्टुडियो अहिले दिउँसोको 1 बज्यो। टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165935301

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोल बाला है 103.8 मेगाहर्ज।
1: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
2: म्याडम, धूम्रपान भनेको के हो?
1: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
2: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्र कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
2: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
1: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलीगौंडा पनहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
5: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
6: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा भएको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 98560354997 र 98560348585 सम्पर्क गर्न सकिनेछ।
6: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलीगौंडा तनहुँ।
7: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
8: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गासे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510888461 र सिजन गुरुङ 97045409।
9: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
10: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
9: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर एग्जमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
10: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
9: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
10: नाकान घाटी तथा थायराइड सर्जन, सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरियोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
9: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
10: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियूष गिरी,
9: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
10: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
9: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
11: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्टअप सेवा फिजियोथेरापी इंडोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यूरो फोन 0163-590-162-590-163।
13: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
14: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
13: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
15: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
16: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
15: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कतै पाइन्छ र?
16: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
17: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखबत्ती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
15: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
17: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 98-461-33-101 र 98-468-83-522।
18: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
19: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
18: ओके, ल डन।
19: हजुर, सिद्धिल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
18: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
19: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 98-560-28-543 र 98-417-00-787।
20: स्याम्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै
0: आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ।
21: ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847715368।
22: This is Radio Dhurbarahi 103.8 MHz.

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोल बाबा हिट 103.8 मेगाहर्ज।
1: छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदै छ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो। यता भन्नु
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोल बाबा हिट 103.8।

चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट प्यान्ट, स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिङ्स, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लाइज, दिलेगौड़ा हेल्प स्टोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 065414008।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Media Services. शिक्षा गंडकी चार तुरी नोडा वाचिन डिपार्टमेंट भवन सँगै मोबाइल 9856324093 र 9856324073
2: यता नआउ बुहारी तलै बस छाछुट नगर आज कति दिन रे
3: तीन दिन भयो
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
3: के हुन मुआ सुनि नहुने होइन के सफा गरे भइहाल्यो नि
2: आ जेसुकै भन म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
3: मुआ महिनावारी भएको बेला खाना नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
4: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युनजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
2: ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
5: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: मेटल स्टील फन पर का सब सामान सैनी कति मजा एक तर्जलिनी पाइनी
1: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
2: हामी कहाँ सटर च्यानल गेट ट्रस निर्माण ट्याङ्की स्ट्यान्ड फलाम्रो स्टीलका रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टीलका सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
2: प्रोपाइटर ओमकार नागिला सम्पर्क 9856601013 9067279794
3: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
4: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
3: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरामा किन जानुपर्छ र हाम्रै दुलेगौडा बजारको हेलपुर चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही पाइहाल्छौ
4: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
2: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि

0: प्रत्येक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
1: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्लगण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौड़ा।
0: प्रोपाइटर रबिन थापा, सम्पर्क 9855633998 र 9845610950।
2: दिदी किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
3: हो हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ।
2: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
3: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: This is Radio Dhorbarahi 103.8 MHz.

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोलबाराहे 103.8 मेगाहर्ज।
1: सिटीईभीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
2: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
2: सिट सीमित छ, यही जेठ 13 गतेसम्म फर्म भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू
2: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
1: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
2: समेना गृह र छात्रावासको व्यवस्था,
1: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
2: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
1: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्लागन्धकी 4 धुलेगौडा तनहु।
2: फोन 0564140056, मोबाइल 98660 80615, 98469015598, 98560044344 र 98413167188।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र धुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
1: धुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
4: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा धुलेगौडा।
5: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98460656996।
6: चाहिनी दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
6: खै ल्याउन त कहाँबाट ल्याए कुन निकाल्छ? हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
8: सुन त माइली, गणपतिको सफल एकलेटोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
3: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक राञ्च प्राली, शुक्लागण्डकी 8 सफल एकले टोल गणपति। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 98560062891।
9: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
10: अके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसेवाल कस्मेटिक हुँदा हुँदै अन्त भुलेर दुःख मात्रै पाइयो।
9: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समय पाइने रहेछ।
10: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
11: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
12: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
3: ग्राहकको चाहना नै हाम्रो दृष्टि। जयसेवाल कस्मेटिक पसल, धुलेगौडा भित्री बजार।
11: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोप्राइटर निरञ्जन प्रसाद जयसेवाल। फोन 98461 61220।
13: कहाँ जाने? सिधे मयम चिसा पानी बाट
14: काठमाडौँ
13: बाट मयम चिसा पानी
15: अनि बीचमा नझर्ने
13: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
15: के हो र यस्तो सुविधा पनि आइसक्यो र जाम
16: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825526663
17: सिर्जना बोर्डिंग स्कूल पोखरा को कक्षा 11 मा भर्ना खुलेको सम्बन्धी सूचना
18: सिर्जना बोर्डिंग स्कूल सृजना चोक पोखरामा कक्षा 11 का लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्
17: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट टुरिज्म विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ
18: सृजना बोर्डिङ स्कूल शान्तिमार्ग सृजना चोक पोखरा फोन नम्बर 061-578-053 र 061-553-595
15: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासै बिग्रियो
19: खोलिदिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
15: अनि बन्छ त दाई
19: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
18: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
20: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसेसरी सामानहरू उपलब्ध छन्
21: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
20: प्रोप्राइटर राजन पौडेल मोबाइल 9856062029
22: बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
23: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
1: ढोरबाराही हाइलाइट्सको साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बिपी चोक
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304
24: नमस्कार रेडियो ठोपाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ठोपाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ अब समाचारहरू सुन्नुहोस् प्रधानमन्त्री बालेन्द्र शाहले भारतले नेपालको जमीन मेचेको मात्र नभएर नेपालले पनि भारतको जमीन मेचेको दावी गर्नुभएको छ आज बसेको संसद बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै वहाँले यस्तो बताउनु भएको हो त्यसै गरी प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँको सुकुम्बासी बस्तीमा रहेका नागरिकहरूको ज्यान जोखिममा रहेकाले सरकारले उनीहरूको व्यवस्थापन गरिरहेको बताउनु भएको छ वहाँले 35 वर्षमा नभएको समाधान 35 मिनटमा नखोज्न आग्रह गर्नुभएको हो शाहले अतिक्रमणको अवस्थामा रहेको नेपाली भूमि लिपुलेख र लिम्पियाथुरा बारे भारत वार्ता गर्न तयार भएको पनि बताउनु भएको छ आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा वहाँले यस्तो बताउनु भएको हो नेकपा एमाले संसदीय दलकी उपनेता आरएलको प्रश्नको जवाफ दिँदै व्यापारिक मार्ग खोल्न लिपुलेख बारे भएको भारत चीन सहमति बारे कूटनीतिक नोट नपाएको जानकारी दिनुभएको छ वहाँले सुगौली सन्धिदेखिको विवाद भएकाले यसमा भारतलाई उपनिवेश बनाएर बसेको इंग्ल्याण्ड सरकारसँग पनि कुरा गरिएको बताउनु भएको छ। सामूहिक राजीनामाको तयारीमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको इतर पक्ष समूह आन्तरिक छलफलमा जुटेको छ। काठमाण्डुको एक होटलमा अहिले इतर पक्षको बैठक बस्न लागेको हो। काठमाण्डुमा उपलब्ध महामन्त्री डाक्टर धवला सुनसेर राणा पक्षधर केन्द्रीय सदस्यहरू बैठकमा बस्नेछन्। उक्त बैठक अघि प्रमुख नेताहरूले आन्तरिक छलफल गरेका थिए। उक्त छलफलमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा नेताहरूले आआफ्नो धारणा राखेका हुन्। इतर पक्षले भोलि येल्लो पगोडा होटलमा भेला बोलाएर सामूहिक राजीनामा घोषणा गर्ने तयारी गरेको थियो। हिजो राप्रपाका तीनजना पूर्व अध्यक्षले विज्ञप्ति जारी गर्दै पार्टी परित्याग नगर्न अपील गर्नुभएको छ। यद्यपि आफूहरू रोकिने पक्षमा नरहेको एक नेताले बताएका छन्। भर्खरै भएको आन्तरिक छलफलमा नेता दिलनाथ गिरीले आज एक वक्तव्य जारी गर्ने र 21 गते सामूहिक राजीनामा घोषणा गर्ने प्रस्ताव गर्नुभएको थियो। पार्टीले कार्यवाही गर्यो भने त्यसले आफूहरूलाई नै फाइदा हुने वहाँको भनाइरहेको थियो। इतर पक्ष भरिभन्दा बढ़ी नेताहरूलाई आफूहरूसँग जोड्नका लागि एक दुई दिन पर्खन नसक्ने पक्षमा रहेका छन्। हस्ताक्षर संकलन आजैबाट शुरू गरिने बताएको छ। राष्ट्रिय सभाको हालैको बैठकमा सदस्यहरूले आगामी आर्थिक वर्षको बजेट विद्युत आपूर्तिमा देखिएको अवरोध जातीय विभेद र सुशासनका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। शून्य समयमा बोल्दै सांसदहरूले जनसरकारका मुद्दामा सरकार उदासीन रहेको आरोप लगाएका हुन्। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको आइतबारको बैठकमा सांसदहरूले सुर्खेतको प्राकृतिक ग्यास उत्खनन विद्युत आपूर्तिमा देखिएका अवरोध बजेटमा सीमा र सामाजिक न्यायका विविध विषयमा सरकारको गम्भीर ध्यानकर्षण गराएका छन्। सांसदहरूले विकास निर्माणदेखि जनजीवनका सवालमा सरकारको प्रभावकारी उपस्थिति नदेखिएको भन्दै आलोचना समेत गरेका हुन्। बैठकमा सांसद गोमा देवी तिमल सिन्हाले आर्थिक वार्षिक वर्षको बजेटको उद्योग सञ्चालनका लागि ठोस कार्यक्रम र बजेट विनियोजन गर्न नसकेको टिप्पणी गर्नुभएको छ। बजेट वक्तव्यमा उद्योगका कुरा सुनिए पनि व्यवहारमा कार्यान्वयन गर्ने आधार नदेखिएको उल्लेख गर्नुभएको हो। उहाँले सुकुम्बासी गरीब किसान र मजदूरका समस्या समाधानका लागि सरकारको स्पष्ट धारणा माग गर्नुभएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा व्याप्त विद्युतीय समस्याबारे बोल्दै सांसद दुर्गा गुरूङले न्यून भोल्टेज र अनियमित विद्युत आपूर्तिका कारण नागरिकले शास्ति खेप्नु परेको बताउनु भएको हो। विशेष गरी रातिको समयमा हुने अन्धकारले विद्यार्थी र व्यवसायलाई प्रत्यक्ष असर पारेको भन्दै उहाँले तत्काल सुधारका लागि माग गर्नुभएको छ। सांसद नरबहादुर विष्टले कोहलपुर सुर्खेत 132 केवी प्रसारण लाइन हावाहुरीका कारण अवरोध भएको र आरक्षित क्षेत्रमा पर्ने भएकाले मर्मत कार्यमा बाधा पुगेको जानकारी दिनुभएको छ। उहाँले उक्त समस्या तत्काल समाधान गर्न सरकारको ध्यान आकर्षण गराउँदै संसदमा उठाएका प्रश्नहरूको जवाफ नदिने मन्त्रीहरूको कार्यशैलीप्रति आपत्ति जनाउनु भएको छ। सांसद भुवन बहादुर सुनारले जातीय छुवाछुत र भेदभावका घटना अझै कायमै रहेकोमा चिन्ता व्यक्त गर्नुभएको हो। दिपा नेपालीको आन्दोलन र माइतीघर मण्डलामा भइरहेको विद्रोहलाई उद्धृत गर्दै उहाँले सरकारले दलित समुदायलाई न्याय दिन नसकेको आरोप लगाउनु भएको छ। बजेटमा विभेद अन्त्य गर्ने कुनै ठोस कार्यक्रम नभएको भन्दै उहाँले शीघ्र न्यायको माग गर्नुभएको हो। सांसद युवराज शर्माले मुलुकमा बढ़दो महँगी र लोकतान्त्रिक मूल्य मान्यतामाथि भइरहेको प्रहार बारे चर्चा गर्नुभएको हो। संविधान संशोधनका नाममा भइरहेका केही गतिविधिप्रति संयम व्यक्त गर्दै उहाँले सुशासन र सम्पत्ति शुद्धिकरणका नाममा आतंक सिर्जना गर्न खोजिएको टिप्पणी गर्नुभएको छ। साथै जेएनजी आन्दोलनका सम्बन्धमा मानव अधिकार आयोगले बुझाएको प्रतिवेदनमा उच्च पदस्थहरूलाई जोगाउन खोजिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको हो। बैठकमा सांसदहरूले जननिर्वाचित प्रतिनिधिहरूले संसदमा उठाएका प्रश्नहरूको जवाफ दिन र समस्या समाधानमा सक्रिय हुन सरकार र सदनका अध्यक्षसँग विशेष आग्रह गर्नुभएको छ। नेपाल विद्यालय कर्मचारी परिषदले आगामी आर्थिक वर्षका लागि नेपाल सरकारले पेश गरेको बजेटमा आफूहरूको सेवा सुविधा बढ़ाउने बारे पुनः विचार गर्न माग गरेको छ। परिषदले आज विज्ञप्ति जारी गरी बजेटमा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको तलबमान स्थायित्व तथा सामाजिक सुरक्षाको विषयमा प्रस्तुता आवश्यक रहेको जनाएको छ। परिषदका अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्ति राम योगीद्वारा जारी विज्ञप्तिमा विद्यालय कर्मचारीका जायज माग सम्बोधन गराउन पटक पटक शिक्षा मन्त्रालय अर्थ मन्त्रालय विभिन्न राजनैतिक दलका नेतृत्व सम्बन्धित मन्त्री तथा सरकारका उच्च पदाधिकारीहरूसँग भेटघाट छलफल तथा ध्यानकर्षण गराउँदै आए पनि माग सम्बोधन नभएको जनाएको छ। बजेटमाथिको छलफल तथा पारित हुने प्रक्रियामा विद्यालय कर्मचारीको तलबमान स्थायित्व सामाजिक सुरक्षा तथा सेवा सुविधा सम्बन्धी मागहरू स्पष्ट रूपमा सम्बोधन गर्न परिषदले आग्रह गरेको छ। हाल देशभरका 27,010 विद्यालयमा गरी 30,346 विद्यालय कर्मचारी रहेका छन्। तीमध्ये 7,623 विद्यालय सहायक र 22,723 विद्यालय सहयोगी कार्यरत रहेका परिषदले जनाएको छ। अमेरिकी सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सारा वी रोजर्सले नेपालको साहसिक पर्यटन नवप्रवर्तन र प्रविधि विकासमा अमेरिकाले सधैँ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। काठमाण्डुमा आयोजित एसेन्ट समिटलाई सम्बोधन गर्दै उपविदेश मन्त्री रोजर्सले दुई देशबीचको 79 वर्ष लामो कूटनीतिक सम्बन्धमा पर्वतारोहण एउटा ऐतिहासिक कडी रहेको बताउनु भएको हो। अमेरिकी चरित्र र नेपाली पर्वतारोहणको विरासतमा एउटै प्रकारको साहस र कौतूहलता रहेको उल्लेख गर्दै उहाँले सन् 1963 जिम सेफरल्याम जम्बूसँग मिलेर गरेको सगरमाथा आरोहणले दुई देशको सम्बन्ध थप प्रगाढ बनाएको स्मरण गर्नुभएको छ। उपविदेश मन्त्री रोजर्सले सन् 2023 नेपाल आएका 11,50,000 अन्तर्राष्ट्रिय पर्यटकमध्ये 1,12,000 अमेरिकी रहेको जानकारी दिँदै अमेरिका नेपालको दोस्रो ठूलो पर्यटकीय स्रोत बजार भएको बताउनु भएको छ। उहाँले नेपाली आरोहण दलहरूले अमेरिकी प्रविधि र उपकरण प्रयोग गर्दा आरोहण सुरक्षित र सफल हुने विश्वास व्यक्त गर्दै नेपालको आर्थिक वृद्धि र दिगो पर्यटनका लागि अमेरिकी लगानी र प्रविधि हस्तान्तरण जारी रहने पुनः पुष्टि गर्नुभएको छ। डडेलधुराको परशुराम नगरपालिका पाँचबाट सशस्त्र प्रहरीका एक जवान सहित दुईजना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार बेपत्ता हुनेमा पैरीगाउँ स्थित सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बीओपीमा कार्यरत प्रहरी जवान ओम प्रकाश पुन मगर र स्थानीय 56 वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन्। प्रहरीमा उपरीक्षक वरुण बहादुर सिंहका अनुसार शुक्रबारदेखि सम्पर्कविहीन भएका दुवैजना मामा भान्जा नाता पर्ने बताएको छ। महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्यूबवेला परेकाले नदीमा बगेको हुन सक्ने आशंका सहित खोजी शुरू भएको उहाँले जानकारी दिनुभएको छ। बागलुङको निशीखोलामा अचेत फेला परेका व्यक्तिको मृत्यु भएको छ। बागलुङको निशीखोला गाउँपालिका एक हर्पेमा सड़क छेउमा अचेत अवस्थामा फेला परेका 43 वर्षीय टेक बहादुर गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख उपरीक्षक फरिन्द्र प्रसाईले जानकारी दिनुभएको छ। गुरूङलाई सोमबार राति करिब 9:15 स्थानीय सड़क छेउमा अचेत अवस्थामा फेला पारेपछि प्रहरीले खबर गरेका थिए। सूचना प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेर उहाँलाई तत्काल उपचारका लागि बुर्तिबाङ प्रादेशिक अस्पताल पुर्याएको थियो। अस्पतालका चिकित्सकले गुरूङलाई मृत घोषणा गरेको जीप्रका बागलुङका प्रमुख प्रहरी उपरीक्षक प्रसाईले जानकारी दिनुभएको छ। मृतक गुरूङ निशीखोला गाउँपालिका एक हर्पेकै स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ। प्रमुख प्रहरी उपरीक्षक प्रसाईका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ। मृत्युको कारण खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढ़ाएको प्रहरीले जनाएको हो। मृतक गुरूङको दाहिने कानको माथिपट्टि चोट लागेको निशिखोला गाउँपालिका वडा नम्बर एक का वडा अध्यक्ष चन्द्र सिंह रामसारीले जानकारी दिनुभएको छ। नवलपुरको गैराकोट नगरपालिका 15 घरायसी विवाद हुँदा बाबुले छोराको हत्या गरेका छन्। गैराकोटको चिन्तामणि टोलका 63 वर्षीय जम्बर गिरीले धारिलो हतियार खुल्पा प्रहार गरी 36 वर्षीय छोरा शंकर गिरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभएको हो। टाउकोमा खुल्पा प्रहारबाट गम्भीर घाइते भएका शंकर गिरीको उपचारको क्रममा चितवन स्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको पण्डितले बताउनु भएको हो। प्रहरीले चम्बर गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव तोलामा 20,500 रूपियाँले बढ़ेको छ। भाव बढ़ेर सुन आज तोलाको 3,11,100 रूपियाँ पुगेको नेपाल सुनचारी व्यवसाय महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,90,600 रूपियाँमा कारोबार भएको थियो। सरकारले सुनको भन्सार दर 10% वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको महासंघले जनाएको छ। यसै आज चाँदीको भाव पनि तोलामा 305 रूपियाँले बढ़ेको छ। शुक्रबार तोलाको 5,040 रूपियाँमा कारोबार भएको चाँदी आज तोलाको 5,345 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानका बन्दरगाहहरूमा लगाएको नाकाबन्दी तोडेर प्रवेश गर्न खोजेको एउटा मालवाहक जहाजलाई रोक्न त्यसको इन्जिन कक्षमा क्षेपास्त्र प्रहार गरेको जनाएको छ। अमेरिकी केन्द्रीय कमाण्डका अनुसार गाम्बियाको झण्डा बोकेको एक मालवाहक जहाजले इरानको बन्दरगाहमा प्रवेश गर्ने प्रयास गर्दा अमेरिकी सेनाले 20 बढ़ी चेतावनी दिएको थियो। गरेपछि जहाजको इन्जिन क्षेत्रमा क्षेपास्त्र प्रहार गरिएको बताएको छ। हाल उक्त जहाज ओमानको खाड़ी क्षेत्रमा चल्न नसक्ने अवस्थामा रहेको छ। अमेरिकी सेनाले अझ जहाजमा चढ़ेर नियन्त्रणमा लिएको छैन। अमेरिकी सेनाका अनुसार नाकाबन्दी शुरू भएता इरानतर्फ जान खोजेका 6 जहाजलाई रोकिएको छ। तीमध्ये एउटा जहाजलाई पछि अगाडि बढ़न अनुमति दिएको थियो भने 116 जहाजलाई आफ्नो मार्ग परिवर्तन गर्न हस्तदिउँसो 2 ठोलबेला हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा धोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: मान सम्मान इज्जत बनेको
4: हतारको काम लतार भन्छन्। जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो। किन हतारिन्छौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
5: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गरगहना तयार पारिएर यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
5: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल शुक्ला गण्डकी 3 दुलेगौडा दूर बाराही मन्दिर जाने जीपलाई नघाडे। शाखा दुलेगौडा बन्केवा चोक प्रतीक्षालय अगाडि। प्रोपाइटर रामो विश्वकर्मा 9871160069। राजु विश्वकर्मा 9807179142।
6: विद्यार्थी भाई बहिनीहरू आज म तिमीहरूलाई धूम्रपान को बारे में पढाउँदैछु ध्यान दिएर सुन है
8: मैडम धूम्रपान भनेको के हो
6: ल सुन धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थ को धुआं खानु हो चुरोट बिड़ी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थ को सेवन गर्नु हो धूम्रपान को धुआं में 7000 भन्दा बढी किसिम का रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
8: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम
6: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदि को क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्र कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
8: अनि नि मैडम यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
6: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलटमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
9: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो
10: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सिमेन्ट सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
9: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी
10: हाम्रा विशेषताहरू
9: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
10: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
9: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था
10: नोट पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ
9: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म थप जानकारीका लागि 0565174779 र 98560262
12: ए सबिना यस्तो हतारमा कता हो
25: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गर गहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
12: ल बिहेको गर गहना बनाउन पोखरा नै जानुपर्छ त यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
26: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ
27: यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ
26: सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल धुलेगौडा बनकेवा चोक तनहुँ प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 98460878528 र 98028-16142
28: सधैँ पसलबाट बुढा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी
29: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जिरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदा रहेछन्
28: ए हो र
26: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पिलेर स्वच्छ खाडे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 98560812
30: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोल बाराही 103.8

0: छुवाछुत मुक्त समाज हाम्रो अभियान, दलित अधिकार र समान अवसर हाम्रो अधिकार।
1: हार्दिक निमन्त्रणा, यही जेठ 21 गते 20 जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समितिको आयोजनामा वृहत र्याली सहितको एकता भेला आयोजना गरिएको छ। शुक्ला गण्डकी नगरपालिकामा बसोबास गर्नुहुने दलित समुदायका सम्पूर्ण महानुभावहरूलाई बिहान ठिक 10 बजे दुलेगौंडा स्थित बीपी चोकमा उपस्थित भई र्यालीमा र नगरपालिकामा आयोजना हुने विशेष कार्यक्रममा सहभागी भइदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समिति।
2: हेर्दा हेर्दै दुलेगौंडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
3: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
2: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
3: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटल
1: अनुरोध गर्दछौ।
0: आयोजक नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समिति।
2: हेर्दा हेर्दै दुलेगौंडा बजार पनि यति ठुलो सहर।

0: रातथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौड़ा, हाम्रा सेवाहरू
0: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
0: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
0: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्तक बैंकको ठिक पारिपत्ति, फोन 0635993769।
2: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
0: अब चिन्ता नलिनुहोस्। शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
2: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
0: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
2: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
0: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843061209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
3: कानुनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
4: अनुरोध हो, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: मम्मी भोक लाग्यो, खाजा खाम न।
6: नानु बाबालाई भन न, आज बाहिरको खाजा खाम भनेर।
5: हस् मम्मी।
7: मैले सुने छोरी, ल जाम हिँड।
6: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
0: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
6: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मम पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेक वा चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
0: बिजी मम हाउस दुलेगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
8: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
9: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
8: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र सारफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0654141042, 9556231128, 9462614726।
9: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता।
10: ए गर्मीमा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गललाई खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
11: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
12: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात, पतिङ्गर, झारपात, काठ, दाउरा

उक्रिएका हुनाले सानो आगोको झिन्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौ। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाउ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
3: शिक्षा बस्तीको आईयूएम मा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईयूए इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुंगाना, प्रमीक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
2: इन्जिनियरिङ तर्फ सुबित पोटेल, प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटी मा सुमन गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
3: केवल पढाई मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
2: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
4: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस्। जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै। फोन 061-411-398, 061-411-503, 98-627-61-481, 98-63-32-582, फेसबुक जेसीए स्कूल पोखरा।
5: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 98253-9100-122, 98058-28008 र 98460-69246।
6: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
7: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 98166-34372।
9: आहा, घर त साह्रै चित्त बुझ्दो भएन बुढी। अब किचनको लागि पनि सामान गजक्कै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त।
10: आ बुढा, केलाई चिन्ता लिनु छ र। ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाऊ।
11: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
12: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौड़ा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0 65 4 14 2 34 र 98 1 71 56 606।
13: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98 165 95 301।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा कृष्ण शर्मासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: आन्दोलनका सबै प्रतिवेदनहरू सरकारले अध्ययन गरेर सार्वजनिक गर्ने, सीमा विवादबारे सम्बन्धित देशसँग छलफल गरेर समाधान गरिने प्रधानमन्त्रीको जवाफ।
0: देशभर दर्ता भएका सवारी साधनको संख्या 62 लाख नाग्यो। धुलिखेल खावा सड़क खण्डको कालोपत्रे निर्माण सामग्री अभावका कारण प्रभावित।
1: सशस्त्र प्रहरीका जवान सहित 2 जना बेपत्ता, खोजी कार्य जारी।
0: अमेरिकी ड्रोन खसालिएको इरानको दावी। इरान आणविक हतियार खरिद नगर्न सहमत भएको ट्रम्पको भनाई।
1: र आईपीएल क्रिकेटको उपाधिका लागि आज बेंगलोर र गुजरात भेट्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालन शाहले यसअघि विभिन्न कालखण्डमा भएका आन्दोलनका सबै प्रतिवेदनहरू सरकारले एकमुष्ट रूपमा अध्ययन गर्ने बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले सबै प्रतिवेदनमाथि अध्ययन गरेर एकमुष्ट सार्वजनिक गरिने बताउनु भएको हो। कुनै प्रतिवेदनमाथि अध्ययन हुन बाँकी रहेको केही प्रतिवेदन अध्ययनका क्रममा रहेकाले समयक्रम अनुसार सार्वजनिक गर्दै जाने उहाँले बताउनुभयो।
4: मानव अधिकार आयोगको प्रतिवेदन मात्रै नभएर वा 23-24 गतेको मात्रै नभएर विभिन्न कालखण्डमा धेरै आन्दोलनहरू भएका छन्, धेरै दमनहरू पनि भएका छन्। विभिन्न कालखण्डमा भएका आन्दोलनहरू, र्यालीहरूमा भएका कुराहरूको प्रतिवेदनहरू धेरै छन्। एउटा मात्रै प्रतिवेदन छैन मानव अधिकार आयोगको, र विभिन्न आयोगहरू पनि गठन भएका छन् विभिन्न कालखण्डमा। आजसम्म नेपाल सरकारलाई बुझाइएको जति पनि आयोगका प्रतिवेदनहरू छन् ती सबै प्रतिवेदनहरूलाई एकमुष्ट रूपमा नेपाल सरकारले अध्ययन गर्छ र गर्नुपर्ने काम कारवाही त्यही हिसाबले गर्छ।
0: प्रधानमन्त्री शाहले भारतसँगको लिपुलेख लिम्पिया धुराको विवाद समाधानका लागि सरकारले बेलायतसँग पनि कुरा गरेको बताउनुभयो। भारतसँगको सीमा विवाद कूटनैतिक रूपमा समाधान गरिने उहाँको भनाइ थियो।
4: लिपुलेख लिम्पिया धुरा सम्बन्धी बुझ्न खोज्नुभयो जस्तो लागेको, यस सम्बन्धी नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाब पनि आएको छ। त्यो जवाबमा चाहिँ दुईटै सरकारले आफ्नो इतिहासविदहरू राखेर, आफ्नो सर्वेयरहरू राखेर, आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ। र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्याण्ड सरकारसँग पनि कुरा गरेका छौँ। उहाँहरूले ब्रिटिश इण्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ल्यान्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो सबै कुराहरू टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु।
0: प्रधानमन्त्री शाहले भारतको भूमि नेपालले पनि मिचेको बताएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसकी प्रमुख सचेतक वासना थापाले आपत्ति जनाउनु भएको छ।
5: सम्माननीय प्रधानमन्त्री नेपालले पनि भारतको भूमि मिचियो भन्नुभयो, यो कहाँनिर मिचिएको हो, यो चाहिँ छिटो भन्दा छिटो हामीलाई पनि अवगत गराउन पर्यो र यो कुन विषय हो, यो गम्भीर र आपदजनक विषय हो। प्रधानमन्त्रीले तथ्य बिना दुई देश सीमाबारे बोलेको कुरा यो सत्य हो भने राखिन पर्यो। यदि यो असत्य, यो कुरा सही होइन भने रेकर्डबाट हटाइयोस् भन्ने म माग गर्न चाहन्छु।
0: प्रधानमन्त्री शाह आकस्मिक रूपमा उपस्थित भएर केही सांसदहरूको प्रश्नको जवाफ दिएर हिँडेपछि विपक्षी दलले असन्तुष्टि जनाएको बारे नेकपाका सांसद वर्षमान पुनले विरोधको लागि विरोध नगर्न सुझाउनु भएको छ।
6: यसपटक शुरू भयो खुशी मान्नुपर्ने कुरा जस्तो भयो। यो आउनु पर्यो भन्दा कमसेकम यो महिनाको नियावली कार्यान्वयन भयो, यसमा चाहिँ संसद सफल भयो। सम्माननजी चाहिँ यसलाई नियावलीको अभ्यासमा आउनुभयो, सभामुख महोदय पनि, प्रधानमन्त्री पनि, तर आगामी महिनाका अभ्यास हुन यसलाई प्रपर अभ्यासको रूपमा कि यसलाई चाहिँ अलिक सिक्दै गर्दै गर्ने रूपमा पनि अगाडि जाउँ। यसमा चाहिँ प्रतिपक्षी दलबाट पनि युगको रूपमा नयाँ नयाँ मान्यजीहरू हुनुहुन्छ, त्यसरी सत्ता पक्षबाट पनि यो हाम्रो प्रधानमन्त्रीले के गरिदिनु खोज्या भने युगको विषय नै होइन।
0: विपक्षी दलहरूले अचानक प्रश्नोत्तर सम्भव नहुने र यो संविधान र नियमावली विपरीत हुने भन्दै आपत्ति जनाएका थिए।
1: देशभर दर्ता भएका सवारी साधनको संख्या 62 लाख माथि रहेको पाइएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार चालू आर्थिक वर्ष फागुन मसान्तसम्म कुल सवारी साधनको संख्या 62,49,732 पुगेको छ। चालू आर्थिक वर्षको फागुन मसान्तसम्म मात्रै 2,81,921 दर्ता भएका थिए। दर्ता भएका सवारी साधन मध्ये 50 लाख बढ़ी मोटरसाइकल छन्। यसै गरी फागुन मसान्तसम्म 41,14,181 सवारी चालक अनुमति पत्र अर्थात स्मार्ट कार्ड जारी भएको छ। त्यसमध्ये चालू आर्थिक वर्षको 8 महिनासम्म 43,750 थान सवारी चालक अनुमति पत्र जारी भएको थियो। चालू आर्थिक वर्षको प्रथम 8 महिनामा 87,014 थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएका छन्। तीमध्ये 5,186 थान जडान गरिएको छ। गत फागुन मसान्तसम्म कुल 8,31,059 थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएकामा 88,340 थान जडान भएका छन्। इम्बोस्ड सवारी नम्बर प्लेट जडान सम्बन्धी निर्देशिका 2081 अनुसार नम्बर प्लेट जडान भइरहेको छ।
0: अरानीको राजमार्ग अन्तर्गत धुलीखेलखावा सड़क खण्डको स्तरोन्नति तथा कालोपत्रे कार्य निर्माण सामग्रीको अभावका कारण काम प्रभावित बनेको छ। यो सड़क खण्डको स्तरोन्नति तथा कालोपत्रे कार्य अन्तिम चरणमा पुगेको भए पनि पछिल्लो समय प्रभावित बनेको हो। लामो समयदेखि धुलो हिलो तथा जामको समस्या भोग्दै आएका स्थानीयवासी र यात्रुहरू सड़क निर्माण सम्पन्न हुने प्रतीक्षामा रहे पनि केही साता यता निर्माणको गति सुस्त बनेको छ। सड़क डिभिजन कार्यालय भक्तपुरका अनुसार धुलेखेल चोकबाट कालोपत्रे कार्य शुरू गरिएको छ। करिब 4 किलोमिटर लम्बाई रहेको यस सड़क खण्डको पहिलो चरणमा 2.5 किलोमिटर सड़क कालोपत्र सम्पन्न गरिसकिएको छ भने बाँकी 1.5 किलोमिटर खण्डको दोस्रो चरण अन्तर्गत कालोपत्रे गरिनेछ। यसअघि 2079 जेठ 20 गते 22 महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी एक निर्माण कम्पनीले ठेक्का पाएको थियो, तर निर्धारित समय सकिएको 11 महिनासम्म पनि काम सम्पन्न हुन नसकेपछि 2081 फागुन 25 गते सड़क डिभिजन कार्यालय भक्तपुरले उक्त ठेक्का रद्द गरेको थियो। त्यसपछि नेपाल सरकारबाट 42 करोड़ रूपियाँ स्रोत सुनिश्चित गरी 14 महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित गत साउनमा नयाँ ठेक्का आह्वान गरिएको थियो। नयाँ ठेक्का प्राप्त गर्ने निर्माण कम्पनीले मनसून शुरू हुनु अघि नै सड़कमा पिचको काम सम्पन्न गर्ने लक्ष्य राखेको थियो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
7: अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवनभर।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: डेसो खुशीको कनेक्शन
2: यो हो थाहासंचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। डडेलधुरामा सशस्त्र प्रहरीका जवानसहित दुईजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा परशुराम नगरपालिका 5 परे गाउँ स्थित सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बीओपीमा कार्यरत प्रहरी जवान ओम प्रकाश पुन मगर र स्थानीय 56 वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार शुक्रबारदेखि सम्पर्क विहीन भएका दुवैजना मामा भान्जा नाता पर्ने बताइएको छ। महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्यूब फेला परेकाले नदीमा बगेको हुन सक्ने आशंकासहित खोजी शुरू भएको प्रहरीले जनाएको छ।
3: संखुवासभाको भोटखोला गाउँपालिका 4 सिरेक स्थित कोशी राजमार्गमा सुक्खा पहिरो खस्दा खाँदबारी किमाथाङका सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। अस्ति शुक्रबार दिउँसो सड़कमाथिको भिरालो भागबाट ठूलो परिमाणमा ढुंगा माटो तथा गेग्रान खसेपछि उक्त सड़क खण्डमा यातायात सेवा ठप्प भएको हो। पहिरोले करिब 15 मिटर सड़क पुरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। पछिल्लो समय पहिरो खसेसँगै उक्त राजमार्ग हुँदै आवत जावत गरिरहेका यात्रु तथा सवारी साधन प्रभावित बनेका छन्। पहिरोको सूचना प्राप्त हुनसाथ प्रहरीको टोली घटनास्थलमा परिचालित गरिए पनि पहिरो खस्ने क्रम पूर्ण रूपमा नरोकिएकाले सड़क खुलाउन नसकिएको प्रहरीले जनाएको छ। स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी सड़क खुलाउने प्रयास भइरहेको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी ड्रोन खसालिएको इरानले दावी गरेको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोपर्स आईआरजीसीले लेरानी हवाई क्षेत्रमा प्रवेश इरानी हवाई क्षेत्रमा प्रवेश गरेको अमेरिकी MQ-1 ड्रोन खसालिएको दावी गरेको छ। आईआरजीसीको वायु रक्षा एकाईले अमेरिकी ड्रोन खसालेको हो। आईआरजीसीका अनुसार हवाई रक्षा र निगरानी प्रणालीले ड्रोनलाई तुरन्तै चिनेको थियो। त्यसपछि त्यसलाई उन्नत मिसाइल प्रणालीले खसालिएको इरानको इरानी संचार माध्यमले जनाएका छन्। इरानले ड्रोन अमेरिकी सेनाको भएको र शत्रुतापूर्ण कार्यवाही गर्ने उद्देश्यले हवाई क्षेत्रमा प्रवेश गरेको दावी गरेको छ। यस विषयमा अमेरिकी केन्द्रीय कमाण्डले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता गर्न हतार नभएको बताउनु भएको छ। अमेरिकाले विस्तारै आफ्नो शर्त पूरा गरिरहेको उल्लेख गर्दै उहाँले उत्तम सम्झौता गर्ने बताउनुभयो। ट्रम्पले इरान आणविक हतियार खरिद गर्न सहमत भएको दावी पनि गर्नुभएको छ।
3: अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधिका लागि आज राति साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलोर र गुजरात टाइटन्स बीच प्रतिस्पर्धा हुँदैछ। अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा हुने खेल राति 7:45 शुरू हुनेछ। पहिलो क्वालिफायरमा गुजरातलाई 92 रनले हराउँदै बेंगलोरले फाइनलमा स्थान बनाएको थियो। पराजित गुजरात भने दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई 7 विकेटले हराउँदै फाइनलमा बेंगलोरसँगको भेट पक्का गर्न सफल भएको हो। 18 वर्षपछि आईपीएलको उपाधि उचालेको बेंगलोर लगातार दोस्रो पटक उपाधि उचाल्न चाहन्छ। गुजरात पनि दोस्रो पटक नै उपाधि हात पार्ने योजनाका साथ मैदानमा उत्रनेछ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: आन्दोलनका सबै प्रतिवेदनहरू सरकारले अध्ययन गरेर सार्वजनिक गर्ने, सीमा विवादबारे सम्बन्धित देशसँग छलफल गरेर समाधान गरिने प्रधानमन्त्रीको जवाब।
3: देशभर दर्ता भएका सवारी साधनको संख्या 62 लाख नाग्यो। धुलीखेल खावा सड़क खण्डको कालोपत्र निर्माण सामग्री अभावका कारण प्रभावित।
4: सशस्त्र प्रहरीका जवान सहित दुईजना बेपत्ता, खोजी कार्य जारी।
3: अमेरिकी ड्रोन खसालिएको इरानको दावी। इरान आणविक हतियार खरिद नगर्न सहमत भएको ट्रम्पको भनाई।
4: र आईपीएल क्रिकेटको उपाधिका लागि आज बेंगलोर र गुजरात भिड्दै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश बिदा हुन्छौ। नमस्कार।
5: 103.8
6: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
7: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
6: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
7: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
6: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
3: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
8: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
3: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
9: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त? हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
10: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
9: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
10: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाइ त्यही बनेको छ।
11: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गेला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्ने, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अण्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
12: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
13: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्नुपर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
12: ओके, ल डन।
13: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
12: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
13: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98560 28543 र 98417 00787।
14: आज पनि भाटोड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
15: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भयो।
14: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
15: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
16: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
17: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98466188017।
18: सुन, शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
19: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
18: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा फिक्की बजार।
20: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर भूज बहादुर सुना।
21: मोबाइल 9800558537 र 9800615899।
22: हिरेतोको थेडीमो रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
18: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सङ्गीत वन पाखा मिलापात उकाले ओरालीमा सुसलिने बाताहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
20: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसर आभूषण सुनचाँदी पसल धुलेगौडा 4 भित्री बजार मोबाइल 9800558537।
18: आकर्षक सुनचाँदीको गहना नारीको चाहना

नमस्ते अनि स्वागत छ कार्यक्रम मन प्रश्न आवर्षण लोकसंस्कृतिको प्रतीक्षा गरी बस्नुहुने तपाई सम्पूर्ण साथीहरूमाझ म कार्यक्रम प्रस्तुत श्रेया गुरूङ कार्यक्रममा सदा आज पनि एउटा नयाँ श्रृंखलाको साथमा यहाँहरूमाझ उपस्थित भइसकेकी छु भन्दै तपाईँले हामीलाई रेडियो ठोबराही 103.8 MHz अन्तमनको आवाज साथै www.radiothobarahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ यहाँभन्दा एकैसाथ सुन्न सक्नुहुनेछ र यस कार्यक्रममा प्रायोजक गरिएको छ मन प्रश्न आवर्षण सुनसानी पसलले र दलीकोडाको भिडी बजारमा रहेको छ। यदि सुनसादी सम्बन्धी यहाँलाई पनि केही थप सेवाहरू चाहिएमा गर्नु परेमा त्यस पसलबाट पनि थप सेवाहरू लिनुहोला भन्दै श्रोता साथी हामी आउने गर्दछौ। हप्ताको सातै दिन फरकबार फरक श्रृंखलाको साथमा हरेक दिन यहाँहरूमाझ फरक श्रृंखलाको साथमा उपस्थित हुने गर्दछौ भन्दै आजको श्रृंखलामा रहेर आइतबारको दिनमा रहेर रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिनेछौ र 0 BCT 141 बाटो भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको गीत संगीतहरू यहाँले सुन्न सक्नुहुनेछ। लोक भाकाहरू यहाँले आज रोज्न सक्नुहुनेछ भन्दै श्रोता साथी कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला र कार्यक्रमको पहिलो संगीतको सेरी स्वरूप यहाँको लागि एउटा निकै नै सुमधुर भाकालाई राख्नतर्फ अतिर लागिरहेको छु र गीतको बोल रहेको छ घर कता हो बहिनीको सुतानुहोला यो मिठो भाकालाई हाई त

हजुर सबै साथी घर कता हो बहिनी त यो निकै निस्कि मध्य भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र प्रकाश दूतराज र शान्ति सुमित परिवारका आवासमा सजिएको सुमध भाका रहेको थियो र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा यस सुमध भाकालाई त पक्कै पनि सुन्नुभयो होला भन्दै श्रोता साथी अहिलेको लागि भने चाहिँ त्यो साथी लाइनमा हुनुहुन्छ। हेलो नमस्ते हजुर। नमस्ते नमस्कार चन्द्रजी बोल्दै हुनुहुन्छ? अनि के गर्दै हुनुहुन्छ त चन्द्रजी? के गर्दै हुनुहुन्छ त? भनेपछि बसिरहनु भएको छ है। अनि खाजा खानुभयो त यहाँले? खाइसक्नु भयो। अनि आज कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ त नि? फेरि एकचोटि भन्नुहोस् त। हुन्छ हजुरको रजाईको गीतलाई केही चिन्ह कार्यक्रम स्थान दिन्छु भने अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त। हुन्छ नमस्ते हजुर। वहाँ बोल्दै हुनुहुन्थ्यो चन्द्रजी बोल्दै हुनुहुन्थ्यो मान्द्रेदेखि। निकै नै सुमध भाका रोज्नु भएको छ र पक्कै पनि हाम्रो श्रोता साथीको रोजगारीको गीतलाई त कार्यक्रममा स्थान दिने नै छु भन्दै श्रोता साथी फेरि पनि लाइनमा कोही साथी चाहिँ हुनुहुन्छ। हेलो नमस्ते हजुर। नमस्ते नमस्कार कार्यक्रममा धेरै धेरै स्वागत छ है बुद्धि बहादुर गुरुङजीलाई। अनि के गर्दै हुनुहुन्छ त? कार्यक्रम सुन्दै हुनुहुन्छ है। अनि आज कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ त नि? हुन्छ हजुरको रोजगारीको गीतलाई केही छिन्न स्थान दिन्छु भने अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त। ओके बाई बाई। हजुर उहाँ बोल्दै हुनुहुन्थ्यो बुद्धि बहादुर गुरुङजी बोल्दै हुनुहुन्थ्यो। निकै नै सुमधुर भाका उहाँले रोज्नु भएको छ र पक्कै पनि हाम्रो श्रोता साथीको रोजगारीको गीतलाई त म केही छिन्न कार्यक्रम स्थान दिन्छु भने श्रोता साथी यहाँहरू आउँदै गर्नुहोला शून्य पैसा एक साढे साढे शून्य शून्यको बाटो भएर र त्यसै गरी अहिलेको लागि भने फेरि पनि सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु र यहाँहरूको रोजगारीको गीतलाई केही छिन्न स्थान दिनेछु भने अहिलेको लागि भने सोल्टी बजार गीतको बेला राखिरहेको छु। स्वीकार्नुहोला है त।

अजुशेदु साथी सोल्टी बजारमा यो सुनौदो भाकालाई पनि कार्यक्रम शान्ति सकेको छु। शान्ति सुकरिया र निश्चल दबारीको आवाजमा सजिएको यो निकै नै सुनौदो भाका रहेको थियो भने अघि पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुनौदो भाकालाई सुनिराख्नु भएको छ होला र श्रोता साथीहरू आउन सक्नुहुनेछ 0.5 साढे 7 सुनेको बाटो भएर कार्यक्रम

लागि भने अहिलेको लागि भने कार्यक्रममा फेरि पनि ढिला नगरिकन हाम्रो शोधसालीको रुजाईको गीतलाई स्थान दिनतर्फतिर लागिरहेको छु। र चन्द्रजी बोल्दै हुनुहुन्थ्यो मान्द्रेदेखि, उहाँले सुनिलो भागा रोज्नु भएको छ र शोधसाथी गीतको बोल रहेको छ तिमी बस्ने सहरमा, जसमा आवाज रहेको छ राजु परियार श्रीदा आलेको भने स्वीकार्नु होला यो मिठो भाकालाई भन्दै आउँदै गर्नुहोला। सुन्नेपछि एक साथ सुनि सुनेको बाटो भएर आइता।

हजुर सदर साथी तिमी बस्ने सहरै यो सुनौत भाका रहेको थियो र पक्कै पनि हाम्रो सम्पूर्ण सदर साथीहरूले कार्यक्रममा यो सुनौत भाकालाई त पक्कै पनि सुन्नुभयो होला र चन्द्रजी रोजाईको गीत रहेको थियो भने पक्कै पनि यहाँले पनि आफ्नो रोजाईको गीत सुनेर पक्कै पनि मनोरञ्जन लिनुभयो होला भन्दै श्रोता साथी यहाँ आउन सक्नुहुनेछ शून्य पछि एक साथी साथी सुनि सुनेको बाटो भएर कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको लोकगीतहरू सुन्नको लागि भने श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा ढिला नगरिकन हाम्रो अर्को श्रोता साथीको रोजाईको गीतलाई स्थान दिनतर्फतिर लागिरहेको छ। बुद्धिबहादुर गुरूङजी बोल्दै हुनुहुन्थ्यो, उहाँले निकै नै पुरानो सुन्दर भाका चाहिँ रोज्नु भएको छ र गीतको बोल रहेको छ मायालु कहाँ होला, जसमा आवाज रहेको छ विमलराज छेत्री र रितु थापाको भनी स्वीकार होला हाइका।

हजुर श्रोता साथी मायालु कहाँ होला यो निगेन्सको मधुरानी पुरानो भागालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीले कार्यक्रममा मिठो भागालाई सुन्नुभयो होला र हाम्रो श्रोता साथीको रोजाईको गीत रहेको थियो बुद्धिबहादुरजीको रोजाईको गीत रहेको थियो भने यहाँले पनि पक्कै पनि आफ्नो रोजाईको गीत सुनेर मनोरञ्जन लिनुभयो होला भन्दै श्रोता साथी अहिलेको लागि भने कार्यक्रम सम्बन्धी एउटा छोटो मिठो जानकारी दिनतर्फतिर लागिरहेको छ।

आज श्रोता साथी हामी हुने गर्दछौं हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा हरेक दिन एउटा नयाँ श्रृंखलाको साथमा उपस्थित हुने गर्दछौं भने आइतबारको दिनमा रहेर रुचाएको गीतलाई स्थान दिन्छौं र सोमबार नयाँ डोक भाकालाई भने मंगलबारको दिनमा रहेर गायन कलालाई कार्यक्रममा स्थान दिन्छौं बुधबार रोइला कौडा एकल भाका निशालाई मौलिक भाकालाई भने बिहिबारको दिनमा रहेर अफलाइन मार्फत रुचाएको गीत संगीतलाई कार्यक्रममा स्थान दिन्छौं र शुक्रबार फेसबुक मेसेजलाई भने अन्तिम शनिबारको दिनमा रहेर पुरानो भाकालाई कार्यक्रममा स्थान दिन्छौं श्रोता साथी हामी यसै गरी आउने गर्दछौ फरक बार फरक श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ठरबाराही 103.5 बाट्ने गर्छन् त मनको आवाज साथै www.radiothorbarahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिको साथ हामीलाई एकैसाथ रहेर सुन्न सक्नुहुनेछ भने त्यसै गरी यस कार्यक्रमलाई प्रायोजक गरिएको सम्प्रसन आभूषण सुनसादी पसलले पसल दुरीगुडाको भित्री बजारमा रहेको छ। यदि सुनसादी सम्बन्धी केही थप सेवाहरू चाहिएमा गरगनाहरू किनबेच गर्नु परेमा त्यसपछिबाट पनि किनबेचहरू गर्न सक्नुहुनेछ र यहाँले पसलबाट थप सेवाहरू लिन सक्नुहुनेछ। र श्रोता साथी आजको श्रृंखलामा रहेर आइतबारको दिनमा रहेर हामीले श्रोता साथीको रोजाईको गीतलाई कार्यक्रममा स्थान दियौं र त्यसै गरी अब भने हाम्रो श्रोता साथीहरूलाई लाइनमा लिन सक्दिन कल्ठी उठाउन सक्दिन किनभने हाम्रो कार्यक्रमको निश्चित अनि निर्धारित समय पनि सकिने बेला भइसकेको छ र समयलाई पनि हामीले धेरै ख्यालमा चाहिँ राख्नुपर्ने हुन्छ र त्यसै गरी जाँदा जाँदै कार्यक्रममा फेरि पनि एउटा अर्को मुख्य भाकालाई कार्यक्रममा स्थान दिनतर्फ तिर लागिरहेको छु र श्रोता साथी गीतको बोल रहेको छ मन परेको मान्छे जसमा आवाज रहेको छ सेन्चुरी र बिना बुद्धा मगरको पनि यो सुनन्त भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुत श्रेया गुरुङहरू माझबाट भोलि फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भेट हुने बाचा गर्दै अहिलेको लागि भने कार्यक्रमबाट ओझो पर्दैछु। नमस्ते नमस्कार हाई त।

0: पीड़ितोको थेदी हो रेडियो ढोरबारही 103.8 मेगाहर्ज।
1: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका साथ दुलीगौड़ा तनहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
0: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
2: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 98560335497 र 98560348585 सम्पर्क गर्न सकिनेछ।
2: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
3: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
0: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 98058101422, दिपेश मल्ल ठकुरी 98058101420, दीप मल्ल ठकुरी 98460145530।
4: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
5: स्टुडियो
6: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छातावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 98160395301।
7: जिन्दगी का हरेक क्षणहरू आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले।
8: So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks. Every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.

0: हेलो दर्शन नमस्ते नमस्कार स्वागत छ सम्पूर्ण श्रोता साथीलाई तपाईं बस्दै हुनुहुन्छ रेडियो ढोर 12.3.8 मेगाहर्ज अन्तर्मनको आवाज अनि चाहिँ आज हामी तपाईँको माझमा चाहिँ सन्डे एपिसोडमा रहेर यिनै सदाबहारको गीतहरूलाई नै कार्यक्रम स्थान दिने नै छ। हाम्रो श्रोता साथीहरूले सुनेर पक्कै पनि मनोरञ्जन लिनुहुनेछ भन्ने आशा रह्यो भने चाहिँ तपाईँले हामीलाई रेडियो ढोर 12.3.8 मेगाहर्जका साथै हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np हाम्रो पात्रो मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। र यसरी नै अहिलेको लागि भने सोही कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ हाम्रो श्रोता साथीहरूको माझमा चाहिँ कुसुम रुमाल बोलको यो रमाइलो गीतलाई चाहिँ तपाईँहरूको माझमा स्थान दिनेछ भने हाम्रो श्रोता साथीहरू चाहिँ सुनेर पक्कै पनि मनोरञ्जन लिनुहुनेछ भन्ने आशा रह्यो र मनोरञ्जन लिँदै गर्नुहोला भन्दै छाड्दैछु। सोही कारणहोस् है त
1: कुसुम रुमाल

हजुर, यो कुसुमेरु माल बोके गीतलाई पनि कार्यक्रम सन्देश सकियो चाहिँ जसमा चाहिँ आवाज रहेको थियो उदित नारायण झा एन्ड दिपा झाको भने चाहिँ लिरिक्स चाहिँ रञ्जित गजमेरको रहेको थियो। यसरी आज चाहिँ हामी तपाईँहरूको माझमै नै सदाबहारका गीतहरू लाने कार्यक्रम स्थान धेरै नै छ। हाम्रो श्रोता साथीहरू चाहिँ सुनेर पक्कै पनि मनोरञ्जन लिनुहुनेछ भन्ने आशा रह्यो। र अहिलेको लागि भने चाहिँ मोहनी लाग्दाखेरि बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छ भने जसमा चाहिँ आवाज रहेको छ नारायण गोपाल एन्ड आशा भोसेलको भने लिरिक्स चाहिँ कुसुम गजमेरको रहेको छ। र निहारीको लागि भने चाहिँ गीत छाड्दैछु, स्वीकार्नुहोस् है त।

हजुर मोहनी नाथ भाई बोलको गीतलाई पनि कार्यक्रम स्थान दिइसकेको छ, पक्कै पनि हाम्रो श्रोता साथीहरूले सुनिराख्नु भएको छ र अहिलेको लागि भने चाहिँ फेरि पनि ढिला नगरिकन चाहिँ कार्यक्रममा चाहिँ संघलाई स्थान दिने नै छ भने गोठालो जाँदा बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छ। हामी चाहिँ पुराना पुराना गीतहरूलाई नै कार्यक्रम स्थान दिइरहेको छौँ र पक्कै पनि श्रोता साथीहरूले चाहिँ सुनिराख्नु भएको छ भन्ने आशा रह्यो र यसमा चाहिँ जसमा आवाज रहेको छ कुन्ती मोक्तानको भने अहिलेको लागि भने चाहिँ गीत छाड्दैछु, सुनेर भरपूर मनोरञ्जन लिँदै गर्नुहोला र सँगसँगै हामी छोटो विश्रममा जाने नै छौँ। त्यति बेलाको समयावधि भएको लाग्यो भने चाहिँ हामी सँगै रहनुहोला भन्दै अहिलेको लागि भने चाहिँ गीत छाड्दैछु, स्वीकार्नुहोस् है त।

0: This is Radio Dhurbarahi, 103.8 MHz.
1: Khai, Janma Darta dinus ta?
2: Janma Darta? Gareko chaina ni madam.
1: Lau, Janma Darta nabhaye ta vidyalaya bharna hudaina ni.
2: Ho ra, malai ta thaha nai thiyena madam.
1: Bal balikalai vidyalaya bharna garna, samajik suraksha bhatta prapta garna, nagrikta, rashtriya parichay patra ra rahadani banauna, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
6: अके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। फेस्टिभल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
5: ल ल फटाफट रोज, हामी पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समय पाइने रहेछ।
6: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
5: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
8: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
9: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
8: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
10: कहाँ जाने?
11: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
10: मयम चिसापानी, अनि बिचमा नझर्ने?
11: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
10: के हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
8: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक, प्रोपाइटर रामचन्द्र महत, 98461618 र दुलेगौडा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 98235526063।
12: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 98253919122, 98058800008 र 98460976246।
13: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
14: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
13: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
15: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
16: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
17: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्य मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420, दीप मल्ल ठकुरी 9406041530।
18: हजुर, केही चिन्तु विश्रम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज। भने आज चाहिँ हामी तपाईँहरूको माझमा चाहिँ यिनै सदाबहारका गीतहरूलाई लिएर उपस्थित भइसकेका छौं र पक्कै पनि हाम्रो श्रोता साथीहरू चाहिँ सुनेर मनोरञ्जन लिइराख्नु भएको छ भन्ने आशा रह्यो। र यसरी नै अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि संघलाई स्थान दिने नै छ, ढिला नगरिकन भने चाहिँ लाठी चार्ज बोर्डको गीत चाहिँ कार्यक्रम स्थान दिने नै छौ। लागेको लाग्यो भने चाहिँ गीत छाड्दैछु, सही गर्नुहोस् है त।

0: हजुर, लाठी चार्ज बोलगी गीत तपाईँ कार्यक्रम स्थान दिइसकेका छौ र यसरी आज त हामी तपाईँको माझमा सदाबहारको गीतहरूलाई नै कार्यक्रम स्थान दिने नै छौ र अहिलेको लागि भने चाहिँ हाम्रो प्रोग्रामको छोटो विस्तृत जानकारी पनि तपाईँको माझमा राख्न चाहे हामी चाहिँ सन्डेको एपिसोडमा रहेर यिनै सदाबहारको गीतहरूलाई कार्यक्रम स्थान दिन्छौँ भने मन्डेको एपिसोडमा चाहिँ बिहानको सँगलाई कार्यक्रम स्थान दिने गर्दछौ र ट्युस्डेको एपिसोडमा चाहिँ लेटेस्ट सँगलाई भने वेनेस्डेको एपिसोडमा चाहिँ रक सँगलाई कार्यक्रम स्थान दिन्छौ र थर्सडेको एपिसोडमा चाहिँ ऱ्याप एन्ड रिमिक्स सँगलाई भने चाहिँ फ्राइडेको एपिसोडमा नेपाली अकौष्टिक अनप्लग म्यासवर्क कभर सँग कार्यक्रम स्थान दिने गर्दछ। यसरी हामी हप्ताको छ दिन फरक फरक श्रृंखलाको साथमा उपस्थित हुन्छौं भने हामीलाई चाहिँ श्रोता साथीहरूले चाहिँ रेडियो ढोरबार 103.8 मेगाहर्जको साथै हाम्रो वेबसाइट www.radiodhorbara.com.np हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। हामी चाहिँ ठिक 4 बजेदेखि 5 बजेको 1 घण्टाको समयको लागि चाहिँ उपस्थित हुने गर्दछौ भने हाम्रो श्रोता साथीले चाहिँ हामीलाई ठिक 4 बजेदेखि 5 बजेसम्मको समयको लागि चाहिँ सुन्न सक्नुहुने हुनेछ र यसरी नै हामी नै गीतहरूलाई नै लिएर उपस्थित हुनेछौँ भने लक्ष्मी सुनारको साथमा चाहिँ सुन्न सक्नुहुनेछ र अहिलेको लागि भने चाहिँ धेरै कुराकानी नगरिकन कार्यक्रम चाहिँ सङ्ग्रह स्थान दिइनेछु। झमझम स्टाकोट बोलको यो गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदै हामी छोटो विश्वमा जानेछौँ। त्यति बेलाको समयको लागि भने चाहिँ हामी सँगै रहनुहोला है त।
1: पहिलो पुर्खादेखि चलिआएको रीति हो, यो रीतिलाई हामीले छोड्नुहुन्न। आउनु साथी हो, माया गर्छ, जाउँ झुलो र सँगसँगै गर्छ।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोलबाडा 103.8 मेगाहर्ज।
1: छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। दिएको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो। फेरि पोखरा पुग्नु छ, दिएको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भन्ने जस्तो पाइँदैन। यसमा चाहिँ महँगो होला नि, त्यसको त चिन्तै नगर्नु न दिदी। डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लाइज, धुलेगौडा हेल्प स्टोक प्रोपाइटर कृष्णराज पण्डित, फोन 0654140008।
2: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
3: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
3: हाम्रा विशेषताहरू
2: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
3: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
2: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
3: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
2: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98560262।
4: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
5: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510884161 र सिजन गुरुङ 97045940900।
6: सधैँझै यही आउँदो जेठ 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक धुलेगौडामा
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिए।

0: मौकाको फाइदा लिनुहोला।
1: उपचार हुने रोगहरू: गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारि गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र छिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श। साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनएमओली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
0: र 9687168887।
3: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी:
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0615-5294-5294-5287-5828।
5: छुवाछुत मुक्त समाज हाम्रो अभियान, दलित अधिकार र समान अवसर हाम्रो अधिकार।
6: हार्दिक निमन्त्रणा, यही जेठ 21 गते 20 जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समितिको आयोजनामा वृहत र्याली सहितको एकता भेला आयोजना गरिएको छ। शुक्ला गण्डकी नगरपालिकामा बसोबास गर्नुहुने दलित समुदायका सम्पूर्ण महानुभावहरूलाई बिहान 10 बजे दुलेगौंडा स्थित बीपी चोकमा उपस्थित भई र्यालीमा र नगरपालिकामा आयोजना हुने विशेष कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: आयोजक नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समिति।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगदै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु।
7: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरे क्या।
8: दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ।
7: होइन हतार छ, पछि आउँदै गरौँलाई।
9: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
12: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
13: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
12: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पुस्तोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
13: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
14: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारगली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
15: पञ्चनन्दन कृषि उद्योग कालीद्वार सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा।
14: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465010950।
16: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

हजुर केहीचिनको विश्रामलाई गर्दै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ तपाईँलाई सुन्दै हुनुहुन्छ रेडियो ढोर 12.8 मेगा हर्ज अन्तर्मनको आवाज अनि प्रोग्राम रहेको छ जिन्दगी रक्स र आज चाहिँ तपाईँको माझमा सन्डेको एपिसोडमा रहेर नै सदाबहारको गीत भन्ने कार्यक्रम सजिरहेको छ। पक्कै पनि हाम्रो श्रोता साथीले सुनेर भरपूर मनोरञ्जन लिनुभएको छ भन्ने आशा रह्यो। अहिलेको लागि भने चाहिँ धेरै कुराकानी नगरिकन कार्यक्रममा चाहिँ सँगलाई सन्देन नै छ भने वारी जमुना पारी जमुना बोलको यो गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छ। र अहिलेको लागि भने चाहिँ गीत छाड्दैछु स्वीकार्नुहोस्।

हजुर रानी जमुना पारी जमुना बोलको गीतलाई पनि कार्यक्रम सन्धिसकेको छ। तपाईँ हाम्रो श्रोता साथीहरू चाहिँ सुनिराख्नु भएको छ र आज चाहिँ हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ भने अब हामी छुट्टिनु पर्ने बेला पनि भइसकेको छ र यसरी नै अहिलेको लागि भने श्रोताहरूको माझमा सँगलाई स्थान दिने नै छौ भने मायाले बोलायो मलाई बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छौ र गीत सार्दैमा कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार पनि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: एस दुलेगौड़ा पोलिक्लिनिकमा यही डेट 23 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
1: वरिष्ठ हाड़ जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामी को स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फेस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
4: अब मुटुरोगको उपचारका लागि ठूलो राहत, नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँ सम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।

0: मेटल स्टील फन पर का सब सामान सैनी कति मजा एक ठाव मतर जलिनी पानी
1: हजुर सब सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
2: हामी कहाँ सटर च्यानल गेट ट्रस निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
2: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9856601013 9067279794
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्बया पुन
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
4: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ डाक्टर सुस्मिता गुरुङ
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
3: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी
6: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प स्टोर आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
7: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
1: धोरबाराही हाइलाइट्सको साथमा
8: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304 नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ढोरबाराही हाइलाइट्समा श्रेया गुरुङको स्वागत छ अब समाचारहरू सुन्नुहोस् प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सरकारका काम कार्यवाहीलाई लिएर विभिन्न राजनैतिक दलका सांसदहरूले गम्भीर आपत्ति जनाएका छन् नियमावली बमोजिम प्रक्रिया नमिचाउन जनसरकारका विषयमा गम्भीर बन्न र अन्तर्राष्ट्रिय सम्बन्धका संवेदनशील विषयमा तथ्यपरक अभिव्यक्ति दिन सांसदहरूले सरकार र सभामुखको ध्यान आकर्षण गराएका हुन् प्रश्न सोध्ने समय र संख्या कटौती गरिएको भन्दै सांसदहरूले संसदीय गरिमा र नियमावलीको मर्म विपरीत सदन चलाएको आरोप समेत लगाएका छन्। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले संघीय संसदको कार्य संचालन नियमावली अनुसार सदन चलाउन र जनताका आधारभूत समस्या समाधानमा गम्भीर हुन सरकारको ध्यान आकर्षण गराएका हुन्। राईले संसदको गरिमा कायम राख्दै जनसरकारका विषयमा परिणाममुखी काम हुनुपर्नेमा जोड़ दिनुभएको छ। बैठकमा प्रधानमन्त्री संघको प्रश्नोत्तर कार्यक्रमको सन्दर्भ उल्लेख गर्दै वहाँले नियमावलीमा व्यवस्था बमोजिम सांसदहरूलाई प्रश्न सोध्न पर्याप्त समय र अवसर नदिएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ। नियमावलीमा 15 सदस्यले प्रश्न सोध्न पाउने प्रावधान भए पनि थोरै संख्यामा मात्र प्रश्न सोध्न लगाएर प्रक्रिया टुंगाउन खोजिएको भन्दै वहाँले यसलाई छापामार शैलीको संज्ञा दिनुभएको छ। सांसद राईले आफूले यसअघि सदनमा उठाएका हावाहुरी पीड़ितका समस्याहरू हालसम्म सम्बोधन नभएकोमा सरकारको आलोचना गर्नुभएको हो। जनताको समस्या समाधान हुने वा नहुने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने उहाँको माग रहेको छ। अर्थमन्त्री डाक्टर सोनिम बागले निजी विद्यालयले लिने शुल्कमा प्रस्ताव गरिएको 3% योगदानलाई मध्यम वर्गमाथिको अतिरिक्त भारका रूपमा नभई सामाजिक समानता प्रवर्धन गर्ने प्रगतिशील करका रूपमा बुझ्न आग्रह गर्नुभएको छ। अर्थ मन्त्रालयमा आइतबार भएको पत्रकार सम्मेलनमा वहाँले साधारण निजी विद्यालयमा मासिक 2,000 रूपियाँ शुल्क तिर्ने अभिभावकले अतिरिक्त 60 रूपियाँ मात्र तिर्नुपर्ने उदाहरण दिँदै उक्त रकम दुर्गम क्षेत्रका दलित बालबालिकाको पोषण सुधारका लागि स्थापना गरिएको समता कोषमा प्रयोग हुने बताएका छन्। उहाँका अनुसार उठेको त्यो रकम जाजरको दैलेख मुगु जस्ता जिल्लाका दलित बालबालिकाको पौष्टिक आहारमा सुधार ल्याउन प्रयोग गरिनेछ। उहाँले सार्वजनिक वित्त व्यवस्थापन व्यवस्थामा रकम निश्चित शीर्षकमा मात्र खर्च हुने व्यवस्था नहुने स्वीकार गर्दै पनि समता कोषबाट उठेको स्रोत दलित बालबालिकाको पोषणमा केन्द्रित हुने गरी व्यवस्था गरिएको स्पष्ट पार्नुभएको छ। वाग्लेले निजी र सामुदायिक विद्यालय बीचको गुणस्तरीय अन्तर घटाउनु सरकारको दीर्घकालीन लक्ष्य रहेको बताउनु भएको हो। निजी विद्यालयलाई कमजोर बनाउने नभई सामुदायिक विद्यालयको गुणस्तर उकासेर अभिभावकको पहिलो रोजाई बनाउने उद्देश्य रहेको वहाँको भनाइ रहेको थियो। अर्थमन्त्री बाग्लीले शिक्षा क्षेत्र सुधारका लागि सरकारले आगामी आर्थिक वर्षमा 1 अर्ब रूपियाँ विनियोजन गरेको जानकारी दिँदै वाग्लीले देशभरका विद्यालयहरूको पूर्वाधार तथा अवस्थाको विस्तृत अध्ययन गरिने बताउनु भएको हो। शिक्षा मन्त्रालय संघको सहकार्यमा विद्यालय प्रणालीको समग्र पुनर्संरचना गर्ने तयारी भइरहेको उहाँको भनाइ रहेको छ। उहाँका अनुसार समता कोष मार्फत उठाइने स्रोत शिक्षा र सामाजिक न्यायका लक्ष्य प्राप्त गर्न सहयोगी हुनेछ। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवाको भाड़ा दर तोकेको छ। राइड सेयरिङलाई कानूनी मान्यता दिने गण्डकी देशकै पहिलो प्रदेश हो। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले नयाँ नियमावली अनुसार भाड़ा निर्धारण गरेको हो। चार पाङ्ग्रे सवारी साधन प्रयोग गर्दा अब सेवाग्राहीले शुरूमै 60 रूपियाँ बुझाउनु पर्नेछ। यात्रा जतिसुकै छोटो भए पनि शुरूबाटै 60 र 2 किलोमिटरको 97 गरी न्यूनतम 157 रूपियाँ भाड़ा लाग्नेछ। त्यसभन्दा बढ़ी दूरीका लागि प्रति किलोमिटर 48 रूपियाँ 50 पैसा भाड़ा तोकिएको छ। दुई पाङ्ग्रे सवारी मोटरसाइकल र स्कूटरको हकमा शुरूवाती भाड़ा 30 रूपियाँ कायम गरिएको छ। त्यसपछि प्रति किलोमिटर 16 रूपियाँ 85 पैसाका दरले भाड़ा तिर्नुपर्नेछ। दुई पाङ्ग्रेमा यात्रा गर्दा न्यूनतम 48 रूपियाँ 85 पैसा भाड़ा लाग्ने नियम बनाएको छ। सरकारले इन्धनका आधारमा छूटको व्यवस्था समेत गरेको छ। पेट्रोलियम पदार्थबाट चल्ने सवारीले 10% र विद्युतीय सवारीले 15% छूट दिनुपर्नेछ। मन्त्रालयकी प्रवक्ता मुना अधिकारीका अनुसार कम्पनीले आधार भाड़ा र दूरी अनुसारको शुल्क एपमै देखिने गरी राख्नुपर्नेछ। तोकिएको शुल्क भन्दा थप रकम लिन नपाउने व्यवस्था कड़ाईका साथ लागू गरिने उहाँले बताउनु भएको हो। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपालीले मन्त्री स्तरीय निर्णय मार्फत यो भाड़ा दर स्वीकृत गरेका हुन्। राइड सेयरिङ दोस्रो संशोधन नियमावली 2083 अनुसार यो निर्णय भएको हो। संघीय ऐन नायिकाले गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन 2076 दफा 13 टेकेर यो नियम ल्याएको मन्त्रालयले जनाएको छ। हाल यातायात व्यवस्था कार्यालय मार्फत राइड सेयरिङ कम्पनी दर्ता गर्ने प्रक्रिया जाँच शुरू भइसकेको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माको संयोजकतामा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले फेवा तालमा संचालनमा रहेका जल पर्यटन सम्बन्ध व्यवसायीहरूको शनिबार अनुगमन गरेका छन्। अनुगमनकै क्रममा डुब्न लागेका 14 वर्ष र 11 वर्षका दुई बालकको उद्धार गरिएको छ। अनुगमनका क्रममा संचालकहरूले व्यवसाय संचालन गर्दा पर्याप्त सुरक्षा मापदण्ड पालना नगरेको पाइएको छ। सानो उमेर नपुगेका बालबालिकालाई एक्लै छाडेको, कतिपयले लाइफ ज्याकेट नलगाएको, रेस्क्यूका लागि तयारी नगरेको र व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएको छ। त्यसै गरी फेवातालको जोखिम क्षेत्रसम्म बोटहरू लाने गरिएको र सुरक्षा सतर्कता अपनाएको देखिएको छैन। व्यवसाय राति अबेरसम्म पनि सञ्चालन गरेको पाएकाले यसअघि पनि जिल्ला प्रशासन कार्यालयको संयोजनमा सरकारवाला निकायको संयुक्त टोलीबाट अनुगमन गरी कार्यवाही भएको तथा सुधारको निर्देशन दिएको बेहोरा बितितै गएको छ। अहिले मनसून प्रभावित समय भएको र दैनिक रूपमा डुबानका घटना भई धनजनको क्षति भएकोले प्रचलित कानूनको पालना गर्न तथा सुरक्षाका मापदण्ड पालना गरी गराई व्यवसाय सञ्चालन गर्न पुनः ध्यानकर्षण गराएको छ। अन्यथा लापरवाही गरेमा कानून बमोजिम कडा कार्यवाही गरिने जानकारी दिएको छ। नेपालमा बालबालिका विरूद्ध हुने अनलाइन यौन दुर्व्यवहार र शोषणका घटना डरलाग्दो गरी बढ़िरहेको तथ्याङ्क सार्वजनिक भएको छ। नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार आर्थिक वर्ष 2081-82 मात्रै 732 बालबालिका साइबर अपराधको शिकार भएको भन्दै उजुरी दर्ता भएको छ। उजुरी दिनेमा 313 बालक र 419 बालिका रहेका छन्। अनलाइनमा हुने यस्ता 81% भन्दा बढ़ी घटनाहरू फेसबुक मार्फत हुने गरेको देखिएको छ। भोइस अफ चिल्ड्रेनको केएनएस जर्मनी जर्मन सहयोग र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रममा यस्तो तथ्य प्रस्तुत गरिएको हो। भोइस अफ चिल्ड्रेनले केएनएस जर्मनी र बाल अधिकार प्रबन्धन तथा अनलाइन बाल यौन दुर्व्यवहार रोकथाम राष्ट्रिय अभियान संघको सहकार्यमा यो कार्यक्रम गरेको हो। कार्यक्रममा भोइस अफ चिल्ड्रेनका उपनिर्देशक राजु घिमिरेले सन् 2023 514 बालबालिकामा गरिएको एक अध्ययनको नतिजा सार्वजनिक गर्नुभएको हो। सो अध्ययन अनुसार 13-18 वर्ष उमेर समूहका 97% बालबालिकाको इन्टरनेटमा पहुँच पुगिसकेको छ। अध्ययनमा सहभागी बालबालिकाहरूले 38.60% आफूलाई यौनजन्य सन्देश आएको बताएका छन्। त्यसै गरी 34% अश्लील फोटो र 13.60% अश्लील लिङ्ग वा भिडियो आएको खुलाएका छन्। 6.80% बालिका अनलाइनबाटै अन्य विभिन्न दुर्व्यवहार र शोषणमा परेका छन्। बालकहरूको अवस्था पनि उस्तै देखिएको छ। सहभागी बालकमध्ये 32.30% यौनजन्य सन्देश, 29.20% अश्लील फोटो र 15.40% अश्लील लिङ्ग वा भिडियो प्राप्त गरेको बताएका छन्। 6.20% बालक अनलाइनबाट अन्य दुर्व्यवहारमा परेका छन्। अभिभावकहरूको इन्टरनेटमा पहुँच भए पनि चेतनाको स्तर भने निकै कमजोर देखिएको छ। 99% अभिभावकसँग इन्टरनेटको सुविधा भए पनि उनीहरूलाई अनलाइन बाल यौन दुर्व्यवहार कानूनी प्रावधान, उजुरी प्रक्रिया र डिजिटल साक्षरता जस्ता विषयमा जानकारी नै नभएको पाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दे गाउँ कार्य समितिको सभापतिमा मनोज अधिकारी निर्वाचित हुनुभएको छ। आइतबार सम्पन्न प्रथम पालिका अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ। अधिवेशनबाट उपसभापतिमा अनिल अधिकारी क्षेत्री, सचिवमा मैना थापा, सहसचिवमा निशाल नेपाली र सदस्यहरूमा शशि कुमार श्रेष्ठ, उदय राज आचार्य, पवित्र नेपाली, लक्ष्मण श्रेष्ठ र सुदीप आर्यल चयन हुनुभएको छ। यस्तै जिल्ला प्रतिनिधि सभा रंजित आले, दीपक श्रेष्ठ, जय कार्य बागले खनाल, परेन्द्र घिमिरे चयन हुनुभएको छ। गोर्खाको बागबाग सुलीकोट गाउँपालिका चार हुरी फाँटमा नवनिर्मित 1500 आधारभूत अस्पताल सञ्चालनमा आएको छ। ग्रामीण क्षेत्रमा सहज र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले उक्त अस्पताल संचालनमा ल्याइएको हो। अस्पताल संचालनमा आएपछि दुर्गम क्षेत्रका नागरिकलाई सामान्य उपचारको लागि समेत गोर्खा अस्पताल, चितवन तथा काठमाडौँका विभिन्न अस्पताल धाउनुपर्ने बाध्यता क्रमशः कम हुँदै जाने गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले विश्वास व्यक्त गर्नुभएको हो। उहाँले स्वास्थ्य क्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राखी पूर्वाधार निर्माणसँगै सेवा विस्तारमा जोड़ दिँदै आएको बताउनु भएको हो। अस्पतालबाट एनडीजीपी विशेषज्ञ सहित ओपीडी सेवा, सामान्य उपचार, खोप सेवा, मातृ तथा शिशु स्वास्थ्य सेवा, अन्तर्ग सेवा, प्रयोगशाला लगायतका सेवा उपलब्ध हुने प्रमुख प्रशासकीय अधिकृत सुभाष आले मगरले बताउनु भएको हो। नेपाल सरकारको विनियोजित बजेट अन्तर्गत भ्याट सहित 14,40,07,813 रूपियाँ लागतमा ठेक्का सम्झौता भई दुई तला ढलान सहित 48 कोटी सुविधा सम्पन्न भवन निर्माण गरिएको हो। पालिका र निर्माण कम्पनी बीच 2078 असार 13 गते ओमबुट नव कान्तिपुर पालीसँग सम्झौता भई 2083 असारसम्म सम्पन्न गर्ने लक्ष्य रहे पनि केही महिना अघि नै निर्माण सम्पन्न भएको हो। साझ 5 बजेको ढोबरा हाइलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
9: तपाईँको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0664-14-100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
10: प्रदीप हेर न, दिएको दिन पनि आइसक्यो, घर घरमा बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
11: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानुपर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
9: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, धुलेगौडा बनकेवा चौक तनहु, प्रोपाइटर सुबेदार बाजुराम सुनार र सूर्य गहत्रास। मोबाइल 9860-78528 र 9800-28-16142।
12: कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
13: दिदी पनि नमजाएर झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
14: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0665-90-065, मोबाइल 98166-34372।
15: मेरो परिवार स्वस्थ छ, खुशी छ, मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठुलो खुशी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झन्डै गुमाइसकेको थिएँ, उनलाई कम्पन आएर मुछा परेकी थिइन्। धन्न मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगे। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौ।
16: बेसरी टाउको दुख्नु, आँखा तिरमिराएर धमिलो देख्नु, हात मुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौ।
15: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
17: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको जनहितमा जारी सन्देश।
18: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर एलर्जीले मेरो अनुहार नै।
19: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
20: कहाँ?
19: गण्डकी मेडिकल हल।
21: हो, गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
19: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
21: र चौथो शनिबार गण्डकी हस्पिटल हस्पिटल पोखरामा कार्यरत नाकान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिद्धेलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
18: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्ते बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0635903969, मोबाइल 9840869926। मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
21: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
18: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
21: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
18: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
21: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
18: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफै बिल्डिङमा र आफै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
21: फोन बजार सिद्धार्थ बैङ्क र फ्यामिली मेडिकलको बिचमा दुलेगौडा।
22: प्रोप्राइटर सुबिर श्रेष्ठ, थिम नारायण श्रेष्ठ, मोबाइल 9846956996।
18: सिटिईबीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय दुलेगौडामा भर्ना खुल्यो।
21: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचई ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेसनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
18: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
21: सिट सीमित छ, यही जुन 13 गतिसम्म फर्म भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
18: हाम्रा विशेषताहरू
21: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
18: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
21: समेना गृह र छात्रावासको व्यवस्था,
18: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
21: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
18: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्लागुण्डी चार दुलेगौडा तनहु।
21: फोन 0465414056, मोबाइल 9860608015, 9849715598, 9560443444 र 9403167788।

0: मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खाता त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मन लाउने खालको छ।
1: कहाँ बनाए चन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
0: हुन्छ नि गुप, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्ष भएर बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमणि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 98141 35622।
3: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
4: मिलन, धुम्रपान भनेको के हो?
3: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
4: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
3: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट थियो आन्द्रा मूत्र नली पाठीघर आदिको क्यान्सर हुन्छ। दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्र कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
4: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
3: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलटमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
0: छुवाछुत मुक्त समाज हाम्रो अभियान, दलित अधिकार र समान अवसर हाम्रो अधिकार।
2: हार्दिक निमन्त्रणा, यही जेठ 21 गते 20 जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समितिको आयोजनामा वृहत र्याली सहितको एकता भेला आयोजना गरिएको छ। शुक्ला गण्डकी नगरपालिकामा बसोबास गर्नु भने दलित समुदायका सम्पूर्ण महानुभावहरूलाई बिहान ठिक 10 बजे दुलेगौडा स्थित बीपी चोकमा उपस्थित भई र्यालीमा र नगरपालिकामा आयोजना हुने विशेष कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समिति। होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, हाल त फुटेर हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा पिभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा पर्बु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860-73-73-10 र 9821-53-507।
5: नमस्ते, अहिले तपाईँ सुन्दै

0: लौ आयो
1: ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पपोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्टेवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 98066-13-195 र 98467-15368।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
3: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
2: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको
4: छ। ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनिटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 065-414-2636, मोबाइल 98568-78302 र 98460-78302।
5: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नुहोस् र?
6: हो भने ज्यान भन्दा ठुलो कुरो त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
5: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ।
6: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
5: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
1: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पपोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजीराम सुनार, विनोद सुनार। मोबाइल 98165-93301।

थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबरमा कृष्ण शर्मासँगै तिमी सुसीको नमस्कार। थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। भारतको भूमि नेपालले मिचेको प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा चीन हालै विकसित मुलुकमा स्तरोन्नति भएको भन्ने भनाई त्रुटिपूर्ण रहेको दावी। प्रचण्डलाई सामान्य निमोनियाको संक्रमण, 12 वर्ष मुनिका बाल बालिका पनि चुरोटको लत। काठमाडौँबाट पूर्व चल्ने बसमा सीसी क्यामेरा जडान, अनलाइनबाटै टिकट काट्ने व्यवस्था। टर्कीमा पर्यटक बस दुर्घटना हुँदा 8 जनाको मृत्यु, 33 जना घाइते। र इण्डिया गोल्ड कपको दोस्रो खेलमा पनि नेपाल एक पराजित।

0: পূজো করি, ভক্ত হন প্রভু মহালক্ষ্মী বাতিল জীবন বীমা
1: প্রভু মহালক্ষ্মী লাইফ ইন্স্যুরেন্স লিমিটেড। समाचार अब विस्तारमा भारतको भूमि नेपालले पनि मिचेको र चीन विकसित मुलुकमा हाल मात्र स्तरोन्नति भएको प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिमाथि संसदमा प्रश्न उठेको छ। प्रधानमन्त्री शाहले आज संसदका प्रश्नको जवाफ दिने क्रममा दिनुभएको उक्त अभिव्यक्ति रेकर्डबाटै हटाउन प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसकी प्रमुख सचेतक बासना थापाले माग गर्नुभएको छ। नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले पनि राष्ट्रिय अखण्डतामा आँच आउने उक्त अभिव्यक्ति सामान्य नभएको बताउनुभयो।
2: जसरी एउटा जिम्मेवार व्यक्ति जिम्मेवार सदनको रोस्टमबाट जो कुरा व्यक्त गर्नुभएको छ त्यो सामान्य विषय छैन। सामान्य सभा महोदय उहाँले इन्फर्मल कुराकानीमा राखेको विषय जस्तो सम्झाउनु भयो कि जस्तो मलाई लागेको छ। यो कुरा धेरै नै गम्भीर छ। मुलुकका कि अरू कुनै मुलुकका सरकार प्रमुख राष्ट्र प्रमुखहरूले मञ्चमा बसेर हामीले फलानु देशको भूमि मिचेका छौं भन्छन् होला।
1: रापरपाकी सांसद खुशबू ओलीले चीनबारे प्रधानमन्त्रीले बोलेको कुरा त्रुटिपूर्ण रहेको बताउनुहुन्छ।
3: चाइनाको विषयमा एउटा टिप्पणी गर्नुभयो। युएन क्लासिफाइज चाइना एज अपर मिडल इन्कम डेभलपिङ नेसन स्टिल ड्यू टु डिस्पारिटिज इन वेल्थ एन्ड रिजनल डेभलपमेन्ट। सो पीएम इज रङ बेसिकली। चाइना हेज नट ग्रेजुएटेड टु डेभलप्ड कन्ट्री स्टेटस। त्यो सच्याउनु पर्ने हो कि यस्ता किसिमका त्रुटिहरू हुन्छन् कि जस्ट ऱ्यान्डमली आएर बोल्दाखेरि मलाई लाग्छ यस्तो नहोस् भन्ने विषयलाई यहाँनिर तीन दिन लिखित गर्नुपर्छ भनेको कारण चाहिँ उहाँको त्यहाँबाट आएर त्रुटि हुनुहुँदैन लाइफमा पनि विश्वले हेरिरहेको छ।
1: प्रधानमन्त्रीसँगको प्रश्नोत्तर नियमावली अनुसार नभएको भन्दै विपक्षी दलले संसदमा हंगामा गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले अकस्मात हात उठाएर सांसदले हालसम्म उठाएका प्रश्नको जवाब दिन रोस्टममा पुगेपछि नै विपक्षी दलका सांसदले विरोध जनाएका थिए। नेकपाका प्रमुख सचेतक युवराज दुलाल, एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर नियमावली अनुसार नभएको भन्दै आपत्ति जनाएका थिए। प्रधानमन्त्री बालेन हिँडेपछि पनि एमालेका महर, श्रम संस्कृति पार्टीका ध्रुवराज राई र आरएन राईले हात उठाएर बोल्न समय माग्दा सभामुखले ध्यानाकर्षण भएको बताउनुभयो।
4: मैले मान्य सदस्यले मागे अनुसारको आकस्मिक समय पनि दिइरहेको छु, व्यवस्था गरिरहेको छु, तर मान्य सदस्यहरूले सदनमा देखाउनु भएको व्यवहारप्रति मेरो ध्यानाकर्षण भएको छ। मान्य सदस्यहरूलाई आफ्नो भाषा सुधार्नको लागि म ध्यानाकर्षण गराउँछु।
1: विपक्षी दलका सांसदले नियमापत्ति जनाउँदा आक्रोशित रूपमा प्रस्तुत भएपछि सत्तारूढ राष्ट्रपाकी सांसद आशिका तामाङलाई राष्ट्रपाकै महिला सांसदले बाहिर निकालेका थिए। एमालेका प्रमुख सचेतक महरलाई रोकेर सभामुखले एमालेकै गुरू बरालाई बोल्न दिनुभएको थियो। बरालले पनि प्रधानमन्त्रीको प्रश्नोत्तर नियमावली अनुसार नभएकोमा आपत्ति जनाउनुभयो। सांसदले प्रधानमन्त्रीसँग प्रति प्रश्न गर्न पाउनुपर्ने नियम हनन भएको बारे प्रश्न उठाउनुभयो।
5: म स्वयं प्रतिनिधि सभाको सदस्यले प्रश्न गर्न पाउने जुन यो नियमावली दिएको अधिकार छ, यस्तै अरू मान्य सदस्यहरूको पनि अधिकार छ। यो अधिकारलाई भने यहाँ हनन भएको छ र सभामुख महोदयले यो पहिला यो परिषद नौको सम्पूर्ण व्यवस्थालाई प्रबन्ध नगरिकन आज जसरी हाउसमा प्रश्न उत्तरको विषयलाई अगाडि चाहनुभयो, यो विषयमा सभामुखजीले
1: बरालपछि पालो पाएका ध्रुवराजले प्रधानमन्त्री छापामार शैलीमा संसदमा आएको बताउनुभयो। अनि मात्र माइक पाउनुभएका महरले सभामुखले प्रधानमन्त्री बोल्नु अघि नियमावलीको नियमबारे बोलेको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्नुभयो।
5: स्वयं सभामुखज्यूको त्यो चाहिँ शब्द यो प्रतिसभाको रेकर्डबाट हटाउ भन्ने म माग गर्न चाहन्छु।
1: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्रधानमन्त्रीले जवाब दिन चाहनुलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउनु भएको थियो। नेकपाका सांसद वर्तमान पुनले विरोधकै लागि विरोध नगर्न सुझाउनु भएको थियो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका समेत पुष्पकमल दाहाल प्रचण्डलाई सामान्य निमोनियाको संक्रमण भएको पाइएको छ। स्वास्थ्यमा समस्या आएपछि हिजो बिहान ललितपुर स्थित नेपाल मेडिसिटी अस्पताल भर्ना हुनुभएका उहाँमा सामान्य निमोनियाको संक्रमण भएको र अहिले अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। उहाँको चिकित्सकहरूको निरन्तर निगरानीमा उपचार भइरहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ। पूर्ण निको हुन केही दिन समय लाग्ने भएकाले अझै दुई तीन दिन अस्पतालमै बस्नुपर्ने अस्पतालले भनेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
6: मार्बलको पाइप जान गयो घरले पनि केही भन्दैछ
7: एकदम ठिक छ पुरा
6: अनि क्रसवर्ड बिजनेस एउटातिर कता नि
7: यो त साइड जब भाइ यो चाहिँ
6: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको साइड दिन
7: सामान राम्रो छ
6: कस्तो हुनु साँच्चै यो लिन आएको विदेशमा पनि खोला छ
7: जोखिम फरकै युज हुन्छ
6: त्यही भएर गुणस्तरीय पन्निङको भर्खरको नाम
7: मार्बल
6: अनि पाइप फिटिङको लागि मार्बलकै सर्भिसमा जानुहोस् है
7: सुरक्षा घरको साँच्चै बन्द
8: पानी जीवनको आधार हो त स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालय पान्टा लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित पान्टा ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालय स्प्रिङ वाटर टाली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-7024 वा हिमालय वाटर .com.np लगइन गर्नुहोस्।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौ। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। बालबालिकामा पनि सुर्तिजन्य पदार्थ सेवन गर्ने लत रहेको पाइएको छ। विश्व सुर्तिजन्य पदार्थ रहित दिवसका अवसरमा आज स्वास्थ्य सेवा विभागले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा विद्यालय पढ्ने 12 वर्ष मुनिका बालबालिकाले पनि सुरुट सेवन गर्ने गरेको पाइएको जानकारी दिएको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसन्धानकर्ता कुसुम शाहीले अध्ययन प्रतिवेदन प्रस्तुत सातवटै प्रदेशका 50 विद्यालयमा कक्षा 7-10 पढ्ने 3000 बालबालिकामा अध्ययन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अध्ययनमा 10 वर्ष मुनिका बालबालिकाले पनि सुरुट सेवनमा लागेको पाइएको छ। त्यसक्रममा 57% मानिसले बिहान उठ्ने बित्तिकै सुरुट खाने गरेको र 74% सेवनकर्ताले सुरुट छाड्न कोशिश गरे पनि नसकिरहेको बताइएको छ। कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डाक्टर श्रीकृष्ण श्रेष्ठले सुर्तिजन्य पदार्थ उत्पादन गर्ने उद्योगले किशोर किशोरलाई लत बसाल्नका लागि हुक्का भेद जस्ता स्वादिलो र मिठास सुगन्ध आउने फ्लेभर राखेर बिक्री गर्ने पाइएको बताउनुभयो। कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डाक्टर वासुदेव उपाध्यायले आफ्नो घरमा कोही सुर्तिजन्य पदार्थ सेवनकर्ता छ भने छोडाउन आग्रह गर्नुभयो। सुर्तिजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौं उलटबाट टाढा बसौ स्वास्थ्य जीवन बुझौं भन्ने नाराका साथ आज दिवस मनाइएको छ। नेपालमा हरेक वर्ष 39,000 भन्दा बढ़ी मानिसको मृत्यु सुर्तिजन्य पदार्थको सेवनका कारण हुने गरेको छ। धूम्रपान र सुर्तिजन्य पदार्थले क्यान्सर मुटु रोग श्वास प्रश्वास सम्बन्धी दीर्घरोग मधुमेह जस्ता नसर्ने रोगहरू निम्त्याउने गरेको चिकित्सकहरूले बताएका छन्। काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारी साधनमा सीसी क्यामेरा जडान गरिएको छ। साथै बसको टिकट पनि अनलाइन मार्फत काट्न सकिने व्यवस्था गरिएको हो। सरकारले सबै सार्वजनिक सवारी साधनमा अनिवार्य रूपमा जीपीएस प्रणाली र सीसी क्यामेरा जडान गर्ने तयारी गरिरहँदा पूर्व यातायात व्यवस्थापन प्रणालीले भने काठमाडौँको नयाँ बसमार्गबाट पूर्वतर्फ सञ्चालन हुने सबै सवारी साधनमा जीपीएस प्रणाली र सीसी क्यामेरा जडान गरेको हो। पूर्व यातायात व्यवस्थापन प्रणालीका अध्यक्ष रजन रोक्काले नयाँ बसमार्गबाट पूर्वका विभिन्न स्थानमा चल्ने 81 सार्वजनिक सवारी साधनमा जीपीएस प्रणाली र सीसी क्यामेरा जडान गरिएको जानकारी दिनुभयो। काठमाडौँ पूर्व सञ्चालन हुने सार्वजनिक सवारी साधनलाई विक्रम सम्वत 2080 साउनदेखि एउटै कम्पनीमा आबद्ध गराएर सञ्चालन गरिँदै आएको छ। अब अन्तर्राष्ट्रिय समाचार। पश्चिमी टर्कीमा आज भएको पर्यटक बस दुर्घटनामा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने 33 जना घाइते भएका छन्। स्थानीय संचार माध्यमका अनुसार 38 यात्रु र 3 चालक दलका सदस्य बोकेको बस इस्मिर शहरबाट भूमध्य सागरीय पर्यटकीय गन्तव्य अन्टालियातर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो। यात्राको क्रममा डेनिलजे प्रान्त स्थित डेनिलजे आय दिन राजमार्गमा बस अनियन्त्रित भई सड़क किनारको सुरक्षा बारमा ठोकिएको थियो। दुर्घटनापछि बसमा आगलागी समेत भएको बताइएको छ। मृतक मध्ये बस चालक र 9 महिनाको एक शिशु पनि रहेका छन्। दुर्घटनामा घाइते भएका 33 जनालाई उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। केही घाइतेको अवस्था भने गम्भीर रहेको जनाइएको छ। अब खेल समाचार। नेपाल एले अल इण्डिया गोल्ड कपको दोस्रो खेलमा पनि पराजय भोगेको छ। आज भएको खेलमा नेपाल ए गुवा क्रिकेट एसोसिएशन विरूद्ध 3 विकेटले पराजित हुन पुगेको हो। राति भारी वर्षासँगै मैदान चिसो भएपछि ढिलो शुरू भएको खेल 34 ओभरमा घटाइएको थियो। भारतको देहरादूनमा नेपाल एले दिएको 211 रनको लक्ष्य गोवाले 33 ओभर 4 बलमा 7 विकेट गुमाएर पूरा गरेको हो। गोवाको जितमा ओपनर वीर यादवले 80 रनको अर्धशतकीय इनिङ खेलेका थिए। ललित यादवले 42 रन जोडेका थिए। नेपाल एका लागि युवराज खत्रीले 2 तथा हेमन्त धामी पवन सराफ र ललित राजवंशी देव खनाल र बसीर अहमदले समान 1-1 विकेट हात पारेका थिए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल ए निर्धारित 34 ओभरमा 9 विकेट गुमाएर 210 रन बनाउन सफल भएको थियो। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
9: भारतको भूमि नेपालले मिचेको प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा चीन हालै विकसित मुलुकमा स्तरोन्नति भएको भन्ने भनाई त्रुटिपूर्ण रहेको दावी।
1: प्रचण्डलाई सामान्य निमोनियाको संक्रमण। 12 वर्ष मुनिका बाल बालिकामा पनि चुरोटको लत।
9: काठमाडौँबाट पूर्व चल्ने बसमा सीसी क्यामेरा जडान। अनलाइनबाटै टिकट काट्ने व्यवस्था।
1: टर्कीमा पर्यटकीय बस दुर्घटना हुँदा 8 जनाको मृत्यु 33 जना घाइते।
9: र इण्डिया गोल्ड कपको दोस्रो खेलमा पनि नेपाल ए पराजित।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश विदा हुन्छौ। नमस्कार।
10: पानी प्यास लाग्यो। 1 घण्टाको पानी खाइदिउँ कि क्या हो?
11: नै बाबु, वर्षाको समय छ। पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ। म त बिरामी होइला।
12: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ। स्वस्थ बनौ।
13: अनुरोध हो। गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
14: ए सन्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको। यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि? चिन्ता लाग्छ हो सन्धि। अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्रणाली शुक्ला गण्डकी 10 मिनम खाडीमा जानु पर्यो सन्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
15: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली सुकनागनदेखि 10 मिनम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 98028 28810, 98028 28811 र 98028 28816।
16: ए सबिना, यस्तो हतारमा कता हो?
15: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, बिजान पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
16: ल, बिहेको घर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचाँदी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
17: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, धुलेगौडा बनकेवा चौक तनहु, प्रोपाइटर सुमेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460 78528 र 98028 16142।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect our student education and business success. शिक्षा कंडक्टर चार तुरी गोला वाटिंग डिपार्टमेंट भवन संगे मोबाइल अंतर्गत पांचवाँ बत्तीस चार से तिरंगा भी और अंतर्गत पांचवाँ बत्तीस शून्य तिरंगा
2: अब मुटुरोगको उपचारका लागि ठूलो राहत नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँसम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा विश्वसनीय सेवा अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
3: ओहो बाजु नमस्कार, स्कुल बस कुर्नु भयो त? अनि यति सानो बाबुलाई यति गर्नु किताबको झोला बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त?
4: के गर्नु, बानी पार्नु पर्छ नि नानी।
3: के केमा बानी पार्नुहुन्छ बाजु? बिचरा यति सानो बाबु बिहान 8 बजे कति खाएर पठाउनुहुन्छ? अनि स्कुलमा खाजाको रूपमा घरमा तयार गरेको खाजा पठाउनुहुन्न, फसलका तयार चाउचाउ बिस्कुट जस्ता पत्र खाएर जङ्कुट मात्र खुवाउनुहुन्छ। फेरि बेलुकी बसबाट 6 बजे आइपुग्छ, अनि फेरि उसलाई हुमक्कै चटारो। यो त बालबालिकाको लागि शारीरिक एवं मानसिक यातना जस्तै भयो होइन र?
4: के गर्ने त नानी, नजिकका स्कुलमा भर्ना गराउन सकेन, खाजा पकाउनै भ्याइँदैन।
3: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू। बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकास र राम्रो पढाइ हुनको लागि पोषणयुक्त खाना आवश्यक पर्छ। पोषणयुक्त खाना खान नपाउँदा, उमेरभन्दा बढी तौल भएको किताबको भारी बोकाउँदा, बढी होमवर्क गर्नुपर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ।
4: ए त्यस्तो पो हो नानी, ल अर्को वर्षदेखि चाहिँ नजिकको स्कुलमा जसरी नै पठाउँछौ अनि घरले बनाएको खाना र खाजा खुवाउँछौ। ल है नानी, स्कुल बस आयो, धन्यवाद है नानी।
5: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात शङ्ख फूलको प्रयोग नगरौ, बाल बालिकाको शारीरिक एवं मानसिक विकासमा सहयोग गरी स्मार्ट बनाऊ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
6: अन्तर्मनको आवाज।

0: मान्छे भोलि घर पूजा गर्नुपर्ने कलेजबाट फर्केर पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्ता नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुको साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
0: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9846683522।
0: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
2: अब चिन्ता नलिनुहोस्, शरण सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी सर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
2: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: शरण एन्ड सिसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
2: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9846631209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
1: किन हो हन्डी दिदी, त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
3: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता हो।
1: बजारै भरि फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
4: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
1: त्यसो भए विविध ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमनी स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गी र विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
5: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
6: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
7: मलाई पनि बिहेको लागि गहना चाहिएको छ।
6: आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
5: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्बा ज्याकेट सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
6: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, छकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरी सिङ्गापुरी होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफुल, टिकमाला, ढुम्री, ग्याबलिङ, मारवाडी, पातेसुन, गुलाकी, माउरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्ती, कन्थमाला, मुगामाला, हमिलमाला, न्यापुसिको, जापुसिको, तायोमाला, दुसाङ, माकसी, कल्ली, बिरमली, आँसी, सुर्खेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मङ्गलसूत्र, बालाचुरा, पञ्चधातु अङ्गुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
5: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर्स सप, मुक्तिनाथ ब्याङ्कको एक घरमाथि भुलेगौडा। प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811043305।
8: सधैँ पसल बाटो मुरा घिजारिया छ थाहा छ, कहिले कसै त अनि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
9: आज मैले भुलभुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। यहाँ त साबित्री, जिरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आफै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदो रहेछन्?
10: आफ्नै मिलबाट आफै अगाडि तोरी र तिल पिलेर स्वच्छ खारे तेल र सिमा उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनु। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछी पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल। फोन 0564142 र 98560-21692।
11: ए गर्मीमा आयो हजुर, सुकिसक्यो खाजा, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गललाई खान्छ।
10: होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछी पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल। फोन 0564142022 र 98560

0: Bara, apno apno banjangal ko apai raksha bara.
1: वन गढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपिल. सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात, पतिङ्गर, झारपात, काठ, दाउरा सुक्रिएका हुनाले सानो आगोको झिल्का सङ्ख्यामा आगो लाग्न सक्दछ. वनमा लाग्ने आगो वन डढेलो हो. वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्यजन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ. त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं. खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिउँ. सुरक्षा ठुटा निभाएर मात्रै फालौं. वनभोज खाएपछि राम्ररी आगो निभाऊ. गोठालो जाँदा राम्रो घाँस पराउँछ भनेर जंगलमा आगो नलगाऊ. कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्त समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ. वनमा आगो लगाउनु फौजदारी कसुर हो. कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम हराई 3 वर्षसम्म कैद र 60,000 रुपियाँसम्म जरिमाना हुन्छ. तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन चाहे कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपिल गर्दछ.
2: फेरि कहाँ पारेछन् बाबुले पसल?
3: बिबी चोकमै हो. पहिलाको ठाउँ भन्दा एक घरमाथि त्रिविया सोरुम थियो नि.
2: हो, त्यही घरमा नयाँ व्यवस्थापन र सब सेवा सुविधा सहित सरेको छ नि.
3: ए ल ल, तपाईँ पनि झुक्किन होला नि. याद राख्नुहोस्, गण्डकी सिस्टर पर्सन एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 जुले गौरा बिपी चोक,
2: प्रोपाइटर खान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925.
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा.
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार. फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ.
4: हामी कहाँ स्यामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ.
3: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुको साथै चस्मा पनि पाइन्छ.
4: एमसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भाइमा निकाल्न सकिन्छ. साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ. एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ.
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफै बिल्डिङमा र आफै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ. स्यामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला.
4: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेगौडा.
5: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ. मोबाइल 98460 56996 छ.
6: तपाईँ सुन्नुहुन्छ

0: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भयो, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
0: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुगोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
2: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिरा भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजमबरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछ। प्रोपाइटर मिन बहादुर सुनार 98253919122, 98058008 र 98460076।
3: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलेगौंडा तहको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
4: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
5: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा भएको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरा 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142385, मोबाइल 98560353497 र 98560348085 सम्पर्क गर्न सकिनेछ।
5: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्लागनदेखि 4 दुलेगौंडा तनहु।
6: नानी, भोक लाग्यो, खाजा खाऊ न?
7: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
6: आस बाबी।
8: मैले सुने छोरी, ल जाम हिँड।
7: सुन्नुहोस् न, खाजा खान त बिजी मामा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ अरे नि।
0: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
7: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सिकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028 28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
0: बीजी मोमो हाउस, दुलेगौंडा, हेल्पस चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
9: साइनी दिदी, आलु लगाउने बेला भयो, मै पाउनु भयो त?
10: ए, दाई पनि घरै हुनुहुँदो रहेछ त।
9: खै, ल्याउन त कहाँबाट ल्याएको नि कान्छे, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइनी, घरपतिको सफल एक टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
9: ए हो र, हस् दाई, म आजै जान्छु।
0: हजुर, यस हाइजेनिक राञ्च प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राञ्च प्रणाली, शुक्ला गण्डकी 8, सफल एकलिटोल गणपति, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98560 62891।
9: होइन हौ श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोन त मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
11: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
9: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौंडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खोलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
0: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा टिभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोप्राइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9821653507।
12: मयम चिसापानीबाट
13: काठमाडौँ
12: काठमाडौँबाट
14: मयम चिसापानी अनि पिसमा नझर्ने
13: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको रोत्सी मलबाट मयम चिसापानी
12: र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट छ नि।
14: हो र यस्तो सुविधा पनि आइसक्यो
5: हजुर। माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841161678 र दुलेगौडा ढोल फिर्दी छागदी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825526063।
14: अचानकै मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै सानो मोबाइल चला सिक्या
14: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति पुल्टो सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अगाएर फरक पर्दा दृष्टि समस्या आउँछ रे।
14: ए त्यसो भए जोगीमा के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेँ त सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा कतिसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन चलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाच्नु हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझे। यसलाई 20-20-20 नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
14: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ। नेपाल सरकार विज्ञापनको।
1: आहा कति स्वादिष्ट मासु, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
13: दिदी पनि नमगाएर झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्द पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो सीमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658-590-065 मोबाइल 9816633372।
5: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
7: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कुलमा म्यानेजमेन्ट समूहमा सिनेट सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल शुक्ला गण्डकी छ भुरुङ्गी।
7: हाम्रा विशेषताहरू
5: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
7: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
5: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
7: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीएको आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
5: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0658-71479 र 9560-62265।
15: अहिले 7:07 बज्यो।
0: सेटको साथमा बन्केवा कालिका सुनचारी पसल दुलेगौडा हेपो स्टोर आफ्नै भवनमा छातावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165 95301।
15: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
0: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्चन अक्षेत्रेस दुलेगौडा बिपी चोक
16: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461439304।
17: नमस्कार, साँझ 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्रीको स्वागत छ। तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com लगइन गरेर विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। ढोरबाराई हाइलाइट शुरू गरौं आजका मुख्य समाचारहरूबाट।
18: नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति विवादमा रेकर्डबाट हटाएर माफी माग्नुपर्ने विपक्षी दलको माग सरकार प्रमुखले नै हामीले भूमि मिचेका छौं भन्नु सामान्य विषय नभएको टिप्पणी।
17: आगामी वर्षको बजेट सानो आकारको रहेको र महत्वाकांक्षी नभएको अर्थमन्त्री वाग्लेको दावी नेपालमा 12 वर्ष मुनिका बाल बालिकामा पनि चुरोटको लतमा रहेका प्रतिवेदन सार्वजनिक।
18: गण्डकी प्रदेशमा राइड सेयरिङको भाडा दर निर्धारण बेमौसमी हावाहुरीले तनहुमा कृषि बालीमा ठूलो क्षति खेतीको पूर्ण तथ्याङ्क संकलन गर्ने कार्य जारी।
17: इन्धनको मूल्य 6% बढ़ने श्रीलंका सरकारको निर्णय कंगोमा फैलिएको इबोला निकै चिन्ताजनक रहेको चेतावनी।
18: र चीनलाई हराउँदै नेपाली क्रिकेट टोली एसियाली खेलकुद छनौटमा विजयी शुरूआत।
17: समाचार अब विस्तारमा सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेका रम्पिया धुरा र कालापानी सीमा विवाद कूटनीतिक संवाद र वार्ता मार्फत समाधान हुने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा आर्यले सोध्नु भएको प्रश्नको जवाब दिँदै प्रधानमन्त्री शाहले भारत सरकारलाई आधिकारिक कूटनीतिक नोट पठाएको र त्यसको जवाब पनि प्राप्त भइसकेको जानकारी दिनुभएको छ। यस्तै जवाब दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको र दुवैतर्फको समस्या एकसाथ समाधान गर्ने बताउनु भएको हो। तर उहाँको भनाईमा विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका थिए। नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले नेपालले भारतको भूमि कहाँ मिचेको हो छिटो भन्दा छिटो जानकारी गराउन प्रधानमन्त्री शाहसँग माग गर्नु भएको छ। प्रधानमन्त्रीले तथ्य बिना दुई देशको सीमाबारे बोलेको कुरा रेकर्डबाट हटाउनु उहाँको माग छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद रमेश मल्लले पनि सरकार प्रमुखले नै हामीले भूमि मिचेका हौं भन्नु सामान्य विषय नभई यो सच्याउनु पर्ने माग गर्नु भएको छ।
18: यस्तै सुकुम्बासी समस्या र काठमाडौँबाट बस्ती खाली गराइएको बारेमा सोधिएको प्रश्नमा प्रधानमन्त्री शाहले उहाँहरूको ज्यान जोखिमबाट जोगाउने काम गरेको दावी गर्नुभयो। सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने काममा आफूहरू प्रतिबद्ध रहेको बताउँदै त्यसको लागि केही समय लाग्ने प्रधानमन्त्री शाहको भनाइ छ। सहकारी समस्या बारेको प्रश्नमा प्रधानमन्त्री शाहले बचत पेर्दाका लागि एउटा कोष खडा गरिएको भन्दै त्यसको लागि सरकारी पैसा मात्रै नभएर सहकारीबाट समेत पैसा उठाएको बताउनु भएको छ। यस्तै नवयुवा आन्दोलन बारेको मानवाधिकार आयोगको प्रतिवेदन बारे कंग्रेस नेता अर्जुन नरसिंह केसीले उठाएको प्रश्नमा प्रधानमन्त्री शाहले यो सहित अन्य घटना बारे गठन भएका आयोगका प्रतिवेदनहरू समेत अध्ययन गर्न समिति बनाउने र समितिको सिफारिश अनुसार अगाडि बढ़ने बताउनु भएको छ। यसैबीच महादरको समस्याको बारेमा सांसदहरूले उठाएको विषयलाई पेचिलो भएको बताउँदै प्रधानमन्त्री शाहले यो विषय जटिल रहेको बताउनुभयो। समाधान बारे अध्ययन भइरहेको भन्दै उहाँले अन्तर्राष्ट्रिय रूपमा भएको हत्या र हिंसा बाहेक विकल्पहरू बारे पनि सोचिएको बताउनु भएको छ। यस्तै विद्युत प्रयोगमा मूल्य अभिवृद्धि कर लगाएर सर्वसाधारणमा समस्या पारेको विषयको प्रश्नमा प्रधानमन्त्री शाहले देश अहिले तत्काल विद्युतीय युगमा जान सक्ने अवस्था नरहेको बताउनु भएको छ। हरेक भान्सामा विद्युतीय चुलो प्रयोग गर्ने हो भने सबै ट्रान्सफर्मर र सब स्टेशन पड्किने भन्दै उहाँले क्षमता विकास गर्न पैसा चाहिने भएकाले 50 युनिट भन्दा माथि 5% भ्याट लगाउने व्यवस्था गरेको उल्लेख गर्नुभयो। 100 रूपियाँमा 5 रूपियाँ भनेको निकै कम पैसा रहेको पनि उहाँले बताउनु भएको छ।
17: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको रोस्ट्रोमबाट दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्बिङले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया जनाउँदै सीमा जस्तो संवेदनशील विषयलाई प्रधानमन्त्रीले संवादबाट प्रस्तुत गरेको शैली आपत्तिजनक भएको बताउनु भएको हो। उहाँले भारतद्वारा नेपाली भूमि अतिक्रमणको विषय गरेको शैली विषय नयाँ नभए पनि नेपालले भारतको सीमा निस्केको भन्ने प्रधानमन्त्रीको अप्रमाणित अभिव्यक्ति सर्वथा अनुचित रहेको राप्रपाको ठहर रहेको उल्लेख गर्नुभएको छ। लिङ्गलिङले उक्त विषयमा यथार्थ सार्वजनिक गरी स्पष्ट पार्न प्रधानमन्त्री तथा नेपाल सरकारसँग माग गर्नुभएको हो। साथै यस विषयमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले पनि आफ्नो आधारित धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा दिएको अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आइरहेका बेला राप्रपाले सरकारसँग औपचारिक स्पष्टीकरण माग गरेको छ।
18: नेकपा एमाले प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्रीको भनाईलाई गैर जिम्मेवार तथ्यहीन र राष्ट्रिय हित विपरीत रहेको बताउनुभयो। आचार्यले प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले संसदको रोस्टमबाट नेपालले पनि अरूको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिनु अत्यन्तै खेदजनक रहेको बताउनु भएको छ। यसैबीच नेपाली कांग्रेसले पनि प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दुई देश बीचको सीमाबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। आज नेपाली कांग्रेसका उप सभापति विश्व प्रकाश शर्माले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै प्रधानमन्त्री बोल्दा 10 दर्जन पटक सोचेर बोल्नुपर्ने बताउनु भएको हो। सामाजिक सञ्जाल मार्फत शर्माले प्रधानमन्त्रीले बोल्नु अगाडि 10 दर्जन पटक सोच्नुपर्ने बताउनु भए उहाँले कूटनीतिक प्रश्नमा संयम र परिपक्वता झनै जरूरी रहेको समेत बताउनु भएको छ। उहाँले यस बारेमा प्रधानमन्त्रीको पार्टी राष्ट्रपाको धारणा पनि माग गर्नु भएको छ। प्रधानमन्त्री पालनले आज संसदमा भारतले नेपालको भूमि मिचिरहेको मात्र नभएर नेपालले पनि भारतको भूमि मिचेको आफूले आलसालै थाहा पाएको बताउनु भएको थियो।
17: अर्थमन्त्री डाक्टर सोरेन वाग्लेले आउँदो आर्थिक वर्ष 2083-84 को बजेट सानो आकारको रहेको र महत्वाकांक्षी नभएको दावी गर्नुभएको छ। बजेटपछि आज आयोजित पत्रकार सम्मेलनमा उहाँले बजेटलाई कुल ग्रास्थ उत्पादन अनुपातसँग तुलना गरेर हेर्नुपर्ने भन्दै सीमाभित्र नै बजेट आएको दावी गर्नुभएको हो। विगतमा जीडीपीका आधारमा 37% बराबरसम्मको बजेट आकार आएकोमा यो पटक 28.5% हाराहारी मात्र बजेटको आकार रहेको अर्थमन्त्रीले बताउनु भएको हो। अहिले देशको ऋण आकार डीजीपीको 43% हाराहारी रहेको उल्लेख गर्दै उहाँले यो पटक 4.10 अर्ब आन्तरिक ऋण र 2.47 अर्ब रूपियाँलाई यो ऋणको लक्ष्य लिएको उल्लेख गर्नु भएको छ। यो ऋण पहिले लिएको ऋण तिर्नमा समेत खर्च हुने उहाँको भनाइ छ। 15.80 अर्ब रूपियाँ राजस्व सञ्चालन केही महत्वाकांक्षी रहेको भन्दै अर्थमन्त्री वाग्लेले विगतका वर्षमा 8-9% हाराहारीका दरले मात्रै राजस्व वृद्धि भइरहेकोमा अहिले 20% वृद्धिको लक्ष्य लिएको बताउनु भएको हो। उहाँले आउँदो आर्थिक वर्षको बजेटमा असाधारण काम गरेको दावी गर्नु भएको छ। बजेट कार्यान्वयन हुँदैन भन्ने वा हुँदैन भन्ने 4 दशकदेखिको भाष्यलाई यसपालि चिर्ने गरी काम गरेको उहाँको भनाइ छ। अर्थमन्त्री वाग्लेले अस्ति शुक्रबार 21.24 अर्ब रूपियाँ बराबरको बजेट सार्वजनिक गर्न थालेको थियो।
18: नेपालमा 12 वर्ष मुनिका बालबालिकाहरू पनि क्षयरोगको लतमा रहेको तथ्याङ्क सार्वजनिक भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अध्ययनमा यो तथ्य फेला परेको अनुसन्धानकर्ता कुसुम शाहीले जानकारी दिनुभयो। विश्व स्फूर्तिजन्य पदार्थ रहित दिवसको अवसरमा आज स्वास्थ्य सेवा विभागले आयोजना गरेको कार्यक्रममा अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै अनुसन्धानकर्ता शाहीले सातवटै प्रदेशमा 50 विद्यालयमा कक्षा 7-10 कक्षासम्म पढ्ने 3,000 बाल बालिकामा अध्ययन गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार अध्ययनमा 10 वर्ष मुनिका बाल बालिकाले पनि चुरोट प्रयोग गर्ने गरेको र 12 वर्ष मुनिकै बालबालिका चुरोटको लतमा रहेको पाइएको छ। अध्ययन सहभागी मध्ये 57% बिहान उठ्ने बित्तिकै चुरोट खाने गरेको र 74% चुरोट छोड्न कोसिस गरे पनि नसकिरहेको बताएका थिए।
17: चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले चुरे क्षेत्रमा बढ्दो अवैध उत्खनन र वन फडानी रोक्न माग गर्दै भोलि सरकारलाई ध्यानकर्षण पत्र बुझाउने भएको छ। चुरे क्षेत्रमा भइरहेको अवैध उत्खनन क्लस्टर उद्योगको मन परी र वन विनाशले तराई मधेसको भूमि मरूभूमिकरण हुने खतरा बढ़ेको हुँदै अभियानले हस्ताक्षर संकलन गरेको हो। जेठ 1 गतेदेखि शुरू भएको मेची महाकाली हस्ताक्षर अभियान आज काठमाडौँको माइती क्षेत्रमा संचालित भएको छ। अध्यक्ष सुनिल कुमार यादवका अनुसार त्यसभरका झण्डै 200 ठाउँमा जनजागरण तथा हस्ताक्षर संकलन कार्यक्रम संचालन भएको छ। झापाको मेची पुलदेखि कञ्चनपुरको महाकाली पुलसम्म पुगेर संचालन गरिएको यस अभियानमा चुरे क्षेत्रको अवस्था अत्यन्तै चिन्ताजनक रहेको पाइएको उहाँले बताउनु भएको छ।
18: प्रधान न्यायाधीशले निशुल्क कानूनी सहायता परिषदको अध्यक्षमा राख्ने सरकारको प्रस्ताव सर्वोच्च अदालतले स्वीकार गरिदिएको छ। सर्वोच्चको सम्पूर्ण न्यायाधीश संलग्न पूर्ण बैठक एक प्रधान न्यायाधीश परिषदको अध्यक्ष बस्दा विवादमा पर्न सक्ने निष्कर्षसहित स्वीकार गरिएको हो। परिषदको कार्यकारी समितिमा कानून मन्त्रीलाई अध्यक्षमा राख्ने सरकारको प्रस्ताव समेत सर्वोच्चले अस्वीकार गरेको छ। प्रधान न्यायाधीशले तोकेको न्यायाधीश अध्यक्ष बस्दा मर्यादा क्रममा कानून मन्त्री माथि हुने भएकाले बस्दामा मूल्य राय सर्वोच्चले दिएको छ। कानूनी सहायता परिषदका अध्यक्षमा प्रधान न्यायाधीशले तोकेको सर्वोच्चका न्यायाधीश राख्ने प्रस्ताव सरकार समक्ष गरिएको छ। यस्तै परिषदका उपाध्यक्षबाट कानून मन्त्रीलाई जित्न पाए दिएको छ भने सरकारको प्रस्ताव अध्ययन गर्न सर्वोच्चका 3 न्यायाधीश संलग्न उच्च स्तरीय समिति समेत गठन भएको थियो।
17: राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लागण्डकीको पहिलो अधिवेशन आज आइतबारबाट शुरू भएको छ। दुलेगौड़ामा आयोजना भइरहेको अधिवेशन मार्फत नगरको नेतृत्वका लागि 3 आकांक्षी देखिएका छन्। पदार्थ समितिका संयोजक हरि खड्का सहित जिल्लाको उपसभापति समेत भइरहेका विजय जोशी र नगर समितिका सचिव राजेश पाण्डे आकांक्षी रहनु भएको छ। यस्तै उपसभापतिमा पनि निर्वाचन भएको छ। यो पदमा राजकुमार भण्डारी र रूपा पौडेल बीच प्रतिस्पर्धा भएको छ। यस्तै सचिव पदमा सरोज पौडेल र पवित्रा पोखरेल बीच प्रतिस्पर्धा भएको हो। प्राप्त जानकारी अनुसार यी 3 पदमा भएको निर्वाचनमा मतदान सकिएर अहिले मतगणना भइरहेको छ। नगर समितिका लागि अन्य पदहरूमा भने सर्वसम्मत सदस्यहरू चयन भएका छन्।
18: तपाईँ यति बेला साँझ 7 बजेको ध्वनिवाही हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
19: छुवाछुत मुक्त समाज हाम्रो अभियान, दलित अधिकार र समान अवसर हाम्रो अधिकार।
20: हार्दिक निमन्त्रणा यही जेठ 21 गते 20 जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समितिको आयोजनामा वृहत र्याली सहितको एकता भेला आयोजना गरिएको छ। शुक्ला गण्डकी नगरपालिकामा बसोबास गर्नुहुने दलित समुदायका सम्पूर्ण महानुभावहरूलाई बिहान 10 बजे दुलेगौड़ा स्थित बीपी चोकमा उपस्थित भई र्यालीमा र नगरपालिकामा आयोजना हुने विशेष कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
19: आयोजक नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समिति। आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
21: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
19: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजन गुरुङ। मोबाइल 9510 88461 र सिजन गुरुङ 97045 40900।
2: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
19: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, धुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 98058501422, दिपेश मल्ल ठकुरी 98058501420, दीप मल्ल ठकुरी 98460145530।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यस्तो घरमा नट्दै भएन। ए तिमी पो बस्ती घर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरे त। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दिनराई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहालेँ, चिया त पिएर जाऊ। खाना हतार छ, पछि आउँदै गरौँलाई।
22: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लगेट, सोफा लगायो, पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पाइन्छ।
19: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वागले। सम्पर्क 98460261268 र 98560260
20: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
19: एस दिलेगौडा पोलिक्लिनिकमा इमिडिएट 23 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
20: वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
19: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
20: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुनिल आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
19: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
20: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइरोइड, पाइल्स, फिस्टुला र प्रेसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
19: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
20: सब जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
3: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नुहुन्छ र?
23: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ,
23: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
18: विश्रामपछि पुनः स्वागत छ धोरबाराही हेडलाइन्समा। अब बाँकी समाचारहरू। नेपालमा बाल बालिका विरूद्ध हुने अनलाइन यौन दुर्व्यवहार र शोषणको घटना डरलाग्दो गरेर बढ़िरहेको तथ्याङ्क सार्वजनिक भएको छ। नेपाल प्रहरीको साउगर ब्यूरोका अनुसार आर्थिक वर्ष 2081-82 मात्रै 732 बाल बालिका साउगर अपराधको शिकार भएको भन्दै उजुरी दर्ता भएको छ। उजुरी दिनेमा 313 बालक र 419 बालिका रहेका छन्। अनलाइनमा हुने यस्ता 81% भन्दा बढ़ी घटनाहरू फेसबुक मार्फत हुने गरेको देखिएको छ। भोइस अफ चिल्ड्रेनले केएनए एच जर्मनी जर्मन सहयोग र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजकको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रममा यस्तो तथ्य प्रस्तुत भएको हो। भोइस अफ चिल्ड्रेनले केएनएच जर्मनी र बाल अधिकार प्रवर्धन तथा अनलाइन बाल यौन दुर्व्यवहार रोकथाम अन्तर्राष्ट्रिय अभियानसँगको सहकार्यमा यो कार्यक्रम गरेको हो। कार्यक्रममा भोइस अफ चिल्ड्रेनका उपनिर्देशक राजु घिमिरेले सन् 2023मा 514 जना बाल बालिकामा गरिएको एक अध्ययनको नतिजा सार्वजनिक गर्नुभयो। सो अध्ययनका अनुसार 13 देखि 18 वर्ष उमेर समूहका 97% बाल बालिकाको इन्टरनेटमा पहुँच पुगेको देखिएको छ।
17: तनहुँ २बाट निर्वाचित भएका प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले बालन नेतृत्वको सरकारले सुशासन कायम गर्न काम गरिरहेको दावी गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपास गण्डकी नगर समितिको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै सांसद न्यौपानेले अबको केही समयमा जनताले महसुस गर्ने गरी सुशासनको पक्षमा सरकारले काम गरेको बताउनु भएको छ। उहाँले भ्रष्टाचार अन्त्य गर्न बालन शाह नेतृत्वका सरकारका लागि रहेको बताउँदै राज्यको तल्लो स्थानसम्म सुशासन कायम गर्न आगामी प्रदेश र स्थानीय तहको निर्वाचन आफूहरूले जित्न आवश्यक रहेको बताउनु भएको हो। उहाँले केन्द्र सरकारको निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न आफूहरूकै सरकार प्रदेश र स्थानीय तहमा हुनुपर्ने भन्दै पार्टीलाई मजबूत बनाएर प्राप्त जनमत जोगाउन पार्टीका नेता र कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ।
18: नेपालमा नै पहिलोपटक राइड सेयरिङमा वैधता दिएको गण्डकी प्रदेश सरकारले यस सेवाको सवारी साधनको भाडा दर पनि निर्धारण गरेको छ। गण्डकी प्रदेश राइड सेयरिङ नियमन तथा व्यवस्थापनको दोस्रो संशोधन नियमावली 2083 अनुसार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले भाडा दर निर्धारण गरेको हो। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपालीले हालै नियमावली अनुसार मन्त्री स्तरीय निर्णय मार्फत भाडा दर तोक्नु भएको हो। संघीय सवारी तथा यातायात व्यवस्थापन ऐन नआएकाले यो नियमावली गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन 2076 दर्ता 13 टेकेर लागू गरिएको छ। गण्डकी प्रदेशमा यातायात व्यवस्था कार्यालय मार्फत राइड सेयरिङ कम्पनीहरूको दर्ता प्रक्रिया पनि शुरू भइसकेको मन्त्रालयले जनाएको छ।
17: कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माको संयोजकत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले फेवातालमा सञ्चालनमा रहेको जल पर्यटन सम्बद्ध व्यवसायीहरूको शनिबार अनुगमन गरेका छन्। अनुगमनकै क्रममा डुब्न लागेका 14 वर्ष र 11 वर्षका 2 बालकको उद्धार गरिसकिएको छ। अनुगमनका क्रममा सञ्चालकहरूले व्यवसाय सञ्चालन गर्दा पर्याप्त सुरक्षा मापदण्ड पालन नगरेको पाइएको छ। सानो उमेर नपुगेका बालबालिकालाई एक्लै छाडेको कतिपयले लाइफ ज्याकेट नलगाएको रेस्क्यूका लागि तयारी नगरेको र व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएको छ। त्यसै गरी फेवातालको जोखिम क्षेत्रसम्म बोटहरू लाने गरिएको र सुरक्षा सतर्कता अप्नाइएको देखिएको छैन।
18: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य अवस्था स्थिर रहेको छ। मेडी सिटी अस्पतालले आज बेलुका अध्यक्ष दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको स्वास्थ्य बुलेटिन अनुसार हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको र उपचारप्रति सकारात्मक प्रतिक्रिया देखिरहेको जनाइएको छ। श्वासप्रश्वास सम्बन्धी समस्याका लक्षण देखिएपछि अध्यक्ष दाहाल शनिबार बिहान रहेपुर स्थित मेडी सिटी अस्पतालमा भर्ना हुनुभएको थियो। अस्पतालको चिकित्सक टोलीद्वारा गरिएको परीक्षणका क्रममा उहाँ निमोनियाको संक्रमण देखिएको छ। यस सम्बन्धमा आवश्यक स्वास्थ्य परीक्षणहरू सम्पन्न भइसकेका छन्। अस्पतालले जनाए अनुसार उपचार प्रक्रिया शुरू गरिएको छ। पूर्ण स्वास्थ्य लाभ सुनिश्चित गर्न तथा निरन्तर निगरानी र उपचारका लागि सावधानी स्वरूप उहाँलाई 2-3 दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अस्पतालले जनाएको छ।
17: गाउँ कार्य समितिको सभापतिमा मनोज अधिकारी निर्वाचित हुनुभएको छ। आइतबार सम्पन्न प्रथम पालिका अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो। अधिवेशनबाट उपसभापतिमा अनिल अधिकारी छेत्री, सचिवमा मैना थापा, सहसचिवमा निशाल नेपाली र सदस्यहरूमा शिशिर कुमार श्रेष्ठ, उदयराज आचार्य, पवित्र नेपाली, लक्ष्मण श्रेष्ठ र सुदीप अरल चयन हुनु भएको छ। यस्तै जिल्ला प्रतिनिधिमा रंजित आले, दीपक श्रेष्ठ, जयकाली वागले खनाल, फरिन्द्र घिमिरे चयन हुनु भएको छ।
18: बेमौसमी हावाहुरी तनहुमा कृषि बारी में ठूलो क्षति पुर्याएको छ। हावाहुरीले जिल्लाका विभिन्न क्षेत्रमा लगाइएको तरकारी मकै र फलफूलको बाली नष्ट गरेपछि किसानहरू मर्कामा परेका छन्। जिल्ला कृषि विकास कार्यालय तनहुका शासन अधिकारी किरण परियारका अनुसार भीषण हावाहुरीले जिल्लामा 10 पालिकामा कृषि बालीमा ठूलो क्षति पुर्याएको छ। परियारले भन्नुभयो जिल्लाभरि कृषिमा निकै ठूलो नोक्सानी भएको विवरणहरू आइरहेका छन्। विशेष गरी तरकारी मकै किरा बालीमा बढ़ी क्षति पुगेको छ। अहिले स्थानीय तह मार्फत क्षतिको पूर्ण तथ्याङ्क संकलन गर्ने कार्य भइरहेको छ। एक सप्ताह अगाडिदेखि पटक पटक आएका हावाहुरीले क्षति पुर्याएको कार्यालयले जनाएको छ।
17: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको सचिवालय बैठक आज आइतबार बेलुका बस्ने भएको छ। महामन्त्री कविन्द्र बोलाकोटीका अनुसार बेलुकी 8 भर्चुअल रूपमा बैठक बस्ने भएको हो। बैठक भर्चुअल माध्यमबाट बस्ने पनि उहाँले बताउनु भएको छ। उहाँका अनुसार बैठकमा समसामयिक राजनीतिक र पार्टी गतिविधि अनुशासन आयोग र विभागहरूको मनोनयन अनुशासनात्मक कार्यवाही लगायतका कार्यसूचीमा छलफल हुने महामन्त्री बोलाकोटीले बताउनु भएको छ। त्यस्तै प्रदेश अधिवेशन कार्यविधि महाधिवेशन मूल आयोजक समिति अन्तर्गतको उपसभापति महाधिवेशन निर्वाचन कार्यविधि विधान संशोधन संघीय सांसदहरूको पार्टी जिम्मेवारी लगायतका विषयमा पनि छलफल हुने उहाँले बताउनु भएको हो। त्यस्तै जिल्ला अधिवेशन कार्यविधिमा संशोधन प्रदेश जिल्ला र पालिका समितिको अधिवेशनमा 25% बढ़ी मत प्राप्त गर्ने पदाधिकारीहरूको उम्मेद्वार एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने सम्बन्धित तहको अधिवेशनमा उम्मेद्वार नभई एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने लगायत बारे छलफल भएको उहाँले बताउनु भएको छ।
18: कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव तोलामा 20,500 रूपियाँले बढ़ेको छ। भाव बढ़ेर सुन आज तोलाको 3,11,100 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,90,600 रूपियाँमा कारोबार भएको थियो। सरकारले सुनको भन्सार 10% वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि तोलामा 305 रूपियाँले बढ़ेको छ। शुक्रबार तोलाको 5,040 रूपियाँमा कारोबार भएको चाँदी आज तोलामा 5,345 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ।
17: श्रीलंकाको पेट्रोल र डिजेलको मूल्य झण्डै 6% बढ़ाइएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको आर्थिक सुधार योजना अनुरूप लगातार मूल्य समायोजन गर्ने र सरकारी अनुदान क्रमश हटाउने उद्देश्यले निर्णय गरेको समाचार संस्था एएफपीले जनाएको हो। राज्य संचालित इन्धन कम्पनीका अनुसार पेट्रोलको मूल्य प्रति लिटर 410 434 र डिजेलको मूल्य 392 श्रीलंकी रूपियाँ कायम भएको छ। आईएमएफले श्रीलंकालाई दिएको 2,90,00,000,000 अमेरिकी डलरको राहत प्याकेज अन्तर्गत 69,50,00,000 डलरको किस्ता जारी गरेको केही दिनपछि सरकारले इन्धनको मूल्य बढ़ाएको हो। राष्ट्रपति अनुराग कुमार दिशा नायकेले आईएमएफलाई पठाउनु भएको पत्रमा आउँदो सेप्टेम्बरसम्म इन्धन अनुदान पूर्ण रूपमा हटाइने उल्लेख रहेको छ।
18: कंगोमा फैलिरहेको इबोला भाइरस संक्रमण निकै चिन्ताजनक रहेको चिकित्सा सम्बन्धी परोपकारी संस्था मेडसा फ्रन्टियर्सले चेतावनी दिएको छ। एमएसएफका उपनिर्देशक डाक्टर अलन गोन्सालेसले यसैगरी यति छिटो यति धेरै संक्रमण नफैलिएको बताउनु भएको बीबीसीले जनाएको छ। प्रकोप घोषणा भएको 2 हप्ता पछाडि एमएसएफका उपनिर्देशक गोन्सालेसले इबोलाले चिन्ताजनक अवस्था सृजना गरेको बताउनुभयो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस अदहनम ग्रेबेसस भाइरस नियन्त्रण प्रयासहरूको निरीक्षण गर्न कंगोको पूर्वी प्रान्त इटुरीको भ्रमणमा रहेका बेलामा परोपकारी संस्थाले यस्तो चेतावनी दिएको हो। कंगोमा 1,000 भन्दा धेरै मा इबोला शंकास्पद संक्रमण देखिएको र कम्तीमा 246 जनाको ज्यान गएको खबरमा उल्लेख गरिएको छ।
17: चिनलाई हराउँदै नेपाली क्रिकेट टोलीले एसियाली खेलकुद छनौटमा विजय शुरूआत गरेको छ। सिंगापुरमा आज भएको उद्घाटन नेपालले चीनलाई 221 रनले हराएको हो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको चीनले 19 ओभर 2 बलमा 92 रन बनाउँदा सबै विकेट गुमाएको थियो। चीनका सोन्जियान झेङले 31 रन बनाउनु भएको हो। नेपालका कुशल मल्लले 3 तथा सोमपाल काने र सन्दीप लामिछानेले 2-2 विकेट लिनु भएको हो। यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 2 विकेट गुमाएर 313 रन बनाएको थियो। टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको दोस्रो धेरै रन हो। यसअघि सन् 2023 नेपालले एसियाली खेलकुदमा मंगोलियासँगको खेलमा 314 रन बनाएको थियो। यो जितसँगै नेपाल समूह एक शीर्ष स्थानमा रहेको छ। यो समूहमा नेपाल, चीन र मलेसिया रहेका छन्। यसअघि यो समूहमा रहेको कतारले प्रतियोगितामा सहभागी नजनाएपछि समूहमा 3 टोली रहेका हुन्। यस्तै समूह बीमा बहराइन, हङकङ, ओमान र सिंगापुर रहेका छन्।
18: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधिका लागि आज रोयल च्यालेन्जर्स बेंगलुरू, आरसीबी र गुजरात टाइटन्स खेल्ने भएको छ। खेल नेपाली समय अनुसार अहिले बेलुका 8:15 अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगशालामा हुनेछ। पहिलो क्वालिफायरमा बेंगलुरूले गुजरातलाई हराउँदै र दोस्रो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई पराजित गर्दै फाइनलमा पुगेका हुन्। आईपीएल क्रिकेटमा यी दुईवटै टोलीले समान एक पटक उपाधि जितेका छन्। आरसीबी साविक विजेता टोली रहेको छ भने गुजरातले सन् 2022 उपाधि जितेको थियो। आईपीएलको फाइनल खेल हेर्न जाने दर्शकका लागि आज विशेष रेल सेवा समेत सञ्चालन गरिएको छ। आईपीएल क्रिकेटमा 10 टोली सहभागी रहेका थिए।
17: यिनै खबरहरूसँगै हामी फुटबल हाइलाइट्सको अन्त्यमा रहेका छौं। बिदा हुनुपूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्।
18: नेपालले पनि भारतको भूमि मेचेको छ भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति विवादमा रेकर्डबाट हटाएर माफी माग्नुपर्ने विपक्षी दलहरूको माग। सरकार प्रमुखले नै हामीले भूमि मेचेका छौं भन्नु सामान्य विषय नभएको टिप्पणी।
17: आगामी वर्षको बजेट सानो आकारको रहेको र महत्वाकांक्षी नभएको अर्थमन्त्री वागलेको दावी। नेपालमा 12 वर्ष मुनिका बाल बालिकामा पनि चुरोटको लत रहेको प्रतिवेदन सार्वजनिक।
18: गण्डकी प्रदेशमा राइट सेयरिङको भाड़ा दर निर्धारण। बेमौसमी हावाहुरीले तनहुमा कृषि बालीमा ठूलो क्षति। क्षतिको पूर्ण तथ्याङ्क संकलन गर्ने कार्य जारी।
17: इन्धनको मूल्य 6% बढ़ाउने श्रीलंका सरकारको निर्णय। कंगोमा फैलिएको इबोला निकै चिन्ताजनक रहेको चेतावनी।
18: र चीनलाई पराजित गरेर नेपाली क्रिकेट टोली एसियाली खेलको छनौटमा विजय शुरूआत गर्न
17: सक्छ। साँझ 7 बजेको ढोरबाराई हाइलाइट अहिलेको लागि सकिएको छ। राति 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने छ। तबसम्मको लागि समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्री विदा हुन्छु। नमस्कार।
4: तपाईँको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0664141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
6: हेर्दा हेर्दै ठुलो बडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
8: अहिले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
6: ए, त्यो सिग्देल बाबुको नयाँ जस्तो लाग्थ्यो।
8: ठिक भन्नुभयो भाउजू। अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर टुलिन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कान्तिबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
6: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
8: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
6: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
8: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
9: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
20: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलीगौंडा, माछा पुस्तक बैंकको ठिक पारिपट्टि। फोन 0635 93 369।
10: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भयो।
20: अनि यति अबिलो भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
10: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सातकोटा राईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
20: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
10: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदिलको मासु, क्याङ्गी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
20: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोपाइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
11: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
12: यी बुढा पुरै नबुझिकन त्यस्तै फर्किने के? खाना बनाउनेको बेला तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त कतिमा हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास कुकर बिग्रेर तिल मात्र पर्छ, करार मात्रै भयो।
11: नरिसौ न त, तपाईँ हिँड कहाँबाट ल्याउने हो?
12: तिमीलाई पर्खिने बाइकहरू के आउँदैन क्या अरे? दुलीगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
21: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने विसङ मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
9: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 98 5 60 83 507, कविता श्रेष्ठ, सम्पर्क 0 65 4 14 0 55 र 98 4 68 18 817।
24: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ। कवि आफ्नो सबै आँगन गरेर सबैसँग त म आफ्नै छिन्ने, म एकदमै आनन्दित महसुस गर्छु।
25: मङ्गल तिल अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
9: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98 5 60 20 279।
11: ए बुढी, तिमीले भनेको जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
24: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र कमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
11: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री होइन।
9: थापा सप्लायर, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98 5 60 20 279।

0: भेलपुर सुखमा फुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
0: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बार्गनी, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
2: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्लगण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
0: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9855033398 र 9845610950।
1: सिटिईबीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय दुलेगौडामा भर्ना खुल्यो।
0: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचई ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेसनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: एसईईमा 2 जीपीए प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
0: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फर्म भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू,
0: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
1: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
0: समेना गृह र छात्रावासको व्यवस्था,
1: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
0: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
1: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तन हो।
0: फोन 0564140056, मोबाइल 9860680615, 9049155990, 9560443444 र 9413188।
1: सधैँझै यही आउँदो जेठ 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
1: उपचार हुने रोगहरू, गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनएमओली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142033
3: र 9678168087।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबारसम्म साँझ 5 बजेपछि अथवा आवश्यकता अनुसार एक चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार सेवाहरू,
6: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
5: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
6: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
5: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
6: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
5: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बुलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
6: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0161582778 5287979 5287780।
0: दर्शक सबैजना आइपुग्नु भयो।

Even

0: सफलता को अर्को नाम जूनियर सिटीजन एकेडमी माध्यमिक विद्यालय
1: शिक्षा बस्ती को आईओएम में एमबीबीएस अध्ययन को सफलता तथा सार्थक सुवेदी को आईओई इंजीनियरिंग सफलता को निरंतरता संध्या पौड़े श्वेता ढुंगाना प्रमीक्षा राणा भाट कृष्णा परियार मल्लिका किमिलखिना लगायत को मेडिकल क्षेत्र में उत्कृष्ट उपलब्धि
0: इंजीनियरिंग तर्फ सुबित पोटे प्रीतम आचार्य लक्षण आले तथा सीएसआईटी में शुभम गुरुंग सबई गुरुंग को उल्लेखनीय सफलता बीबीए बीएचएम लगायत विभिन्न क्षेत्र में विद्यार्थी को उत्कृष्ट उपलब्धि
1: केवल पढ़ाई मात्र होना अनुभवी तथा समर्पित शिक्षक टोली प्रविधि मंत्री स्मार्ट कक्षा आधुनिक साइंस होटल मैनेजमेंट तथा कंप्यूटर लैब व्यवहारिक एवं अनुसंधान मुखी शिक्षण पद्धति नियमित अतिरिक्त कक्षा करियर काउंसिलिंग तथा व्यक्तित्व विकास का विशेष कार्यक्रम
0: फुटसल में हिसान कास्की विजेता गंडकी स्तरीय प्रतियोगिता में सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय हैंडबल प्रतियोगिता में तेस्रो स्थान
2: आज हाम्रा विद्यार्थीहरू अमेरिका अस्ट्रेलिया जापान कोरिया र बेलायत लगायत का देश का प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन् 47 वर्ष को उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूल में शैक्षिक सत्र 2083 का लागि साइंस मैनेजमेंट होटल मैनेजमेंट कंप्यूटर साइंस टूरिज्म एंड माउंटेनियरिंग विषय में कक्षा 11 में नया भर्ना खुल्यो आज संपर्क गर्नुहोस् जूनियर सिटीजन एकेडमी माध्यमिक विद्यालय पोखरा 26 बुढ़ी बजार पृथ्वी राजमार्ग सँगै फोन 061-411-398 061-411-503 98-627-61-481 98-63-32-582 फेसबुक जेसीए स्कूल पोखरा
3: सुन शुद्धता को प्रतीक तपाईको मेहनत को कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
3: पोषण आभूषण सुनचाँदी पसल दिलेकौडा भेटी बजार
5: आकर्षक तथा आधुनिक डिजाइन को घर गहना विवाह का सोच के गहना खरीद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौं देखि विश्वास दिदै आएको ओम पोषण आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपराइटर भूज बहादुर सुना
6: मोबाइल 98-058-35-537 र 98-066-15-899
7: ओम भगवती मेटल एंड स्टील उद्योग लाई छिटो अनि गुणस्तर का सामान पाउन लाई गाछ पानी मा मेटल स्टील फन पार्क का सब सामान चाहिनी कति मजा एकै ठाउँमा तर्जनिनी पाइनी
8: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
9: हामी कहाँ सटर च्यानल गेट क्रस निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
8: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
9: प्रोपाइटर ओमकार नागिला सम्पर्क 98-560-60-113 98-067-29-794
10: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
11: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र पटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
10: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
12: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागन्धकी 2 काछे पानी तनहु प्रोपाइटर रमेश भुजेल फोन 98-560-32-475 र 98-011-32-475
0: सिर्जना बोर्डिङ स्कुल पोखराको कक्षा 11 मा भर्ना खुलेको सम्बन्धी सूचना
13: सृजना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 का लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
14: यस स्कुलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट टुरिज्म विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
13: सृजना बोर्डिङ स्कुल शान्ति मार्ग सृजना चोक पोखरा फोन नम्बर 061-578-053 र 061-553-595।
15: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा हेपोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165935301।

0: पद्मश्री हॉस्पिटल एंड अलाइड साइंसेज न्यू रोड पोखरा में अब सभी प्रकार के उपचार सेवा संभव
1: बाल रोग विशेषज्ञ डॉक्टर विनोद तुनाचल प्राध्यापक डॉक्टर वंदना श्रेष्ठ
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डॉक्टर डेला सिंह जोशी डॉक्टर चुंगमाया पुन
1: फिजिशियन तथा पेट कलेज रोग विशेषज्ञ डॉक्टर विकास अधिकारी डॉक्टर शंकर बराल
0: हाड़जोड़ी तथा नशा रोग विशेषज्ञ डॉक्टर एग्जमान साक्य उप प्राध्यापक डॉक्टर प्रवीण थापा र हाड़जोड़ी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डॉक्टर सुभाष गुरुंग
1: मोटर रोग विशेषज्ञ डॉक्टर तेज बहादुर गुरुंग कैंसर रोग विशेषज्ञ डॉक्टर ऋषि सेचन
0: यूरोलॉजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डॉक्टर प्रकाश छेत्री डॉक्टर जुजुराज श्रेष्ठ
1: नाक कान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डॉक्टर विकास गुरुंग छाला विज्ञान भेनेरोलॉजी र कुष्ठ रोग विशेषज्ञ डॉक्टर अस्मिता वाग्ले
0: रेडियोलॉजिस्ट प्राध्यापक डॉक्टर मनीष किरण श्रेष्ठ डॉक्टर सुमिरन श्रेष्ठ
1: एंटेरियोलॉजिस्ट डॉक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एंड कॉस्मेटिक सर्जन उप प्राध्यापक डॉक्टर पीयूष गिरी
0: एनेस्थेसियोलॉजिस्ट उप प्राध्यापक डॉक्टर विशाल गुरुंग डॉक्टर सुस्मिता गुरुंग
1: जनरल सर्जन प्राध्यापक डॉक्टर नरेन्द्र विक्रम गुरुंग सह प्राध्यापक डॉक्टर देवेन्द्र श्रेष्ठ
0: फिजिशियन डॉक्टर अनमोल पौडेल र मनोचिकित्सक डॉक्टर मानकाजी थापा मगर
2: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्टअप सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको ईएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछ
3: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेज प्राली पोखरा 9 फोन 01 5 90 162 5 90 163
0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
4: सुन्नुहोस् न ब्यानर बोर्ड र एप्सेटको काम त सबै सिग्नल एप्सेट प्रेसबाट नै गर्न पर्छ कि क्या राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
0: ओके ल
4: हजुर सिक्किम अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
0: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर वुडिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर पम्सुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
4: प्रोपाइटर गोविन्द सिद्धेल फोन 98560 28543 र 98417 00787
0: आहा घर त साह्रै चित्त बुझ्नु भयो होइन बडी अब किचनको लागि पनि सामान गजपी ल्याउनु पर्यो बरु कहाँ जाने होला त
5: बुढा त्यसलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सबै गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएको रहेछन् मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो हामी पनि त्यतै जाउँ
6: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने असलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
5: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 06564142 र 98171 56606
0: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किने मुनी लगाएर हो
5: साँच्चीकै मुनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मुनी लाउने खालको छ
0: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
5: हुन्छ नि हो पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्ष भएर बनाएको पनि
6: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमणि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
7: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खोलिदिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौंडा बस विसौनीको ठिक पारिपट्टि।
6: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसेसरी सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855062029।
10: पानी प्यास लाग्यो, एक घन्टाको पानी खाइदिउँ कि क्या हो?
11: नहीं बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, म त बिरामी होइला।
12: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियो। घर वरपर पानी जम्न नदियो, स्वस्थ बनो।
13: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: साइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
5: ए, दाई पनि घरै हुनुहुँदो रहेछ त।
7: खै, ल्याउन त कहाँबाट ल्याएको निकाल्छ?
5: हाम्रो त बुढाले ल्याएका हुन्,
7: मल पनि साह्रै राम्रो रहेछ।
14: सुन त माइली, घरपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई, म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक राज प्रणाली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपति। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9855062891।
6: दुलेगौंडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
7: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ, अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुगोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कृति फोटो स्टुडियो, दुलेगौंडा। प्रोप्राइटर कीर्तिमान थापा मगर।
11: आहा, कति स्वादिष्ट मासु! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो?
15: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौंडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372।
16: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको सूचना। आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो। यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बालबालिकाको छिन्न भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम, 1 चिया चम्चा भन्दा कम दुई बालबालिकाको छिन्न भएको प्याकेटको नुन खाऊ। आयोडिनयुक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। आयोडिन युक्त गर्दा नुनखाना थोरैमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
4: लो आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
6: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्प चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98066-81115।
17: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
18: अब चिन्ता नलिनुहोस्, तरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
17: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी सर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणाका सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
18: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
17: सरन एन्ड सिसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
18: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 98463-61209 र 98-01-41-21718। आजै सम्पर्क गर्नुहोस्।
11: किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त? हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
17: बजारै भरि फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
11: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
17: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
18: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा।
11: किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त? हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर

0: क्षेत्री बजार सांगली विकास बैंक पछाड़ी। यहाँ विवाह व्रत बन्ध पास्ने पिकनिक पार्टी भोज भतेर का लगी आवश्यक खसी र कुखुरा का मासु पाइनु का साथ ही जिउँदो खसी बोका पूजा का लगी चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथ ही ताजा अंडा ससेज र फ्रेन्च फ्राई चाहिए पनि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर विवेक ढुंगाना, जानकी ढुंगाना, मोबाइल 9856066136 र 9811066136।
2: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
3: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के? खाना बनाउनेको बेला तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमा हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर फिलफिल मात्र पर्छ, करारा मात्रै भयो।
2: नरिसौ न त, बरु हिजो कहाँबाट ल्याउने हो?
3: तिमीलाई पर्खिने बाइकहरू केही आउँदैन के अरे? तुले भाँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
4: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसङ्ग्र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
1: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856063507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846068817।
5: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
6: मुहान वरपरका रुख नकटाउ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि सञ्चय गरौ। बढ्दो शहरकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौ, पानीको दुरुपयोग नगरौ, स्वच्छ पानी सबैको पहुँच।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
9: मेरम, धुम्रपान भनेको के हो?
8: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
9: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
8: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्र कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
9: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
8: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
10: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
11: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
12: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सिमेन्ट सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल, शुक्ला गण्डकी छ भुरुङ्गी।
12: हाम्रा विशेषताहरू:
11: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
12: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
11: सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
12: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीएको आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
11: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0635

0: पांच एकहत्तर चार सय उनासी र अन्ठानब्बे पांच साठी बैसठी दुई सय पैंसठी।
1: गमियामा आयो हजुर सुकी सक्यो घाँसा, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गललाई खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
2: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपिल।
3: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सन्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्य जन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौ। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पराउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई तीन वर्षसम्म कैद र 60,000 रुपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: 아주 어렵습니다, sir. 그 실과 과거를 내야겠어. 아바, 뉴로로토 오퍼짤 포크라미 온차. 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
1: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: कहाँ जाने?
3: सिधै मयम चिसा पानीबाट काठमाडौँ। काठमाडौँबाट
2: मयम चिसा पानी अनि बिचमा नझर्ने?
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी मलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: हो र, यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461-16878 र दुले गौडा ढोल फिर्दी छाप्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235-56663।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो 103.8 मेगाहर्ज।

0: ए बाबु अरू त टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुगे त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बो।
2: स्याम्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 9896613195 र 9847315368।
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने?
5: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
4: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा रोड सप्लायर्समा जानुहोस् न, जगदेखि ढुवानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनिटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556078302 र 9946078302।
7: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
8: घर मात्र बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साग सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पुस चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
9: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारगरी सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा,
9: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9465010950।
11: अहिले रातिको 9 बज्यो। टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165935001

0: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलीगौड़ा तनहुको कक्षा एघारको नयाँ भर्ना सम्बन्धी सूचना।
1: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
2: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034585 सम्पर्क गर्न सकिनेछ।
2: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलीगौड़ा तनहुँ।
3: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रम मा चाहिने जानकारी
3: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर।
4: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा, फोन 0165-5294-5294-5282-7178।
1: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
5: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
5: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डुलिन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
2: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्से बैंकको ठिक पारिपट्टि, फोन 0635-5939-69।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
5: अनि यति अबेल भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
5: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98-5-4-20, 98-41-54-674 र 98-4-23-420।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
7: हाड जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड़नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
7: न्युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान गाइनेकोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियूष गिरी,
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
7: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑप सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौं।
9: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 फोन 01 5901 62 5903।
10: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
1: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
10: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
12: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी? मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
10: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
12: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यारलिङ, मारवाड़ी, पाटे सुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कन्थमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसाङ, नाकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
10: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर्स, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 98-241-84-264 र 98-141-53-305।
13: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्ने त सतर्क हुनुपर्छ है।
14: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ। विपद को पूर्व तैयारी गरौ, जनजन को क्षति कम गरौ, वर्षायाममा बाढ़ी र पहिरो को जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणाली में ध्यान दिऊ र आपत्कालीन अवस्था का लागि तैयारी अवस्था में रहौ।
15: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमंत्री तथा मंत्री परिषद को कार्यालय प्रेस रजिस्ट्रार को कार्यालय गण्डकी प्रदेश पोखरा।
16: सीटीईबीटी बाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलीगौड़ामा भर्ना खुल्यो।
17: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
16: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
17: सिट सीमित छ, यही जेठ 13 गतेसम्म फर्म भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
16: हाम्रा विशेषताहरू
17: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
16: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यास द्वारा पठन पाठन गराइने,
17: समेना गृह र छात्रावासको व्यवस्था,
16: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
17: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
16: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्लागन्धी 4 दुलेगौडा तनहु,
17: फोन 0564140056, मोबाइल 9860608615, 9849715598, 9560443744 र 9413178788।
10: ए सबिना, यस्तो हतारमा कता हो?
18: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
10: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचाँदी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
19: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ।
20: यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, धुलीगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9864078528 र 9908216142।
21: जयमा सिंह, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो धर्मवाहिनी 103.8 मेगाहर्ज।

0: छुवाछुत मुक्त समाज हाम्रो अभियान, दलित अधिकार र समान अवसर हाम्रो अधिकार।
1: हार्दिक निमन्त्रणा, यही जेठ 21 गते 20 जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समितिको आयोजनामा वृहत र्याली सहितको एकता भेला आयोजना गरिएको छ। शुक्ला गण्डकी नगरपालिकामा बसोबास गर्नुहुने दलित समुदायका सम्पूर्ण महानुभावहरूलाई बिहान ठिक 10 बजे दुलेगौंडा स्थित बीपी चोकमा उपस्थित भई र्यालीमा र नगरपालिकामा आयोजना हुने विशेष कार्यक्रममा सहभागी भइदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समिति। मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा।
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
0: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफै बिल्डिङमा र आफै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौंडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56996।
4: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौं है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
5: हामीलाई कसरी रगतको कमी हुन्छ त नि?
4: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
5: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
4: थकाइ लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
5: यसबाट बस्न के गर्छ मिस?
4: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
5: यो चक्की कहाँ पाइन्छ मिस?
4: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
6: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
8: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। फेसिवल कस्मेटिक हुँदा हुँदै अन्त भुलेर दुःख मात्रै पाइयो।
7: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समय पाइने रहेछ।
8: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
9: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौंडाको सबैभन्दा पुरानो होलसेल पसल,
10: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
1: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौंडा भित्री बजार।
9: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-61220।
11: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
12: शिक्षा बस्तीको आईओएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुङ्गाना, प्रमीक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
11: इन्जिनियरिङ तर्फ सुमित पोटेल, प्रीतम आचार्य र लप्सन आले, तथा सीएसआईडी मा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता बीबीए बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि
12: केवल पढाई मात्र होइन अनुभवी तथा समर्पित शिक्षक टोली प्रविधि मैत्री स्मार्ट कक्षा आधुनिक साइन्स होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति नियमित अतिरिक्त कक्षा करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम
11: फुटसलमा हिसान कास्की विजेता गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान
13: आज हाम्रा विद्यार्थीहरू अमेरिका अस्ट्रेलिया जापान कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन् 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083का लागि साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11मा नयाँ भर्ना खुल्यो आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकाडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै फोन 061-411-398 061-411-503 9867-61-481 9843-32582 फेसबुक जेसीए स्कूल पोखरा
7: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ केही समस्या आयो कि क्या हो
14: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
7: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
14: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860-73-73-10 र 9921-53-507
15: शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
16: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
15: प्रोसर आभूषण सुजादी पसल दुलेगौडा भित्री बजार
17: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भूज बहादुर सुना
18: मोबाइल 9800-58-35-537 र 9800-66-15-899
19: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
20: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
19: ओके ल डन
20: हजुर सिग्नल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
19: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्पिकर बिल भरपाई पासबुक ब्रोसर कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
20: प्रोपाइटर गोविन्द सिद्देल फोन 9560-28543 र 9840-00-787
21: सिर्जना बोर्डिङ स्कूल पोखराको कक्षा 11मा भर्ना खुलेको सम्बन्धी सूचना
22: सिर्जना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11का लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्
21: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट टुरिज्म विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ
22: सृजना बोर्डिंग स्कूल शांति मार्ग सृजना चौक पोखरा फोन नंबर 0168758053 और 0168553595।
0: दाई पहिला यो मोबाइल हेर्नुस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एकैसाथ बिग्रियो
2: खै दिनुस् त ए चिन्ता नगर्नुस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुस् त
22: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस विसौनीको ठीक पारिपट्टी
3: सबै ब्रान्डका मोबाइल बिक्री साठ फेट र एसेसरी सामानहरू उपलब्ध छन्
22: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोप्राइटर राजन पौडेल मोबाइल 9856062029
23: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ दाजुले त हुने मान सम्मान इज्जत बनेको
24: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचारी पसल खोजौला नि
23: सेन्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्र जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्किया चोकमा न्यू सेन्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
25: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
3: साथमा बिना रसायनका घर गहना तयार पारिएर यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
25: सेन्जा धनलक्ष्मी सुनचारी पसल शुक्ला गण्डकी तीन दुलेगौड़ा दूर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौड़ा बन्केवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर राम विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9087782
26: नमस्ते अहिले तपाईँ रेडियो भोपाललाई सुन्दै हुनुहुन्छ

0: के हो?
1: ल सुन, धूम्रपान भन्नाले खास गरी फूर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिडी, तमाखु, कक्कड जस्ता फूर्तिजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
0: अनि धूम्रपान तथा फूर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् म्याडम?
1: धूम्रपान तथा फूर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्र कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
0: अनि म्याडम, यो धूम्रपान तथा फूर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
1: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा फूर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
0: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
2: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
1: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी, 9508501422, दिपेश मल्ल ठकुरी, 9508501420, दीप मल्ल ठकुरी, 9460141530।
3: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
4: शिक्षा बस्तीको आईयूएम मा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईयूई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुङ्गाना, प्रमीक्षा राणा भाट, कृष्णा परियार र मल्लिका सिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
3: इन्जिनियरिङ तर्फ सुमित पोटेल, प्रीतम आचार्य र लक्षण आले तथा सीएसआईटी मा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
4: केवल पढाइ मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
3: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
5: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय, पोखरा 26 बुढी बजार, पृथ्वी राजमार्ग सँगै। फोन 0164113598, 0164113598, 9967164181, 9463352582, फेसबुक जेसीए स्कूल पोखरा।
2: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजक्कै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
6: बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो।

0: विपणी चेतन जाम
1: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98171556606।
2: ए गर्मीमा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गललाई खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
3: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
4: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिन्का सन्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भए वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
1: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढुलानसम्मका सबै सामान एउटै सनामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनिटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 98568832 र 98460783002।
3: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झी।
4: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिस र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
5: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरे प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, सुकना गण्डकी 10 मिनम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98028828810, 98028828811 र 98028828816।
6: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
7: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
6: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घर माथि टिबिया सोरुम।

0: थियो नि।
1: हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
0: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
1: प्रोपाइटर खान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
2: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।
3: Come on, everybody, yeah, Bangalima, Sabu Taba, yeah, Mokami Guru, yeah, Kuala Muku, yeah, come on now.

0: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9821653507।
3: शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
3: ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा भित्र बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचादी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोपाइटर भूज बहादुर सुना।
6: मोबाइल 9800558537 र 9800615890।
7: खाए साह्रै मिठो, पकाए त स्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन पक्कै।
8: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279
1: सधैँझै यही आउँदो जेठ 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक भुलेगौड़ामा
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
1: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनएमओली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 धुलेगौड़ा सम्पर्क 065414233
2: र 98678187।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणी भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणी भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू
4: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
3: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
3: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
4: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
3: पाठीघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778 582779582780
0: छुवाछुत मुक्त समाज हाम्रो अभियान दलित अधिकार र समान अवसर हाम्रो अधिकार
2: हार्दिक निमन्त्रणा यही जेठ 21 गते 20 जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समितिको आयोजनामा वृहत र्याली सहितको एकता भेला आयोजना गरिएको छ। शुक्ला गण्डकी नगरपालिकामा बसोबास गर्नुहुने दलित समुदायका सम्पूर्ण महानुभावहरूलाई बिहान 10 बजे दुलेगौड़ा स्थित बीपी चोकमा उपस्थित भई र्यालीमा र नगरपालिकामा आयोजना हुने विशेष कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समिति।
5: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
6: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा राईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
6: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98 5 60 23 420 98 0 41 54 674 र 98 4 60 23 420।
7: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
8: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
0: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पपोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
9: टाइम
7: चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
10: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
0: ढोरबाराही हाइलाइट्सको साथमा
11: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461-49304।

0: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। तपाई हामीलाई हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। तनहुँ दुईवटा निर्वाचित हुनुभएका प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले बालन नेतृत्वको सरकारले सुशासन कायम गर्न काम गरिरहेको दावी गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा शुक्ला गण्डकी नगर समितिको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै सांसद न्यौपानेले अबको केही समयमा जनताले महसुस गर्ने गरी सुशासनको पक्षमा सरकारले काम गरेको बताउनुभएको छ। वहाँले भ्रष्टाचार अन्त्य गर्न बालेन शाह नेतृत्वको सरकार लागिरहेका बताउँदै राज्यको तल्लो स्थानसम्म सुशासन कायम गर्न आगामी प्रदेश र स्थानीय तहको निर्वाचन आफूहरूले जित्न आवश्यक रहेको बताउनुभएको छ। वहाँले केन्द्र सरकारको निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न आफूहरूकै सरकार प्रदेश र स्थानीय तह हुनुपर्ने भन्दै पार्टीलाई मजबूत बनाएर प्राप्त जनमत जोगाउन पार्टीका नेता र कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी शुक्ला गण्डकी नगर समितिको प्रथम अधिवेशन मार्फत हरि खड्का सभापतिमा चयन हुनुभएको छ। तदर्थ समितिको संघीय जग समेत रहनुभएका खड्कासँग सभापति पद उम्मेद्वार बन्नुभएको जिल्लाका उपसभापति विजय जोशी र नगर तदर्थ समितिका सचिव राजेश पाण्डे पराजित हुनुभएको हो। आइतबार सम्पन्न भएको मतदानमा खड्काले 88 मत प्राप्त गर्दा जोशी 50 र पाण्डेले 39 मत प्राप्त गर्नुभएको थियो। यस्तै उपसभापति र विज्ञान भण्डारीलाई पराजित गरेर रूपा पौडेल विजय हुनुभएको छ। पौडेलले 88 मत प्राप्त गर्दा भण्डारीले जम्मा 74 मत प्राप्त गर्नुभएको हो। यस्तै सचिव पदमा सरोज पौडेललाई पराजित गरेर पवित्र पोखरेल विजय हुनुभएको छ। पोखरेलले 99 र पौडेलले 76 मत प्राप्त गर्नुभएको छ। यी बाहेक अन्य पद भनी सर्वसम्मत रूपमा चयन भएको राष्ट्रपति शुक्ला गण्डकी नगर समितिले जनाएका छन्। नेपालमै पहिलो पटक राइड सेयरिङलाई वैधता दिएको गण्डकी प्रदेश सरकारले यस सेवाका सवारी साधनको भाड़ा दर निर्धारण गरेको छ। गण्डकी प्रदेश राइड सेयरिङ नियमन र व्यवस्थापन दोस्रो संशोधन नियमावली 2083 अनुसार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले भाड़ा दर निर्माण गरेको हो। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपालीले हालै नियमावली अनुसार मन्त्री स्तरीय निर्णय मार्फत भाड़ा दर तोक्नु भएको हो। संघीय सवारी तथा यातायात व्यवस्थापन नआएकाले यो नियमावली गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था एन 2076 दफा 13 टेकेर लागू गरिएको हो। गण्डकी प्रदेशमा यातायात व्यवस्था कार्यालय मार्फत राइड सेयरिङ कम्पनीहरूको दर्ता प्रक्रिया शुरू भइसकेको मन्त्रालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दे गाउँ कार्य समितिको सभापतिमा मनोज अधिकारी निर्वाचित हुनुभएको छ। आइतबार सम्पन्न प्रथम पालिका अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ। अधिवेशनबाट उपसभापतिमा अनिल अधिकारी छेत्री, सचिवमा मैना थापा, सहसचिवमा निशाल नेपाली र सदस्यहरूमा शशि कुमार श्रेष्ठ, उदय राज आचार्य, पवित्र नेपाली, लक्ष्मण श्रेष्ठ र सुदीप अर्याल चयन हुनुभएको छ। यस्तै जिल्ला प्रतिनिधिमा रंजित आले, दीपक श्रेष्ठ, जय काली गुवागले खनाल, फरेन्द्र घिमिरे चयन हुनुभएको छ। बेमौसमी हावाहुरीले तनहुँमा कृषि बालीमा ठूलो क्षति पुगेको छ। हावाहुरीले जिल्लाका विभिन्न क्षेत्रमा लगाइएको तरकारी, मकै र फलफूल बाली नष्ट गरेपछि किसानहरू मार्कामा परेका छन्। जिल्ला कृषि विकास कार्यालय तनहुँका सूचना अधिकारी किरण परियारका अनुसार भीषण हावाहुरीले जिल्लाका 10 पालिकामा कृषि बालीमा ठूलो क्षति पुर्याएको छ। परियारले भन्नुभयो, जिल्लाभरि कृषिमा नै निकै ठूलो नोक्सानी भएको विवरणहरू आइरहेका छन्। विशेष गरी तरकारी, मकै, केरा बालीमा बढ़ी क्षति पुगेको छ। अहिले स्थानीय तह मार्फतै क्षतिको पूर्ण तथ्याङ्क संकलन गर्ने कार्य भइरहेको छ। एकसाथ अघिदेखि पटक पटक आएको हावाहुरीले क्षति पुगेको कार्यालयले जनाएको छ। राष्ट्रीय स्वतन्त्र पार्टी राष्ट्रपति सचिवालय बैठक बोलाएको छ। बैठक आज साँझ 8 बजे बस्ने तय भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभएको छ। बैठक भर्चुअल माध्यमबाट बस्ने पनि उहाँले बताउनुभएको छ। उहाँको अनुसार बैठकमा समसामयिक राजनीतिक तथा पार्टी गतिविधि, अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयन, अनुशासनात्मक कार्यवाही लगायतका कार्यसूचीमा छलफल हुने महामन्त्री बुर्लाकोटीले बताउनुभएको छ। त्यस्तै प्रदेश अधिवेशन कार्यविधि महाधिवेशन मूल आयोजक समिति अन्तर्गतको उपसमिति महाधिवेशन निर्वाचन कार्यविधि विधान संशोधन संघीय संसदहरूको पार्टी जिम्मेवारी लगायतका विषयमा पनि छलफल हुने बताउनुभएको छ। त्यस्तै जिल्ला अधिवेशन कार्यविधिमा संशोधन, प्रदेश जिल्ला र पालिका समितिको अधिवेशनमा 25% बढ़ी मत प्राप्त गर्ने पदाधिकारीका उम्मेद्वार एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने, सम्बन्धित तहको अधिवेशन उम्मेद्वार नभई एक तह माथिको अधिवेशनमा प्रतिनिधि हुने लगायत बारे छलफल तय भएको उहाँले बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लगण्डकीको पहिलो अधिवेशन आइतबार आजबाट शुरू भएको छ। दुलगढ़मा आयोजना भइरहेको अधिवेशन मार्फत नगरको नेतृत्वका लागि 3 जना आकांक्षी देखिनु भएको छ। तदर्थ समितिका संयोजक हरि खड्का सहित जिल्लाको उपसभापतिमा समेत भइरहनु भएका विजय जोशी र नगर समितिका सचिव राजेश पाण्डे आकांक्षी रहनु भएको छ। यस्तै उपसभापतिमा पनि निर्वाचन भएको छ। यो पदमा राजकुमार भण्डारी र रूपा पौडेल बीच प्रतिस्पर्धा भएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्र देवी शर्माको संयोजकत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले फेवा तालमा संचालनमा रहेका जल पर्यटन सम्बद्ध व्यवसायहरूको शनिबार अनुगमन गर्नुभएको छ। अनुगमनकै क्रममा डुब्न लागेका 14 वर्ष र 11 वर्षको 2 बालकको उद्धार गरिएको छ। अनुगमनको क्रममा संचालकहरूले व्यवसाय संचालन गर्दा पर्याप्त सुरक्षा मापदण्ड पालना नगरेको पाइएको छ। साना उमेर नपुगेका बालबालिकालाई एक्लै छाडेको, कतिपयले लाइफ ज्याकेट नलगाएको, रेस्क्यूका लागि तयारी नगरेको र व्यवसाय दर्ता नगरी संचालन गरेको पाइएको छ। त्यसै गरी फेवातालको जोखिम क्षेत्रसम्म बोटहरू लाने गरिएको र सुरक्षा सतर्कता अपनाएको देखिएको छैन। व्यवसाय राति अबेरसम्म पनि सञ्चालन गरेको पाइएकाले यसअघि पनि जिल्ला प्रशासन कार्यालयले संयोजनमा सरकारवाला निकायको संयुक्त टोलीबाट अनुगमन गरी कार्यवाही भएको तथा सुधारको निर्देशन दिएको व्यवहार विदितै अहिले मनसून प्रभावित समय भएको र दैनिक रूपमा डुबानका घटना भई धनजनको क्षति भएकोले प्रचलित कानूनको पालना गर्न तथा सुरक्षाका मापदण्ड पालना गरी गराई व्यवसाय सञ्चालन गर्न पुनः ध्यान आकर्षण गराएको छ। अन्यथा लापरवाही गरेमा कानून बमोजिम कडा कार्यवाही गरिने जानकारी दिएको छ। नेपालमा बालबालिकाका विरूद्ध हुने अनलाइन यौन दुर्व्यवहार र सोसारका घटना डरलाग्दो गरी बढ़िरहेको तथ्याङ्क सार्वजनिक भएको छ। नेपाल प्रहरीको साइबर ब्यूरोको अनुसार आर्थिक वर्ष 2081-82 मात्रै 732 जना बालबालिका साइबर अपराधको शिकार भएको भन्दै उजुरी दर्ता भएको छ। उजुरी दिनेमा 313 जना बालक र 419 जना बालिका रहेका छन्। अनलाइनमा हुने यस्ता 81% भन्दा बढ़ी घटनाहरू फेसबुक मार्फत हुने गरेको देखिएको छ। भोइस अफ चिल्ड्रेनले केएनएच जर्मन सहयोग र बालबालिकाका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रममा यस्तो तथ्य प्रस्तुत गरिएको हो। भोइस अफ चिल्ड्रेनले केएनएच जर्मनी र बाल अधिकार प्रवर्धन तथा अनलाइन बाल यौन दुर्व्यवहार रोकथाम राष्ट्रिय अभियानसँगको सहकार्यमा यो कार्यक्रम गरेको हो। कार्यक्रममा भोइस अफ चिल्ड्रेनका उपनिर्देशक राज घुमिरेले सन् 2023 514 जना बालबालिकामा गरिएको एक अध्ययनको नतिजा सार्वजनिक गर्नुभएको छ। सो अध्ययन अनुसार 13 देखि 18 वर्ष समूहका 97% बालबालिकाको इन्टरनेटमा पहुँच पुगिसकेको छ। अध्ययनमा सहभागी बालबालिकाहरूमध्ये 68.60% आफूलाई यौन जन्य सन्देश आएको बताउनु भएको छ। त्यसै गरी 34% अश्लील फोटो र 13.60% अश्लील लिंग वा भिडियो आएको खुलाएका छन्। 6.80% बालिका अनलाइनबाटै अन्य विभिन्न दुर्व्यवहार र शोषणमा परेका छन्। बालकहरूको अवस्था पनि उस्तै देखिएको छ। सहभागी बालक मध्ये 32.30% यौनजन्य सन्देश, 29.20% अश्लील फोटो र 15.40% अश्लील लिंग वा भिडियो प्राप्त गरेको बताएका छन्। 6.20% बालक अनलाइनबाट अन्य दुर्व्यवहारमा परेका छन्। बागलुङको निसी खोलामा अचेत फेला परेका व्यक्तिको मृत्यु भएको छ। बागलुङको निसी खोला गाउँपालिका एक हर्पेमा सड़क छेउमा अचेत अवस्थामा फेला परेका 43 वर्षीय टेक बहादुर गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फरेन्द्र प्रसाईले जानकारी दिनुभएको छ। गुरूङलाई शनिबार राति करिब 9:15 स्थानीयले सड़क छेउमा अचेत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेर उहाँलाई तत्काल उपचारका लागि बुर्ती बाङ प्रादेशिक अस्पताल पुर्याएको थियो। अस्पतालका चिकित्सकले गुरूङलाई मृत घोषणा गरेको जिप्राका बागलुङका प्रमुख प्रहरी उपरीक्षक प्रसाईले जानकारी दिनुभएको छ। मृतक गुरूङ निसीखोला गाउँपालिका एक हर्पेकै स्थानीय बासिन्दा रहेको प्रहरीले जनाएको छ। प्रमुख प्रहरी उपरीक्षक प्रसाईका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ। मृत्युको कारण खुल्ला बाँकी रहेको र आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढ़ाइएको प्रहरीले जनाएको छ। मृतक गुरूङको दाहिने कानको माथिपट्टि चोट लागेको निसीखोला गाउँपालिका वडा नम्बर 1 का वडा अध्यक्ष चन्द्र सिंह रामजालीले जानकारी दिनुभएको छ। नवलपुरको गौराकोट नगरपालिका 15 घरवासी विवाद हुँदा बाबुले छोराको हत्या गरेका छन्। गौराकोटको चिन्तामणि टोलका 63 वर्षीय डम्बर गिरीले दारिलो हतियार खोरपा प्रहार गरी 36 वर्षीय छोरा शंकर गिरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभएको छ। टाउकोमा खोरपा प्रहारबाट गम्भीर घाइते भएका शंकर गिरीको उपचारका क्रममा चितवन स्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको पण्डितले बताउनुभएको छ। प्रहरीले डम्बर गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। हवस् त यिनै खबरहरूसँगै राति 10 बजेको ढोरबारा हेलर्स आजको लागि सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सेवाका सम्पूर्ण सहकर्मी विदा हुने आज्ञा चाहन्छौ। नमस्कार, शुभरात्रि।
1: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबारही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोलबाराही 103.8 मेगाहर्ज। बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका साथ दुलीगौंडा तनहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
1: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
2: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
2: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलीगौंडा तनहुँ।
3: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्दै भएन। ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरे क्या।
3: दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलीगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। होइन हतार छ, पछि आउँदै गरौलाई।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायो, पर्दा, कार्पेट, डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलीगौंडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
7: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
7: खै ल्याउन त कहाँबाट ल्याएको निकाल्छ, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई म आजै जान्छु।
2: हजुर, यस हाइजेनिक रान्च प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक रान्च प्रणाली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपति, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
10: दुलेगौंडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
7: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
10: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
11: सिधै मयम चिसा पानीबाट काठमाडौँ,
12: काठमाडौँबाट
11: मयम चिसा पानी,
12: अनि बिचमा नझर्ने?
11: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी मलबाट मयम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
12: के हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9846161678 र दुलेगौंडा ढोल फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9825526663।
13: मिठो पकाए त च्वाक्कै एक पाकेटले पेट भरिने के हो भने अपक्कै
14: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
0: ढोरबाराही हाइलाइट्सको साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004।
3: नमस्कार, बिहान 5:25 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म श्रेष्ठ खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज जन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.nb लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट। सांसदलाई विशेषाधिकार हुने गरी प्रतिनिधि सभा नियमावली पारित प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध 10 विद्यार्थी संगठनको विरोध तत्काल माफी माग्न माग। एमाले माग्यो प्रधानमन्त्रीको राजीनामा। नेपाल भारत सीमाबारे प्रधानमन्त्री बालेनको भनाईप्रति परराष्ट्र मन्त्रालयको स्पष्टीकरण। गण्डकी प्रदेशमा राइट सेयरिङको भाडा दर निर्धारण। बेमौसमी हावाहरूले तनहुँमा कृषि बालीमा ठूलो क्षति। क्षतिको पूर्ण तथ्याङ्क संकलन गर्ने कार्य जारी। टर्कीमा पर्यटक बस दुर्घटना 8 जनाको मृत्यु 33 जना घाइते। र श्रीलंकालाई हराउँदै नेपाल 7 महिला च्याम्पियनशीपको सेमीफाइनलमा। अब पूरा समाचार सुन्नुहोस्। संसदभित्र हंगामा बीच सभामुखी पियरले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित भएको घोषणा गर्नुभएको छ। त्यस लगतै उहाँले प्रतिनिधि सभाको बैठक 15 मिनटका लागि स्थगित भएको घोषणा गर्नुभएको थियो। मस्यौदा समितिका संयोजक गणेश पराजुरीले प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिरहँदा प्रतिपक्षी सांसदहरूले रेस्ट्रम झम्टिएका हुन एमालेका एन महर सांसदहरूको जिउमा चढ़ेर रोस्ट मार्फत लम्किँदा मर्यादा पालकहरूले उनलाई रोकेका थिए। विपक्षीहरूको नाराबाजीबीच प्रतिनिधि सभा नियमावली पारित गरेको हो। नियमावलीले सांसदहरूका लागि विशेषाधिकार प्रदान गरेको छ। नियमावलीको नियम 2060 सांसदहरूका लागि नियमावली लागू हुने सम्बन्धी प्रावधान रहेको छ। नियम 259 बमोजिम अन्य प्रचलित कानूनमा जुनसुकै कुरा लेखिए पनि सभा समिति र सदस्यको हकमा नियमावली विशेष कानून सरह लागू हुने गर्दछ। यसको व्याख्या सभामुखले गर्दछ। यस्तै संसदको आन्तरिक काम कार्यवाही मानिन्छ र कुनै पनि अदालतमा प्रश्न उठाउन पाइने छैन। प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार संघीय सांसद नेपालको सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति 10 विद्यार्थी संगठनले संयुक्त रूपमा विरोध जनाएका छन्। अखिल छैटौं अनिरा स्वयं क्रान्तिकारी वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल जनपक्ष विद्यार्थी युनियन नेपाल अनिरा स्वयं अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनका अध्यक्षहरूले संयुक्त प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रघाती आत्मसमर्पणवादी तथा राष्ट्रहित विपरीत भएका आरोप लगाएका हुन्। संयुक्त वक्तव्यमा लिपुले कालापानी र लिम्पिया धुरा लगायतका नेपाली भूमिमाथि भारतीय अतिक्रमण जारी रहेको अवस्थामा प्रधानमन्त्रीबाट राष्ट्रिय स्वाधीनता सार्वभौमिकता र भौगोलिक अखण्डतालाई कमजोर बनाउने व्यक्ति आउनु गम्भीर र निन्दनीय विषय भएको उल्लेख गरिएको छ। विद्यार्थी नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको भारत भ्रमण अघि प्रधानमन्त्रीबाट आएको उक्त व्यक्तिलाई सामान्य भूल नभई राष्ट्रहित विपरीत राजनीतिक सोचका अभिव्यक्ति भएको दावी गराएका छन्। प्रतिनिधि सभाको बैठकमा विपक्षी एमाले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा मागेको छ। प्रतिनिधि सभा नियमावली पारित गरेपछि बसेको दोस्रो बैठकमा विपक्षीहरूले प्रधानमन्त्री शाह र सभामुख विरूद्ध एमाले सांसदहरूले नाराबाजी गरेका हुन्। उनीहरूले प्रधानमन्त्रीलाई देशद्रोही भनेका छन्। यस्तो सभामुख डीपी अर्याललाई दलीय पक्षधारता लिएको आरोप लगाएका हुन्। संसदमा आइतबार प्रधानमन्त्री बालेन्द्र सीमा सम्बन्धी प्रश्नोत्तरमा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिनुभएको थियो, त्यसको विरोधमा एमाले उहाँलाई राष्ट्रद्रोही भन्नुभएको हो। यस्तै विपक्षीको अवरोधका बीच प्रतिनिधि सभा नियमावली पारित गरेपछि दलीय पक्षधरता लिएको आरोप लगाइएको थियो। नेपाल भारत सीमाबारे प्रधानमन्त्री बालेनले संसदमा व्यक्त गरेको भनाईबारे परराष्ट्र मन्त्रालयले आधिकारिक स्पष्टीकरण दिएको छ। मन्त्रालयका अनुसार नेपाली भूमि लिपुलेख क्षेत्र हुँदै भारतले मानव सरोवर तीर्थयात्रा मार्ग सञ्चालन गरेको विषयमा नेपाल सरकारको आधिकारिक धारणा यसअघि नै गत वैशाख 20 गते स्पष्ट पारिसकिएको उल्लेख गर्दै यस विषयमा भारत सरकारबाट पनि कूटनीतिक नोट मार्फत प्राप्त भएको मन्त्रालयले जनाएको छ। त्यसै गरी दुवै पक्षले सीमा विवादलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्ने प्रतिबद्धता दोहोर्याएको उल्लेख गरिएको हो। नेपाल र भारतबीच सदियों पुरानो खुला सीमा रहेको र नेपालको अन्तर्राष्ट्रिय सीमा सन् 1816 को सुगौली सन्धिद्वारा निर्धारित भएको मन्त्रालयले स्मरण गराएको छ। सुस्ता लिम्पिया धोरा लिपुलेख तथा कालापानी क्षेत्रका केही भागमा अझै सीमा नक्साङ्कन पूरा नभएको र कतिपय ठाउँमा 10 जग्गा क्षेत्रको अतिक्रमण र सीमा पार भोगचरणको समस्या रहेको पनि स्पष्ट पारिएको हो। प्रधानमन्त्रीले संसदमा उल्लेख गरेको विषय मूलत 10 गजा क्षेत्रको अतिक्रमण तथा सीमापार भोक्तरणसँग सम्बन्धित रहेको मन्त्रालयको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने सोमबार भारत भ्रमण जाने हुनुभएको छ। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछानेले जेठ 18 देखि 22 गते जून 1 देखि 5 तारीकसम्म भारत भ्रमण गर्नुहुने रासोपाले जनाएको छ। पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार भ्रमणका क्रममा सभापति लामिछानेले भारतको नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ। उहाँले भाजपा नेतृत्वसँग समेत भेटघाट तथा छलफल गर्नुहुने जनाइएको हो। भ्रमणका अवसरमा भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि उहाँले भेटघाट गर्नुहुनेछ। साथै अयोध्याको भ्रमणका समेत कार्यक्रम रहेको उहाँले जानकारी गराउनु भएको छ। तनहु दुईबाट निर्वाचित भएका प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेउपानेले बाले नेतृत्वको सरकारले सुशासन कायम गर्न काम गरिरहेको दावी गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा शुक्लगण्डकी नगर समितिको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै सांसद नेउपानेले अबको केही समयमा जनताले महसुस गर्ने गरी सुशासनको पक्षमा सरकारले काम गरेको बताउनु भएको हो। उहाँले भ्रष्टाचार अन्त्य गर्न बालन शाह नेतृत्वको सरकार लागिरहेका बताउँदै राज्यको लो स्थानसम्म सुशासन कायम गर्न आगामी प्रदेश र स्थानीय तहको निर्वाचन आफूहरूले जित्न आवश्यक रहेको बताउनु भएको हो। उहाँले केन्द्र सरकारको निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न आफूहरूकै सरकार प्रदेश र स्थानीय तहमा हुनुपर्ने भन्दै पार्टीलाई मजबूत बनाएर प्राप्त जनमत जोगाउन पार्टीका नेता र कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको थियो। नेपालमा पहिलो पटक राइड सेयरिङलाई वैधता दिएको गण्डकी प्रदेश सरकारले सेवाका सवारी साधनको भाडा दर निर्धारण गरेको छ। गण्डकी प्रदेश राइड सेयरिङ नियम र व्यवस्थापन दोस्रो संशोधन नियमावली 2083 अनुसार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले भाडा दर निर्धारण गरेको हो। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपालीले हालै नियमावली अनुसार मन्त्रीय स्तरीय निर्णय मार्फत भाडा दर तोक्नु भएको हो। संघीय सवारी तथा यातायात व्यवस्थापन ऐनमा भएकाले यो नियमावली गण्डकी प्रदेशबारे तथा यातायात व्यवस्था ऐन 2076 को दफा 13 टेकेर लागू गरिएको हो। गण्डकी प्रदेशमा यातायात व्यवस्था कार्यक्रम मार्फत राइड शेयरिङ कम्पनीहरूको दर्ता प्रक्रिया पनि शुरू भइसकेको मन्त्रालयले जनाएको छ। बेमौसमी हावाहरूले तनहुँमा कृषि बालीमा ठूलो क्षति पुगेको छ। हावाहरूले जिल्लाका विभिन्न क्षेत्रमा लगाइएको तरकारी मकै र फलफूल बाली नष्ट गरेपछि किसानहरू मर्कामा परेका छन्। जिल्ला कृषि विकास कार्यालय तनहुँका सूचना अधिकारी किरण परियारका अनुसार भीषण हावाहरूले जिल्लाका 10 पालिकामा कृषि बालीमा ठूलो क्षति पुर्याएको छ। परियारले भन्नुभयो जिल्लाभरि कृषिमा निकै ठूलो नोक्सानी भएको विवरणहरू आइरहेका छन्। विशेष गरी तरकारी मकै खेर बालीमा बढ़ी क्षति पुगेको छ। अहिले स्थानीय भक्त मार्फत क्षतिको पूर्ण तथ्याङ्क संकलन गर्ने कार्य भइरहेको छ। एक साता अघिदेखि पटक पटक आएका हावाहरूले क्षति पुगेको कार्यालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दी कार्य समितिको सभापतिमा मनोज अधिकारी निर्वाचित हुनुभएको छ। हिजो सम्पन्न प्रथम पालिका अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो। अधिवेशनबाट उपसभापतिमा अनिल अधिकारी क्षेत्री, सचिवमा मैना थापा, सहसचिवमा निशाल नेपाली र सदस्यहरूमा शशि कुमार श्रेष्ठ, उदयराज आचार्य, पवित्र नेपाली, लक्ष्मण श्रेष्ठ र सुदीप अर्याल चयन हुनुभएको हो। यसै जिल्ला प्रतिनिधिमा रंजित आले, दीपक श्रेष्ठ, जयकाली वाग्ले खनाल, फडेन्द्र घिमिरे चयन हुनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। पश्चिमी टर्कीमा आइतबार बिहान भएको पर्यटक बसमा दुर्घटनामा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने 33 जना घाइते भएका छन्। स्थानीय संचार माध्यमका अनुसार 8 छात्र र 3 चालक दल सदस्य बुकेको बस इजमिर शहरबाट भूमध्य सागरीय पर्यटकीय गन्तव्य अन्टालियातर्फ जाँदै गरेको थियो। यात्राको क्रममा डेन्जिली प्रान्तस्थित डेन्जली आयदिन राजमार्गमा बस अनियन्त्रित भई सड़क किनारको सुरक्षा बारमा ठोकिएको हो। दुर्घटनापछि बस नाग लागे समेत भएको बताइएको छ। मृतक मध्ये बस चालक रनौ महिनाको 1 शिशु पनि रहेका छन्। दुर्घटनामा घाइते भएका 33 जनालाई उद्धार गरी नजिकको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। केही घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ। दुर्घटनाको कारण तत्काल खुल्न नसकेको र घटनाबारे सम्बन्धित निकायले अनुसन्धान शुरू गरेको अधिकारीहरूले बताएका छन्। टर्कीमा पछिल्ला वर्षहरूमा सड़क सुरक्षा सुधारका प्रयास भए पनि तीव्र गति, चालकको थकान र प्राविधिक समस्याका कारण यस्ता दुर्घटनाहरू समय समयमा नहुने गरेका छन्। यस घटनाले पुनः सड़क सुरक्षाप्रति ध्यान दिनुपर्ने आवश्यकता उल्याएको छ। अगन्तिमा खेल समाचार। श्रीलंकालाई हराउँदै नेपाल 7 महिना च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा पुगेको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा हिजो भएको समूह एकको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 2-0 गोलले हराएको हो। नेपालका रश्मि कुमारी केसिङ र कप्तान रेणुका नगरकोटीले गोल गर्नुभएको थियो। यो जितसँगै नेपाल समूह एकको विजेता बनेको छ। नेपालले समूह चरणको पहिलो खेलमा भूटानलाई 1-0 गोलले हराएको हो। यस्तै यो समूहबाट भूटानको विजेता बन्ने सेमी फाइनलमा पुगेको छ। भूटानले श्रीलंकालाई 4-0 गोलले हराएको छ। प्रतियोगितामा हिजै राति 7:45 भारत र बंगलादेश बीच खेल भएको थियो। समूहबाट भारत र बंगलादेशले मालदिवसलाई हराउँदै सेमी फाइनल पुगिसकेका छन्। यो खेलले समूह विजेता निर्धारण गर्नेछ। 8 संस्करणको 7 महिना च्याम्पियनशीपको फाइनल खेल यही जेठ 23 गते हुँदैछ। भारत सबैभन्दा धेरै 5 पटक उपाधि जितेको छ भने बंगलादेश पछिल्लो 2 संस्करणको विजेता हो। नेपाल अहिलेसम्म 6 पटक फाइनलमा पुगे पनि अझै उपाधिविहीन रहेको छ। हामी यही खबरहरूसँगै ढोरगढ़ हाइलाइट्सको अन्त्यमा रहेका छौं। बिदा हुनु पूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्। सांसदहरूलाई विशेषाधिकार हुने गरी प्रतिनिधि सभा नियमावली पारित। प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध 10 विद्यार्थी संगठनको विरोध, तत्काल माफी माग्न माग। एमाले माग्यो प्रधानमन्त्रीको राजीनामा। नेपाल भारत सीमाबारे प्रधानमन्त्री बालनको भनाईप्रति परराष्ट्र मन्त्रालयको स्पष्टीकरण। गण्डकी प्रदेशमा राइड सेयरिङको भाड़ा दर निर्धारण। बेमौसमी हावाहरूले तनहुँमा कृषि बालीमा ठूलो क्षति। क्षतिको पूर्ण तथ्याङ्क संकलन गर्ने कार्य जारी। टर्कीमा बस दुर्घटना हुँदा 8 जनाको मृत्यु 33 जना घाइते र श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा हवस् त यिनै खबरहरूसँगै बिहान 5:25 बजेको ढोरबाराई हाइलाइट शैलीको लागि सकिएको छ। 7 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुन्छु। नमस्कार।
4: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
5: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
6: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
7: भिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
6: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर एग्यमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियूष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 0170-592-162-592-163।
10: हजुर, आमाको अनुरोध सुन्दा त कति गुरा पो सिक्न पाइने।
11: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह

0: उहाँको अनुभवलाई पुस्ताको विकासमा उपयोग गराउन
1: अनुरोध हो। गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: सिटिईभीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
3: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
3: सिट सीमित छ, यही जेठ 13 गतेसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
2: हाम्रा विशेषताहरू:
3: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
2: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
3: समेना गृह र छात्रावासको व्यवस्था,
2: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
3: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
2: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय, शुक्ला गण्डकी 4, धुलेगौडा तनहु।
3: फोन 0564140056, मोबाइल 9860806615, 9849715598, 9560443444 र 9413167788।
2: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
4: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2, गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरामा।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार सेवाहरू:
6: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
5: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
6: रक्तनाली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
5: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
6: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
5: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बुलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
6: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0615827878, 5827979, 5827880।